0: पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्ब गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नु समितिको मुख्य उद्देश्य रहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकहरूलाई कड़ा कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मिता पोखरेलले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकहरूलाई तुरन्तै कड़ा कार्यवाही गर्न निर्देशन दिनुभएको छ। मन्त्री पोखरेलले देशैभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाई निगरानी गर्न पनि निर्देशन दिएको छ। यसैबीच शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जिल्लाका विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक दलका कार्यक्रममा सहभागिताका बारेमा निगरानी गर्न स्थानीय तहहरूलाई निर्देशन समेत दिएको थियो। इकाइले जिल्लाका 10 स्थानीय तहलाई पत्रचार गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाअनुसार केही विद्यालयको शिक्षकहरू पनि विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाएको जनाएको छ। पत्र मार्फत स्थानीय तह अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका विभिन्न कार्यक्रममा सहभागी भए नभएको सम्बन्धमा गहन निगरानी गर्न अनुरोध गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुलीले पनि जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनैतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाए कार्यवाही गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ। यसैगरी गएको कार्यवाहीका बारेमा शिक्षा विकास तथा समन्वय इकाइ अविलम्ब जानकारी गराउन समेत पत्र मार्फत भनिएको छ। पत्रको बुद्धार्थ शिक्षा र खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विभागलाई दिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछाड्ने आशय असहितको राजनीतिक प्रतिवेदन पेश गरिएको छ। पार्टीको केन्द्रीय कमिटिको बैठकमा ओली पार्टी पुनर्गठनको बहस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोशिश गर्दै उनले यसलाई लहाड़को विषय नबनाउन चेतावनी समेत दिएको छ। राष्ट्रिय राजनीतिकदेखि पार्टीभित्रका समस्या र आगामी कार्यभारसम्मको धारणा समेटेर ल्याएको प्रतिवेदनमा इतिहासमा पार्टी कसरी पुनर्गठन भएको थियो भन्ने दृष्टान्त समावेश समेत पेश गरिएको छ। पार्टी कस्तो अवस्थामा छ भन्ने ख्याल नगरी नेतृत्व विस्थापन गर्ने कार्य पुनर्गठन नहुने उनको तर्क छ। केशर जंग राई माझीको दरबार प्रवेशदेखि झापा आन्दोलन र 2075 सालसम्मको विगतका 3 पुनर्गठनका घटनालाई सन्दर्भमा ल्याएर उनले अहिलेको अवस्था कस्तो यस्तो त्यस्तो नभएको समेत उल्लेख गरिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले रसुवा बाढ़ीका कारण प्रभावित बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सिफारिश गरिएको छ। सिंहदरबारमा हिज बसेको समितिको बैठकले जोखिमयुक्त भौगोलिक तथा नदी तटीय क्षेत्रका बस्तीहरूको प्राविधिक अध्ययन र नक्साङ्कन गरी प्रभावित बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएको हो। बैठकले आपदाकालीन प्रशासनिक कार्यलाई छिटो सरल र पारदर्शी बनाउन र विपदमा ज्यान गुमाएकाहरूको वैज्ञानिक एवं प्रभावकारी डीएनए परीक्षण सहितको सम्मानजनक शव व्यवस्थापन र हक हस्तान्तरणका लागि आवश्यक कार्यविधि तथा मापदण्ड बनाउन समेत निर्देशन दिएको समितिका सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभएको छ। अन्तर्राष्ट्रिय न्यायान्त्रिक संयन्त्र स्थापना गर्न आवश्यक अनुसार नयाँ सम्झौताका लागि कूटनीतिक पहल अगाडि बढ़ाउन सरकारलाई सुझाव दिने निर्णय गरिएको छ। बैठकमा गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले सबै सुरक्षा निकायका प्रमुखहरू र उद्धार टोलीहरू फिल्डमै खटिएर खोजी र उद्धार कार्यका लागि अहोरात्र निरन्तर दिइरहेको पनि जानकारी दिनुभएको छ। बैठकमा भौगोलिक अवस्था, विषम परिस्थिति र आधुनिक प्रविधिको प्रभावका कारण जलवायु आयोजनामा तत्काल चाहे जसो गतिमा उद्धार गर्न नसकिएको बताएको छ। शुरूमा सुरुङभित्र खान र पानीको व्यवस्था हुन सकिने भएकाले मानिसहरू जीवितै भेटिने सक्ने आशा गरिएको भए पनि अब जीवित भेटिने सम्भावना निकै कम देखिएको पनि उल्लेख गरेका छन्। सचिव शर्माले नागरिकहरूलाई यथार्थ जानकारी दिनुपर्ने दायित्व रहेकाले खोजी कार्यमा ढिलाइ नगरी उद्धार टोली र विज्ञहरूको समन्वयमा कार्य जारी राखेको पनि जानकारी दिएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म करिब 15 अर्ब रूपियाँ भन्दा जम्मा भइसकेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अनुसार हालसम्म कोषमा 14 अर्ब 88 करोड़ 90 लाख 38 हजार 871 मौजुदा रहेको छ। सरकारले उक्त कोषमा जम्मा भएको सहयोग रकमबाट यसअघि 1 अर्ब रूपियाँ बढ़ी बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। कार्यालयको अनुसार कोषमा विभिन्न 9 वटा वाणिज्य बैंकहरूमा 11 अर्ब 14 करोड़ 20 लाख 50 हजार 947 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा पनि 2 करोड़ 44 लाख 74 हजार 121 अमेरिकी डलर जम्मा भएको छ। सर्वोच्च अदालतले पक्राउ परेका प्रत्येक व्यक्तिलाई यान्त्रिक रूपमा अनिवार्य हतकडी नलगाउन प्रहरीलाई हिजो सोमबार आदेश दिएको छ। अदालतले हतकडीको प्रयोग व्यक्तिको अवस्था र जोखिमको वस्तुनिष्ठता मूल्याङ्कनको आधारमा मात्र गर्नुपर्ने स्पष्ट गरिएको छ। न्यायाधीश द्वय डाक्टर नहकुल सुविधि र शान्ति सिंह थापाको संयुक्त इजलासले रिट निवेदकहरू रोशन आउजी विवेक चौधरी र विकास यादवले दायर गरेको रिटमाथि सुनवाई गर्दै यस्तो आदेश दिएको छ। अदालतको आदेशमा पक्राउ परेका व्यक्तिहरूबाट भाग्ने वा उम्कने जोखिम व्यवहारसँग हिंसात्मक भई नभएको तथा निजबाट आफू र अन्य व्यक्तिलाई पनि क्षति पुग्न सक्ने सम्भावना लगायतका विषयको वस्तुनिष्ठता विश्लेषण गर्नुपर्ने उल्लेख गरिएको छ। मूल्याङ्कनपछि हतकडी नलगाई नहुने अपरिहार्य अवस्था देखिएमा मात्र अभिलेख राखेर हतकडी प्रयोग गर्न सकिने अदालतले जनाएको छ। सर्वोच्चले अन्तिम निर्णय नहुँदासम्म वा हतकडी प्रयोग सम्बन्धी अन्य कानूनी व्यवस्था र मापदण्ड नबन्दसम्म पक्राउ परेका हरेक व्यक्तिलाई अनिवार्य रूपमा हतकडी लगाउने कार्य नगर्न नगराउन प्रहरी प्रधान कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको हो। रिट निवेदनका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण प्रसाद श्रेष्ठ सहितका कानून व्यवसायी र विपक्षी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट उपन्यायाधिवक्ता तथा प्रेस काउन्सिलका तर्फबाट कानून व्यवसायले बहस गरिएको थियो। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो असोज 9 गते शुक्रबारदेखि असोज 11 गतेसम्म आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाले हिजो जारी गरेको विशेष मौसम बुलेटिन अनुसार गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङ सहित हावाहुरीको भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउनका लागि आग्रह गरिएको छ। यसै गरी मधेस प्रदेश कोशी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ र हाल देशै भर मनसुनी वायुको धेरै साथै वायुको पश्चिमी वायुको पनि आंशिक प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अण्डानमा सागर र आसपासको क्षेत्रमा विकसित हुन न्यून चापीय रेखा क्षेत्र हाल मध्य पूर्व बंगालको खाड़ीमा रहेको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम उत्तर पश्चिमको दिशातिर सर्नेछ र सोमबार हिजो राति कोशी प्रदेश लगायतका देशका हिमाली भूभाग र बागमती प्रदेश गण्डकी प्रदेशका केही ठाउँहरूमा हल्का वर्षा भएको थियो र आज र भोलि बुधबार कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। साझा खबरमा अब विदेशको खबर। शक्तिशाली डुजुआन आदि राजधानी टोकियोतर्फ नजिकीयसँगै जापानमा 100 उडानहरू रद्द गरिएको छ। जापानको अग्नि तथा विपद व्यवस्थापन एजेन्सीको अनुसार राजधानी र आसपासका क्षेत्रमा समेत गरेर झण्डै 16 लाख भन्दा धेरै मानिसहरू सुरक्षित स्थानमा सार्नका लागि आग्रह गरिएको हो। यस आदिका कारण अत्याधिक वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। सामान्यतया जापानमा गर्मीको उत्तरार्ध र शरद ऋतुको शुरूआतमा शक्तिशाली आदि बेरी आउने गर्छन् र यसअघि नै आएका अन्य आदिका कारण देशमा भइरहेको एसियाली खेलकुद एसियन गेम्स का केही खेलहरू पनि गतिविधि प्रभावित भइसकेका छन्। जापान मौसम विज्ञान एजेन्सीको अनुसार सोमबारका चुरा सिटीदेखि करिब 130 किलोमिटर दक्षिणतर्फ सर्ने क्रममा डुजुआनको गति झण्डै 144 किलोमिटर प्रति घण्टाको थियो। आधीको प्रभावका कारण जापान एयरलाइन्सले 135 र अल निप्पोन एयरवेजले 140 उडान रद्द गरिएको छ भने टोकियो आसपासको 9,000 भन्दा बढ़ी घरबारमा विद्युतहरू आपूर्ति अवरूद्ध भएको छ। टोकियो सहित चिबा कानावागा त्यसै गरी सुजुओका फ्रिक्वेन्सरमा पनि पहिरोको चेतावनी जारी गरिएको छ। यसका साथै टोकियो र छिमेकी राष्ट्रिय क्षेत्रका केही रूटमा समेत रेल सेवा अस्थायी रूपमा बन्द समेत गरिएको छ। खेल खबरमा विश्व एसियन गेम्स 2026 अन्तर्गत क्वालिफिकेशन खेलमा नेपाली महिला भलिबल टीम हङकङसँग पराजित भएको छ। जापानको ओकाकाजी सोको पार्कमा भएको खेलमा नेपाल हङकङ 3-0 पराजित गरेको छ। हङकङसँग नेपाल 25-20, 25-19 र 28-26 पराजित भयो। नवौं स्थानको लागि खेलिएको हङकङमा हङकङसँग पराजित हुँदा नेपालले अब 11 स्थानको लागि खेल्नेछ र नेपालले फिलिपिन्स र मंगोलियाको खेलमा पराजित हुने टोलीसँग खेल्ने भएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। घटेको सिन्तिरिसुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन। राजनैतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्न शिक्षा मन्त्रीको निर्देशन। पार्टीको नेतृत्व नछाड्ने असह्य सहितको ओलीको प्रतिवेदन। लाहाड़को विषय नबनाउन चेतावनी। बाढ़ीका कारण मानवाधिकार प्रभावित बस्तीलाई स्थानान्तरण गर्न सरकारलाई मानवाधिकार समितिको निर्देशन। पक्राउ परेकाहरूलाई अनिवार्य रूपमा हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश। जापानमा डुजुआन आँधीको त्रास। उडान रद्द। 16 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सार्नका लागि आग्रह। र जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत हिजो भएको खेलमा नेपाल हङकङसँग पराजित। साझा खबर अहिलेलाई यति नै। अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आई सिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 6 गते मंगलबार, सेप्टेम्बर 22 तारीक सन् 2026, नेपाल सम्वत 1146, भदौ शुक्ल पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बाढ़ीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोडिएन नुवाकोट र रसुवा।
1: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज न्यूयोर्क जाँदै विपद र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै
0: नेकपाको एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया, 2 तहमा झार्ने सरकारको प्रयास।
1: संयुक्त राष्ट्रसंघद्वारा विश्वव्यापी रूपमा शान्तिको आह्वान, विश्व महामारीको सामना गर्न तयारी नपुगेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
0: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशाजनक, जुडो टोलीको विदाई, पेस एक्सलाई महिला फुटसलको उपाधि।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद र जलवायु अध्ययन न्यायका बारेमा अध्ययन गर्नको लागि विशेष संसदीय समिति गठन भएको प्रसंग।
1: प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरू बीचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो। समितिलाई 8 बुँदे अधिकार क्षेत्र दिएको छ। यसअघि 2072 वैशाख 12 भूकम्पपछि उद्धार, राहत र पुननिर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्काल संविधान सभा व्यवस्थापिका ले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना, पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका संसदीय दलका उपनेता गणेश प्राजुली रहनु भएको छ। समितिमा संयोजक सहित रासुपाबाट 8, नेपाली कंग्रेस र नेकपा एमालेबाट 2-2 जनाको प्रतिनिधित्व रहेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 1-1 जनाको प्रतिनिधित्व रहेको छ। समिति जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख डोलप्रसाद अरियालले बताउनुभयो।
3: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
1: समितिलाई हिमालमा जलवायु परिवर्तनको प्रभाव अध्ययनको मुख्य जिम्मेवारी दिइएको छ। हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिम सम्बन्धी उपलब्ध अध्ययन तथा तथ्याङ्कको समीक्षा गर्ने अधिकार क्षेत्र पनि समितिलाई तोकिएको छ। यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानु अघि आवश्यक छलफलका लागि प्रमुख प्रतिपक्ष दलका प्रतिनिधिलाई बोलाउनु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा भोटेकोशी बाढ़ीको विषय राष्ट्रसंघको महासभामा गम्भीर रूपमा उठाउन सुझाव दिएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदिम्बेले बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून रहे पनि त्यसको ठूलो असर भोग्नु परिरहेको भन्दै उहाँले क्षतिपूर्ति सहित जलवायु न्यायको आवाज उठाउन आग्रह गर्नुभएको थियो। यसैबीच संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयर्क जाँदै हुनुहुन्छ। उहाँ 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै

0: व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहोरी सहित भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको औल्याएको हो। कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अप्नाउन अनुरोध गरिएको प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
1: जल तथा मौसम विज्ञान विभागबाट जारी भएको विशेष बुलेटिन अनुसार यही 2083 असोज 8 गतेदेखि 12 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। उक्त विशेष बुलेटिनलाई ध्यान दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ। विशेष बुलेटिन र एडभाइजरी अनुसार उक्त अवधिमा देशैभर उच्च सतर्कता अपनाउनु हुन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग र अन्य आधिकारिक निकायबाट जारी हुने सूचना तथा जानकारीलाई विशेष ध्यान दिँदै सो अनुसार पूर्व सतर्कता अपनाउनु हुन।

0: पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेका बालबालिका गर्भवती सुत्केरी किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको समेत बताउनुभयो।
1: सीमित स्रोत र साधन भित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउन् विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने विद्यालय शिक्षा स्कूलका बालबालिकाहरूलाई पनि यो खाद्यको यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौं।
0: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोसी बाढ़ी प्रभावितमा झाडा पखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनुभयो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढ़ी प्रभावितलाई प्याकेजमै राहतको व्यवस्था गर्न सुझाव,
3: खाद्य सुरक्षा आय आयो, पोषणको कुरा आयो, उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
0: नेकपा एमाले महाधिवेशनको मिति नेकपाको एकताको मिति सर्ने, नेतृत्व नछाने एमाले अध्यक्ष ओलीको अडान, आपूर्ति श्रृंखलामा पाँच तहका बिचौलिया दुई तहमा झार्ने सरकारको प्रयास लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
5: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
6: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
6: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खापत्रको पहिलो पृष्ठमा राजनीतिमा संलग्न शिक्षकलाई कार्यवाही गर्न निर्देशन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई

0: कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनैतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। प्रवासीको मताधिकारबारे अध्ययन गर्दै आयोग शीर्षकमा खबर प्रकाशित छ। विदेश स्थित 27 वटा कूटनीतिक नियोगसँग छलफल समेत भएको छ। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया 2 तहमा झार्ने प्रयासमा सरकार शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नुभएको खबर प्रकाशित छ। सरकारको अध्ययनले कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया रहेको देखाएको छ। सरकारले गठन गरेको आपूर्ति श्रृंखला सुधार सुझाव कार्यदलले गरेको प्रारम्भिक अध्ययन यस्तो देखाएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गीता चौधरीका अनुसार उत्पादक र उपभोक्ता बीच मूल्य अनुपातमा ठूलो अन्तर देखिएपछि अध्ययनका लागि निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजकत्व र कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वयमा गत साउन 12 गते कार्यदल गठन गरिएको थियो। पितृपृष्ठमा संक्रामक पशु रोग विधेयक पारित शीर्षकमा खबर प्रकाशित छ भने डेंगू संक्रमण बढ़दै शीर्षकमा खबर छ। सिन्धुलीमा 5 आर्थिक वर्षको 2 महिनामा 18 जनामा डेंगी संक्रमण देखिएको छ। त्यस्तै भित्रपृष्ठमै औषधिमा भ्रामक विज्ञापन नगर्न चेतावनी शीर्षकमा खबर प्रकाशित छ। आयुर्वेद चिकित्सा परिषदले दर्ता नभएका औषधिको बिक्री वितरण नगर्न निर्देशन दिएको छ। परिषदले आयुर्वेद औषधि सम्बन्धी अतिरञ्जित तथा भ्रामक प्रचार प्रसार तत्काल रोक्न समेत कड़ा निर्देशन दिएको हो। साइबर सुरक्षा कमजोर हुँदा नेप्सीको कारोबार ठप्प शीर्षकमा भित्रपृष्ठमा खबर छ। उद्यमी तथा व्यवसायका समस्या समाधानका लागि सुझाव माग शीर्षकमा अर्को खबर छ भने भोटिकोशी त्रिशुली बाढ़ीमा पर्यटनमा 52.76 अर्ब क्षति भएको प्रसंगको खबर पनि प्रकाशित छ।
1: आर्थिक कारोबार दैनिकमा निर्माणाधीन र प्रस्तावित 4 जलविद्युत आयोजना खारेज गर्न माग शीर्षकमा खबर छापिएको छ। संखुवासभा जिल्लाको संखुवा र शिशुवा कला करिडोर क्षेत्रमा निर्माणाधीन तथा निर्माण तयारीमा रहेका जलविद्युत आयोजना स्थानीयले खारेजीको माग राखेको उल्लेख गरिएको छ। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा आयोजना निर्माणमा अवरोध नगर्ने सहमति भएको 2 दिनपछि तत्काल आयोजनाको काम रोक्न माग गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन्। घरजगामा झण्डै 32% बढ़्यो राजस्व शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। चालू आर्थिक वर्षका 2 महिना साउनदेखि भदौमा घरजग्गा कारोबारबाट असुली हुने राजस्व उच्च दरले बढ़ेको हो। गत वर्ष साउन भदौको तुलनामा यो वर्ष 31.77% राजस्व बढ़ेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारबाट गत वर्षको साउन भदौमा 6 अर्ब 42 करोड़ रूपियाँ राजस्व उठेको थियो। यो वर्षका 2 महिनामा 8 अर्ब 46 करोड़ राजस्व असुली भएको उल्लेख गरिएको छ। नेपाल औषधि उद्योग पुनसंचालन सरकारको रहर मात्रै औषधि उद्योगमा सरकारी लगानी 1 अर्ब 33 करोड़ संचित घाटा 23 अर्ब शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकको बिजुलीमा लगाइएको भ्याटमा पुनरावलोकन शीर्षकको खबर छापिएको छ। सीमा तामाङले लेख्नु भएको हो। बिजुलीमा लगाइएको भ्याट हटाउने बारे छलफल भइरहेको र अर्थ मन्त्रालयले प्रस्ताव लगेपछि मन्त्री परिषद बैठकले निर्णय गर्ने ऊर्जा मन्त्री श्रेष्ठको भनाइरहेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घरायासी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले 15 जेठमा चालू आर्थिक वर्षको बजेट ल्याउँदै घरायसी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा पनि गरेको थियो। वर्षिने घट्दैछ यार्चाको भाउ शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। 74 वर्ष इतिहास बोकेको कानून आयोगलाई नै कानून बनाउने भूमिकामा बाइपास शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सरकारले अघि सारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा कानून मन्त्री नै आयोगको अध्यक्ष हुने प्रस्ताव छ, तर यसमा कानूनविद र पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका छन्। नयाँ पत्रिका दैनिकमा केन्द्रीय कमिटिमा अध्यक्ष ओलीको प्रतिवेदन पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग खारेज लोकतन्त्रका लागि भन्दै निर्णायक आन्दोलनको प्रस्ताव शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। महासचिवलाई बैठक सञ्चालनमै निषेध गरिएको छ। अध्यक्ष ओलीले बैठक आफै सञ्चालन गर्नुभयो। राष्ट्रिय गान र मौन धारण गराएपछि उहाँले नै बैठकमा शुरूमा आफ्नो विचार पनि राख्नु भएको थियो। प्रश्न उठाउँदा कृष्ण गोपालले हप्की खानु परेको पनि खबरमा उल्लेख गरिएको छ। समय लिएरै प्रतिवाद गर्ने तयारीमा महासचिव पोखरेल शीर्षकमा पनि खबर छ। सर्ने भयो नेकपाको एकता महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। नेपाली कम्युनिष्ट पार्टीको मंगसिरको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। 11-15 मंगसिरमा काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यतालिका भए पनि भोटेकोशी बाढ़ी लगायतका कारण कार्यान्वयन हुन नसकेको नेकपाले जानकारी दिएको छ। 11-15 मंगसिरमा महाधिवेशन गर्ने कार्यतालिका रहेको थियो। कसुरजन्य सम्पत्ति तथा साधन रोका नियन्त्रण तथा जफत नियमावली संशोधन गरिएको छ। भ्रष्टाचार र अपराधका सम्पत्ति शुरूमा कसुरदारले नै खरिद गर्न पाउने भएका छन्। नयाँ पत्रिका दैनिकमै खबर छ। सिंहदरबारको शिशु स्याहार केन्द्रमा 8 महिनामा पालो, 60 अभिभावक आफ्ना सन्तान भर्नाको प्रतीक्षामा, करारका कर्मचारीलाई छैन शिशु राख्ने सुविधा, कार्यविधिमा भए पनि राखिँदैनन् करार कर्मचारीका शिशु शीर्षकमा शिवहरी घिमिरेले खबर लेख्नु भएको छ। भित्री पन्नामा खबर रहेको छ पद्म नर्सिंग होम प्रकरण, स्वास्थ्य

0: साझा खबरमा अब विदेशका खबर. संयुक्त राष्ट्रसंघले विश्वव्यापी शान्तिको आह्वान गरेको छ. अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा राष्ट्रसंघले दैनिक जीवनमा सुधार, गरिमा, अवसर र सहयोगलाई समेट्दै युद्धको अन्त्यको उल्लेख गरेको हो. शान्ति स्थापनाका लागि विद्यालय, छिमेक, स्थानीय समुदाय र मानिसहरू बीचको दैनिक सम्बन्धलाई पनि शुरू हुनुपर्छ भन्ने कुरामा हेक्का राख्न समेत राष्ट्रसंघले आग्रह गरेको छ. संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समानता र मर्यादाका आधारमा थप न्यायपूर्ण संसार निर्माण गर्दै दैनिक प्रयास गर्न विश्वव्यापी आह्वान समेत गर्नुभएको हो. यता विश्व महामारी रोकथाम, पूर्व तयारी र प्रतिकारका लागि अझै पर्याप्त रूपमा तयारी नभएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ. संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्च स्तरीय सप्ताह अघि महामारी सम्बन्धी प्रतिबद्धतालाई व्यापकताका साथ उतार्न विश्व नेताहरूलाई उहाँले आग्रह समेत गर्नुभएको छ. राष्ट्रिय सामाजिक सञ्जाल मार्फत महामारी रोकथाम, पूर्व तयारी र प्रतिकारका लागि प्रतिबद्ध हुनुपर्ने समेत डब्ल्यूएचओका प्रमुखको भनाइ रहेको छ. र सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीका बावजूद पनि 50 लाख भन्दा बढ़ी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन आग्रह गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ. संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले एक विज्ञप्ति उल्लेख गर्दै तत्काल सहयोग बिना परिवारहरू फेरि विस्थापित हुने जोखिम रहेको समेत उल्लेख गरेको हो.
1: साझा खबरमा अब खेल खबर. लामो समय पर्खाईसम्म विभिन्न देशका खेलाड़ीले आवास नपाउँदा बीसौं एसियाली खेलकुदको आयोजकमाथि आलोचना भएको खबर अनिल मल्ल ठकुरीले नागोयाबाट लेख्नु भएको खबर नागरिक दैनिकले छापेको छ. शुरूमा करिब 15,000 खेलाड़ी तथा पदाधिकारी आउने अनुमान गरिएको थियो, तर नयाँ खेलहरू थपिँदै गएपछि सहभागीको संख्या बढ़ेको र त्यसैका कारण आवास व्यवस्थापनमा समस्या आएको आयोजकले दावी गरेको छ. नेपाली खेलाड़ीको प्रदर्शन भने निराशाजनक देखिएको छ. कराते, उसु, बक्सिङ लगायतका खेलमा नेपाली खेलाड़ीले दोस्रो दिन पनि पदक जित्न सकेका छैनन्. नेपाली कराते बीसौं एसियाली खेलकुदमा सोमबार पनि हिजो निराशाजनक प्रदर्शन गर्यो. जापानको नागोयामा महिला कुमिते 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङ तामाङ आफ्नो पहिलो खेलमै पराजित हुनुभएको छ. बक्सिङमा दानबहादुर दर्लामी शुरूमै पराजित हुनुभयो. पुरूष कबड्डीमा नेपाली टोली थाइल्याण्डसँग पराजित हुन पुग्यो. उसुका अनुभवी खेलाड़ी सुस्मिता तामाङ पनि बाहिरिनु भएको छ. नेपाल महिला भलिबल को 9 देखि 12 स्थानका लागि भएको प्लेअफमा भने सोमबार हिजो हङकङसँग सोझो सेटमा पराजित भएको छ. महिला टेबल टेनिस खेलाड़ी नविता श्रेष्ठले विजयी हात पार्नुभयो. उहाँले मकाउकी क्योक लाम्प क्वानलाई 2 सेटले पछाडि परेको अवस्थामा पनि विजय निकाल्न सफल हुनुभएको हो. सफ्ट टेनिस अन्तर्गत मिक्स डबल्समा नेपालले मिश्रित प्रदर्शन गरेको छ. जर्जिया चौधरी र कमल भण्डारीको जोड़ीले मंगोलियाको जोड़ीलाई 5-4 हराउँदा चाइनिज ताइपेईसँग भने 5-5 हार बेहोर्नु परेको छ. यसैबीच जोडो खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको बन्दी सहायता नियोग पामले विश्व एसियाली खेलकुदमा जापान जाने आफ्ना खेलाड़ी सहित जुडो टोलीको विदाई गरेको छ. र पेसएक्स स्पोर्ट्स एकाडेमीको आयोजनामा भएको 5-a-side महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ.
0: भोटिकोसी बारेको प्रभाव र लैंगिक दृष्टिकोण बारेको विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
0: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावितका महिला र बालबालिकाको कुरा. भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका महिला बालबालिका गर्भवती र सुत्केरीलाई राहत तथा पुनर्स्थापनामा ध्यान दिनुपर्ने पक्ष र पोषणको आवश्यकताका बारेमा निरन नेपालका उपाध्यक्ष डाक्टर नम्रता पाण्डेसँग हामीले कुराकानी गरेका छौं.
4: किनभने महिलाहरू घरभित्रकै काममा धेरै व्यस्त हुने कारणले पनि एउटा त्यो स्थिति पनि भयो. अर्को कुरा चाहिँ भाग्नुपर्ने दौड़िनुपर्ने हिसाबमा पनि महिलाहरू आफ्नो घर थन्काउँदै हुनुहुन्थ्यो होला, बालबालिकाले केही कुरा तयारी गर्दै हुनुहुन्थ्यो होला. त्यो कुराले गर्दाखेरि पनि जोगिन पनि उहाँहरूलाई गाह्रो भयो जस्तो पनि लाग्छ. एउटा क्षति हुने र अहिले क्षति भएर जो हुनुहुन्छ प्रभावित क्षेत्रमा हुनुहुन्छ उहाँहरूले धेरै कुराहरू आफ्नो मन बोलिरहेको छ होला, सायद शब्द बोलिरहेको छैन होला. कति धेरै कुराहरू उहाँहरूको मनोसामाजिक अवस्थादेखि लिएर उहाँको आफ्नो संसार, भविष्य, बालबालिका, अब यसलाई त कुन दृष्टिकोणबाट हेर्ने भन्ने कुरा छ. अर्को कुरा हाम्रो गर्भवती महिलाहरू, बालिकाहरू, किशोरीहरू, उहाँहरूको सरसफाई, पोषण, होइन, यी कुराहरूलाई कतिको ध्यान पुगेको छ? कतिपय अवस्थामा महिलाहरू खुलेर भन्न पनि सक्नुहुन्न नि त.
5: जस्तो बाढी

0: प्रभावितहरूलाई राहतको कुरा गर्दै गर्दाखेरि उनीहरूलाई हामीले जस्तो अब महिनावारी स्वच्छताको कुरा होला, हामी लगभग दोस्रो तेस्रो दिन पुग्दै गर्दाखेरि सुत्केरी महिलाहरूले जति धेरै खान चाहनुहुन्थ्यो त्यति पाइराख्नु भएको थिएन, जस्तो खानेकुरा खान चाहनुहुन्थ्यो त्यो पाइराख्नु भएको थिएन। समय बित्दै जाँदाखेरि हामीले थप यसलाई लैङ्गिक रूपमा अझ धेरै ध्यान दिनुपर्ने, यो क्षेत्रमा हामीले अब राहतको पुनस्थापनाको बेलामा ध्यान दिनुपर्छ भन्ने चाहिँ यहाँलाई के लाग्छ?
1: राहतको प्याकेजमा चाहिँ पोषणलाई ख्याल गर्नुपर्छ। खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, जस्तै अनि उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
0: त्यो प्याकेज भनेर कस्तो खालको के दिनु पर्यो?
1: अहिले हामीले चाहिँ राहत भनेर जुन चामल चाउचाउ पानी बाँडिरहेका छौ नि, त्यो सँगै पोषणका पोषणयुक्त खाद्य वस्तुहरू र महिलाहरूका लुगा कपड़ाहरू, स्वस्थता, शौचालयदेखि लिएर बस्ने ठाउँ अवस्था, उहाँहरूको ओढ्ने ओछ्याउनेदेखि लिएर सबै कुराहरू होलिस्टिक रूपमा चाहिँ उहाँको चाहिँ शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यलाई ख्यालमा राखेर सुरक्षा, सम्पूर्ण सुरक्षा चाहिँ महिलाहरूलाई जरूरी छ।
0: पोषणयुक्त भन्नाले अब जस्तो हामीले त्यही अब स्थानीय उत्पादनको उपयोग गर्नुपर्छ होल्डिङ सेन्टरमा भन्ने हो कि, अथवा हामी राहत लिएर जाँदै गर्दाखेरि पनि यो खानेकुराहरूलाई हामीले सन्तुलित गर्न सक्यौं अथवा त्यसलाई मिसाउन सक्यौं भने राम्रो हुन्छ भन्ने लाग्छ?
1: एक त त्यहीको स्थानीय स्रोत साधनको उत्पादन र प्रयोग हुन सक्यो भने अति नै उत्तम, त्यो राम्रो, त्यो सम्भावना भयो भने त झनै राम्रो। अरू भएन भने पनि हामीले यहाँबाट लिएर जाने कुराहरूमा पनि जुन पैसाले चाहिँ पिज्जा बर्गरको कुराहरू आउँछ नि, त्यो आउँछ नि, त्यति नै घिउ पनि आउँछ कि।
0: डाक्टर नम्रता पाण्डेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: असोज 9 देखि 11 सम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अप्नाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बारीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोड़िएन नुवाकोट र रसुवा।
0: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज न्यूयर्क जाँदै विपत्ति र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
2: नेकपा एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखला 5 तहका बिचौलिया 2 तहमा झार्ने सरकारको प्रयास।
0: संयुक्त राष्ट्र संघद्वारा विश्वव्यापी शान्तिको आह्वान, विश्व महामारीको सामना गर्न तयारी अपोग रहेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
2: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशाजनक, जुडो टोलीका खेलाड़ीको विदाई, पेश एक्सलाई महिला फुटसलको उपाधि।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले थाहा खबर .com अनुप तमुले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, केही समय अगाडि प्रचण्ड जो अहिले पनि सांसदको रूपमा प्रतिनिधि सभामा हुनुहुन्छ, उहाँले मन्तव्य राख्दै गर्दा प्रधानमन्त्री बालेनले आफूहरूतर्फ फर्केर पनि नहेर्ने गरेको, आँखा नजोदाउने गरेको भनेर मन्तव्यको क्रममा गुनासो गर्नुभएको थियो। त्यसतर्फ व्यङ्ग गर्न खोजिएको छ। यहाँ संसद भवन प्रतिनिधि सभाको सभाकक्ष जस्तो देखाइएको छ, रोस्ट्रमबाट झर्दै गरेको जस्तो देखाइएको छ। प्रचण्ड जो नेकपाको संयोजकको रूपमा हुनुहुन्छ, अनि त्यही नजिकैबाट प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति भने लामो पाइला चालेर अगाडि कुदिराखेको जस्तो देखाइएको छ, र त्यही बेलामा प्रचण्ड जस्ता देखिने व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, हेलो ओ हेलो, अनुहारै नहेरी जानुभयो त।
2: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: time check. It's 7 AM.
1: अहिले बिहानको 7 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग. न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई. आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफआफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर. र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ. दाई, आजको अध्ययनलाई शुरू गर्दै गर्दा एउटा प्रश्न चाहिँ मेरो मनमा आएको छ. पावलले आफूलाई चाहिँ ख्रिस्ट येशूको कैदी भन्नुभएको छ, तर उहाँ रोमको कैदमा हुनुहुन्थ्यो भन्ने कुरा पनि हामीले थाहा पाएका छौं. उहाँले आफूलाई रोमको कैदी नभनेर ख्रिस्टको कैदी चाहिँ किन भन्नुभएको होला?
2: भाइ, यो कुरा बुझ्नको लागि पावलको सेवक हृदय बुझ्न अत्यन्तै महत्वपूर्ण छ. मानिसको दृष्टिमा पावल कैदी थिए, तर पावलको आफ्नै दृष्टिमा उहाँ ख्रिष्टको कैदी हुनुहुन्थ्यो. उहाँले ख्रिष्टको सुसमाचार प्रचार गरेको कारण दुःख भोगिरहनु भएको थियो. त्यसैले उहाँ आफ्नो दुःखलाई निरर्थक कैदीको रूपमा होइन, ख्रिष्टको सेवाको एउटा भागको रूपमा हेर्नुहुन्थ्यो. पावल आफ्नो वास्तविक बन्धन ख्रिष्टसँगको सम्बन्धमा रहेको मानिसहरूका रूपमा प्रस्तुत गर्नुहुन्छ.
1: त्यसो भए मानिसले पावललाई कैदी देखे, तर पावलले आफूलाई ख्रिष्टको सेवक र कैदी देख्नुभयो. यसले त साँच्चै नै हाम्रो दृष्टिकोण कति महत्वपूर्ण छ भन्ने चाहिँ देखाउँछ.
2: एकदमै सही कुरा हो भाइ. परिस्थिति हामीले परिवर्तन गर्न नसकौंला, तर त्यस परिस्थितिलाई हामी कसरी हेर्छौ भन्ने कुरा महत्वपूर्ण हुन्छ. पावलले दुःखलाई आफ्नो सेवकाईको अन्त्य होइन, सुसमाचारका लागि अवसरको रूपमा हेरे.
1: भनेपछि दाई, आजको अध्ययन एकदमै प्रभावकारी र अर्थपूर्ण सत्यलाई चाहिँ हाम्रो माझमा प्रकट गर्छ जस्तो मलाई लाग्दैछ.
2: हो भाइ, तपाईँले सही अनुमान गर्नुभयो. त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ ख्रिष्टमा जाति, पृष्ठभूमि र पुरानो विभाजनले अन्तिम स्थान राख्दैन. अन्य जातिहरू पनि सुसमाचारद्वारा ख्रिष्टमा सह उत्तराधिकारी, एउटै शरीरका सदस्य र प्रतिज्ञाका सहभागी भएका छन्. पावललाई यही रहस्य प्रचार गर्ने अनुग्रह दिएको थियो. यही सत्यलाई ध्यानमा राखी आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं.
3: मित्र, आज हामी बाइबल अध्ययन एफिसी 3 अध्याय पद 1-13 पदसम्मबाट देख्नेछौ. यो 3 अध्यायको विषय हो चर्च रहस्य हो. अमित्र, यो पत्रको सैद्धान्तिक खण्डमा आखिरी अध्याय हो. हामीले सिक्यौं कि चर्च शरीर हो र चर्च मन्दिर हो. अहिले हामी सिक्नेछौ कि चर्च रहस्य हो. अनि मित्र, चर्च रहस्य भनेको यो हो कि त्यो कुनै कुरा जुन पुरानो नियममा प्रकट भएको थिएन, तर त्यो नयाँ नियममा प्रकट भएको छ. मफेटले रहस्य शब्दलाई ईश्वरीय गोप्यता यानि डिभाइन सिक्रेटको रूपमा अनुवाद गरेका छन् र मलाई यो अभिव्यक्तको अति नै धेरै मन पराउँछु. डिभाइन सिक्रेट यानि ईश्वरीय गोप्यता. ईश्वरीय गोप्यता डिभाइन सिक्रेट त्यो कुनै एक कुरा थियो, परमेश्वरले निश्चित समयसम्म प्रकट गर्नुभएको थिएन. अहिले उहाँ यसको प्रकट गर्न तयारी हुनुहुन्छ अनि उहाँले पेन्टिकोस्टको दिनमा पूर्ण रूपमा यसको प्रकट गर्नुभयो. त्यो दिनमा चर्चको सबभन्दा पहिले अस्तित्व आएको हामी देख्छौ. पवित्र आत्माले विश्वासीको शरीरको निर्माण गर्न आरम्भ गर्नुभयो अनि त्यो निर्माण गर्ने काम तबसम्म जारी रहन्छ जब उहाँले संसारबाट आफ्नो चर्चलाई, आफ्नो मण्डलीलाई, जो सत्य विश्वासीहरू हुन्, स्वर्गमा लानुहुन्न. तबसम्म निरन्तर उहाँले चर्च निर्माण गर्ने काम जारी राख्नुहुन्छ. त आज हामी देख्छौ चर्च रहस्य हो भन्ने विषय अन्तर्गत रहस्यको स्पष्टीकरण. एफिसी 3:1-2 पदमा भनिएको छ, यही कारणले म पाउल तिमी अन्य जातिहरूका निम्ति ख्रिष्ट येशूको कैदी। यदि तिमीहरूले परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने जो तिमीहरूका निम्ति मलाई दिइएको छ। पाउल कैदीको रूपमा आफ्नो वर्तमान अवस्था

जाति जो परमेश्वरबाट दूर थिए, परदेशी थिए, आशा रहित थिए र परमेश्वर रहित थिए, अहिले ख्रिस्टद्वारा ख्रिस्टमा ल्याइएको छ। त्यो सबै कुराको लागि पावल तिनीहरूको निम्ति प्रार्थना गर्न गइरहेका छन्। तर उनी आफ्नो प्रार्थनामा जानुभन्दा पहिले रहस्यको बारेमा बताउनेछन्। त्यसपछि उसले आफ्नो विचारको धागोको पचौधमा टिप्छन्। यो संयोजक शब्दको ध्यान दिनुहोस्। यही कारणले पावल तिमी अन्य जातिहरूको निम्ति ख्रिस्ट येशूको कैदी ख्रिस्टका सामु म आफ्ना घोडाहरू टेक्दछु यहाँ भन्छन्। यही कारणले म पावल तिमी अन्य जातिहरूको निम्ति ख्रिस्ट येशूको कैदी ख्रिस्टका सामु म आफ्ना घोडा टेक्दछु। पद एक र पद चौध बीचको हरेक कुरा कोष्टक निक्षिप्त वाक्य हो, यानि यो विषयान्तरकरण हो। पावल आफ्ना प्रार्थनामा आउनुभन्दा पहिले उनी रहस्यको बारेमा कुरा गर्न गइरहेका छन्। पद दुईमा उल्लेखित शब्द यदि ले निक्षिप्त वाक्यको कोष्टकको आरम्भको चिन्हित गर्दछ। पद दुईमा भनिएको छ, यदि तिमीहरूले परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने जो तिमीहरूका निम्ति मलाई दिइएको छ। पावल ईश्वरीय योजना र प्रबन्धको बारेमा बोलिरहेका छन् जुनद्वारा परमेश्वरले उसलाई बोलाउनुभयो र अन्य जातिहरू कहाँ पठाउनुभयो। अन्य प्रेरितहरूको तुलनामा पावलले सेविकाइ बेग्लै र खास किसिमको थियो। पावलको सेविकाइ गलाती दुई अध्याय सात पद अनुसार पावल भन्छन् कि यहुदीहरूको निम्ति सुसमाचार सुनाउने काम पत्रुसलाई सुम्पिएको थियो भने अन्य जातिहरूलाई सुसमाचार सुनाउने काम चाहिँ पावललाई सुम्पिएको थियो। सुसमाचार भिन्नै बेग्लै थिएन, तर सुसमाचार दिने मानिसहरू भिन्नै जातका थिए, भिन्नै वर्गका थिए। पावल अन्य जातिहरू कहाँ गए भने, यानि पावल अन्य जातिहरू कहाँ गएर यसरी प्रचार गरे, तिमीहरू टाढा छौ तर ख्रिस्टद्वारा र उहाँमा तिमीहरू नजिक आउन सक्छौ। पत्रुस इसरायलहरू कहाँ गएर यसरी प्रचार गरे, स्वर्गहरू मुनि मानिसहरूको बीचमा कुनै नाम दिएको छैन जसबाट उद्धार छ। पावलले अन्य जाति फिलिपीको जेररलाई भने, प्रभु येशू ख्रीष्टमा विश्वास गर र तिमी उद्धार पाउनेछौ र तिम्रा घरानाहरूले पनि। दुवै पत्रुस र पावलसँग उही एउटै सुसमाचार थियो, यद्यपि यो सुसमाचार दुई बेग्ला बेग्लै समूहका मानिसहरूलाई दिइए तापनि। अहिले त्यहाँ एकदम नयाँ कुराले स्थान लिइरहेको छ। यो बिल्कुलै भिन्नै प्रबन्ध हो पुरानो नियममा तिनीहरूसँग भएको प्रबन्धबाट। जब पावल फरिसी थिए र व्यवस्था मुनि थिए, उनी कहिले पनि अन्य जातिहरूलाई प्रचार गर्न गएन। उनी बिल्कुलै बेग्लै प्रबन्धमा थिए। अहिले पावल नयाँ प्रबन्धमा छन् र उनी अन्य जातिहरू कहाँ मिशनरी हुन्, प्रचारक हुन्। यसको मतलब यो होइन कि उद्धारको परमेश्वरको विधिको परिवर्तन भयो। कुनै मानिस व्यवस्था पालन गरेर उद्धार पाएका थिएनन्, तर बलिदानद्वारा। जब उसले देख्यो कि ऊ परमेश्वरको महिमा रहित भएको देखे, अनि त्यो बलिदानले ख्रिस्टको औलाउँदथ्यो, संकेत गर्दथ्यो। अहिले पावल यो नयाँ प्रबन्धको बारेमा कुरा गरिरहेका छन्। पद तीन र चारमा भन्छन्, कसरी उहाँले त्यो रहस्य प्रकाशद्वारा मलाई बताउनुभयो, जसरी मैले पहिले केही शब्दमा लेखे, जसद्वारा तिमीहरूले पढेर ख्रिस्टको रहस्यको विषयमा मेरो ज्ञानलाई थाहा पाउन सक्छौ। पावलले यो रहस्यको कुरा प्रकाशद्वारा पाए। हाँ मित्र, पावलले यो रहस्यको कुरा प्रकाशद्वारा प्राप्त गरे, अनि यही कुरा अन्य प्रेरितहरूले पनि पाएथे। त्यो प्रकाश पावलको प्रभुमा सत्य विश्वासमा परिवर्तनसँग आरम्भ भएथ्यो, जब ख्रिस्टले उसलाई सूचित गर्नुभयो कि उसले मण्डलीलाई खेदे, यानि सतावट गरिरहेका बेला, खेदो गरिरहेको बेला उसले वास्तवमा ख्रिस्टलाई
खेदो गरिरहेका थिए।

चर्च ख्रिष्टको शरीर हो। पावले सिके कि परमेश्वरले केही नयाँ काम गरिरहेका छन्। चर्च मण्डली पेन्टिकोस्टको दिनमा अस्तित्वमा आयो। मित्र, फेरि म यो कुरा दोहोर्याउन चाहन्छु कि रहस्य मिस्ट्री जुन ईश्वरीय गोपनीयता डिभाइन सेक्रेट हो, त्यो कुनै त्यस्तो कुरा थियो जुन पुरानो नियममा प्रकट भएको थिएन। त्यसकारण त्यो मानिसहरूलाई त्यो कुरो अजान थियो। अहिले यो नयाँ नियममा प्रकट भएको छ। एफिसी 1:9 पदमा पावल भन्छन्, उहाँले आफ्नो इच्छाको रहस्य हामीतर्फ प्रकट गर्नुभयो। एफिसी 2:14-15 पदमा रहस्य के हो सो कुराको पावल वर्णन गर्छन्। रहस्य त्यो कुरो हो कि ख्रीष्ट बौरी उठ्नु भएको छ र पृथ्वीको सम्पूर्ण कुलहरू, जातिहरू, अन्य जाति र यहुदीहरूद्वारा मिलेर बनेको नयाँ शरीरको जुन मण्डली हो, चर्च हो, त्यसको शिर हुनुहुन्छ। यो कुरा पुरानो नियममा प्रकट भएको थिएन। पाउले यसलाई यसरी रोमी 16:25 पदमा भन्दछन्, अब उहाँलाई नै जो चाहिँ मेरो सुसमाचार र येशु ख्रीष्टको प्रचार अनुसार तिमीहरूलाई स्थिर पार्नलाई सामर्थ्य हुनुहुन्छ, त्यस रहस्यको प्रकाश अनुसार जो संसारको उत्पत्तिदेखि नै गुप्त राखिएको थियो। पावल फेरि यो कलसी 1:26 पदमा भन्छन्, त्यस रहस्यलाई पूरा गर्नलाई जुन चाहिँ युग युगदेखि अनि पुस्ता पुस्तादेखि लुकै राखिएको थियो तर अहिले उहाँका पवित्र जनहरू कहाँ प्रकट गरिएका छन्। अमित्र, हामीले देख्यौं कि रहस्यको स्पष्टीकरण, यसपछि हामी देख्नेछौ रहस्यको परिभाषा। एफिसी 3:5-6 पदमा भनिएको छ, जुन रहस्य चाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्य वक्ताहरू कहाँ प्रकट गरिएको छ, अर्थात सुसमाचारद्वारा ख्रीष्टमा अन्य जातिहरू, साझा हकवालाहरू, एउटै शरीरको साझेदार र उहाँका प्रतिज्ञाका साझा भागीदारहरू हुनुपर्छ। पावलले यो निश्चय नै अति नै स्पष्ट पार्दछन् कि यो कुरा खालि उसलाई मात्र प्रकट भएको थिएन, यो कुरा अन्य प्रेरितहरूलाई पनि प्रकट भएको थियो। अहिले रहस्यको उसको तात्पर्य के हो सो कुराको उनी स्पष्ट पार्दछन्। अमित्र, पुरानो नियमका मानिसहरूका सन्तानहरू र चर्चका प्रेरितहरू र अगमवक्ताहरू बीच अति नै धेरै भिन्नता छ। पुरानो नियममा चर्चको सम्बन्धमा कुनै पनि त्यस्तो झलक प्रकाश पाएका थिएनन्। अहिले यसको उहाँका पवित्र प्रेरितहरू कहाँ प्रकट भएको छ। तिनीहरू यसकारण पवित्र जन थिए किनभने तिनीहरू परमेश्वरद्वारा यो कार्यालय कार्यभारको लागि अलग्गाइएका थिए। यहाँ उल्लेखित भविष्य वक्ताहरू निश्चय नै नयाँ नियमका भविष्य वक्ताहरू थिए अनि पद 5 उल्लेखित आत्मा चाहिँ पवित्र आत्मा हुनुहुन्छ जो यो सेविकाईको शिक्षक हुनुहुन्छ। यही नै प्रभु येशूले प्रतिज्ञा गर्नुभयो जब उहाँले आफ्ना चेलाहरूलाई पवित्र आत्माको आगमनको बारेमा भन्नुभयो। योहान्ना 16:15 पदमा भनिएको छ, पितासँग भएका सबै थोक मेरा हुन्, यही कारणले मैले भने जे मेरो छ त्यहीबाट उहाँले प्राप्त गर्नुहुनेछ र तिमीहरूलाई बताइदिनुहुनेछ। संक्षिप्त रूपमा भन्दा रहस्य के हो? अमित्र, यो भनेको अन्य जातिहरू उद्धार पाउनेछन् भन्ने तथ्य होइन। पुरानो नियमले स्पष्ट रूपमा सिकाउँथ्यो कि अन्य जातिहरू उद्धार पाउनेछन्। यस प्रसंगमा म धेरै पुरानो नियमबाट शास्त्र खण्डहरू देखाउन सक्छु, जस्तै यसैया 11:10 पद, 60:3 पद, 42:6 पद अनि जकरिया 2:11 पद, मलाकी 1:11 पद इत्यादि। यी खण्डहरूमा अन्य जातिहरूले उद्धार पाउनेछन् भन्ने तथ्यको बताउँछ। यदि त्यो रहस्य अन्य जाति उद्धार पाउनेछन् भन्ने कुरा होइन भने तब रहस्य के हो त? यसलाई होसियारपूर्वक चिन्हित गर्नुहोस्। त्यो रहस्य थियो कि अन्य जातिहरू र इसरायलीहरूलाई उही एउटै आधारमा राखिएको थियो। ख्रीष्टमा विश्वासद्वारा तिनीहरू दुवै जातलाई
वर्गलाई नयाँ शरीरमा ल्याइएको छ, जुन मण्डली यानि कलिसिया हो। ख्रिस्ट त्यो नयाँ शरीरको शिर हुनुहुन्छ। पुरानो नियममा चर्च यानि कलिसिया प्रकट भएको छैन। यद्यपि त्यहाँ पुरानो नियममा चर्च मण्डलीको रूपकहरू भए तापनि ख्रिस्टले भन्नुभयो मती 16:18 पदमा, यस चट्टानमा म मेरो मण्डली यानि चर्च बनाउनेछु। अनि जब ख्रिस्टले यो भन्नुभयो त्यो अझै भविष्यमा थियो मित्र। चर्च मण्डली चाहिँ पेन्टिकोस्टको दिनमा आरम्भ भएथ्यो, अस्तित्वमा आएथ्यो त्यस दिन ख्रिस्ट स्वर्गीयमा फर्किजानु भएपछि। अनि त्यो चर्च दुवै यहुदी र अन्य जातिहरू मिलेर बनिएको थियो। यो सत्य हो कि जब चर्चको शुरू भएथ्यो सम्पूर्ण रूपमा विश्वासीहरू यहुदीहरू मात्र थिए, तर त्यहाँ परिवर्तनको अवधि आएको थियो, अन्य जातिहरू यसमा ल्याइए। चर्च मण्डली एक शरीर हो, दुवै अन्य जाति र यहुदीहरूद्वारा बनिएको शरीर, अनि त्यो शरीरको शिर चाहिँ ख्रिस्ट हुनुहुन्छ। अनि आगे पद 7 भनिएको छ, 3:7, त्यही सुसमाचारको सेवक उहाँको शक्तिको प्रभावकारी कार्यद्वारा मलाई दिइएको परमेश्वरको अनुग्रहको दान अनुसार म बनाइए। अन्य जातिहरूको निम्ति पावल प्रेरित थिए भन्ने तथ्यको गुणद्वारा रहस्यको ज्ञानमा श्रेष्ठताको स्थान लिँदैनन्, उसले खालि सेवकको उपाधि मात्र लिन्छन्। यो परमेश्वरको अनुग्रह थियो कि जुनले चर्चलाई खेदो र सताउने घमण्डी फरेसी साउलबाट पावल प्रेरितमा परिवर्तन गरिदिएको थियो, जो अहिले येशु ख्रिस्टको लागि कैदी थिए, उसलाई एक जातको मानिसबाट निकालिएर अर्को स्थानमा राखिएको छ। उनी ख्रिस्टको शरीरको अहिले अंग हुन्, अनि तिनले जे जति काम गरे त्यो सबै पवित्र आत्माको शक्तिको कार्यद्वारा पूरा गरिएको थियो। पावलसँग दुवै वरदान र प्रेरितको शक्ति थियो। पद 8-9 भनिएको छ, पवित्र जनहरू मध्ये जो सबैभन्दा सानो छ त्यो भन्दा सानो म हो, मलाई त्यो अनुग्रह दिएको छ अन्य जातिहरूका बीचमा ख्रिस्टको खोजेर नसकिने धनको प्रचार गरौं भनेर, र सबै मानिसहरूलाई जुन परमेश्वरले येशु ख्रिस्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो उहाँमा युग युगदेखि लुकेर बसेको रहस्यको संगति के रहेछ, सो कुरा देख्ने बनाउनलाई। आज तपाई र म चर्चको रहस्य वा प्रबन्धमा रहेका छौं, यानि अनुग्रहको दिनमा, जुन सारा कुराहरूको सृष्टि गर्न परमेश्वरमा युग युगदेखि लुकेर बसेको थियो। मेरो मित्र, त्यहाँ धेरै कुराहरू छन् जुनको परमेश्वरले अहिलेसम्म हामीलाई भन्नुभएको छैन, जुन एउटा कारण हो कि म स्वर्गीयको प्रत्याशा गरिरहेको छु। यदि तपाईँ सोच्नुहुन्छ कि मलाई त्यति धेरै थाहा छैन, तब तपाईँ बिल्कुल सही हुनुहुन्छ। जब म स्वर्गीयमा हुन्छु म वास्तवमा तमाम कुराहरू सिक्न शुरू गर्न गइरहेको छु। साँच्चै नै परमेश्वरले हामीलाई त्यति धेरै भन्नुभएको छैन। यो कुराको सोध्न आश्चर्यको कुरा छ कि उहाँले कति कम हामीलाई भन्नुभएको छ। उदाहरणको निम्ति उहाँले त्यो सानो परमाणुको बारेमा कसैलाई कहिले पनि भन्नुभएको छैन। उहाँले कहिले पनि र कसैलाई पनि पृथ्वीको अति नै गहिराई मुनिमा रहेका हीरा मोतीहरूको बारेमा भन्नु भएन। उहाँले धेरै कुरा आफैमा राख्नु भएको छ। उहाँले मानिसहरूलाई आविष्कार गर्न अनुमति दिनुहुन्छ, तर त्यहाँ केही त्यस्ता कुराहरू छन् जुन मानिसहरूले केवल प्रकाशद्वारा बाहेक कहिले पनि पत्ता लगाउन सक्दैनन्। चर्च त्यस अर्थमा रहस्य थियो। पद 8 पाउल आफ्नै स्वयंलाई भन्दछन्, पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो। पाउले सधैँ प्रेरितको रूपमा आफैलाई सबभन्दा नम्रताको स्थान लिए सानो। पहिलो कोरन्थी 15:9 भन्छन्, किनकि म प्रेरितहरूमध्ये सबभन्दा सानो हुँ, म प्रेरित भनिन लायकको छैन किनकि मैले परमेश्वरको मण्डलीलाई सताए। र पहिलो तिमोथी 1:12-13 भन्छन्, अनि म ख्रिस्ट येशु हाम्रा प्रभुलाई जसले मलाई सामर्थ्य तुल्याउनु भयो धन्यवाद चढ़ाउँछु, किनभने उहाँले मलाई विश्वासयोग्य सम्झनुभयो र सेवामा नियुक्त गर्नुभयो। हुन त म पहिले
निन्दा गर्ने, सताउने र अत्याचारी थिए, तर मैले कृपा पाएँ किनकि मैले यो अविश्वासमा नजानिकन गरे थिएँ।

0: परेस नखाऊ, यो त तिमीहरूको महिमा हो। मित्र, पाउले सविस्तार गरेका महान लक्ष्यहरूको कारण उनी अन्य जातिहरूको प्रेतको रूपमा कैद जेल नेलको कष्ट भोग्न इच्छुक छन्। उनी चाहँदैनन् कि एफिसियनहरू निरुत्साह भएको, निराश भएको उसको त्यो जेल नेलको कारणले, किनभने पाउलको कैद जेल नेलले उनी स्वयंको निम्ति र तिनीहरूको महिमाको लागि असल काम गरिरहेको थियो। भन्छन्, यसकारण म तिमीहरूलाई विन्ती गर्दछु, मैले तिमीहरूका निम्ति भोगिरहेको संकष्टहरूको कारणले गर्दा तिमीहरू हरेस नखाऊ, यो त तिमीहरूको महिमा हो। कलिसी 1:24 पदमा भन्छन्, अब म तिमीहरूका निम्ति मेरा दुःखहरूमा आनन्द मनाउँछु अनि उहाँको शरीरको निम्ति जो मण्डली हो ख्रीष्टका कष्टहरूमा जो कमी छ त्यसलाई म मेरो शरीरमा पूरा गर्दछु। एकपल्ट म कलसी 1:24 पद पढिदिन्छु, जहाँ पाउल भन्छन्, अब म तिमीहरूका निम्ति मेरा दुःखहरूमा आनन्द मनाउँछु अनि उहाँको शरीरको निम्ति जो मण्डली हो ख्रीष्टका कष्टहरूमा जो कमी छ त्यसलाई म मेरो शरीरमा पूरा गर्दछु। मित्र, आज हामीले देख्यौं रहस्य के हो भन्ने विषय अन्तर्गत, यानि चर्च रहस्य हो भन्ने विषय अन्तर्गत देख्यौं रहस्यको स्पष्टीकरण र रहस्यको परिभाषा। अर्को दिन हामी देख्नेछौ ज्ञान, बुद्धि र शक्तिको निम्ति पावलको प्रार्थना। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउँ।
1: भाइ, आजको अध्ययनले मलाई विशेष रूपमा यो कुरा सिकायो कि मण्डली मानिसले बनाएको स्थान मात्र होइन, परमेश्वरले ख्रिस्टमा निर्माण गर्नुभएको एउटा अद्भुत शरीर चाहिँ हो, जहाँ फरक पृष्ठभूमिका मानिसहरू एउटै परिवारका सदस्य बन्छन्।
2: बिल्कुलै भाइ, एफिसीको पुस्तक 3 पाउलले यही रहस्य स्पष्ट गर्दछन्। पहिले पूर्ण रूपमा प्रकट नभएको कुरा अहिले प्रकट भयो। अन्य जातिहरू पनि ख्रिष्टमा यहुदीहरूसँगै एउटै शरीरका सदस्य र प्रतिज्ञाका सहभागी भएका छन्।
1: र पाउलले आफूलाई यो रहस्य प्रचार गर्ने सेवकको रूपमा चाहिँ हेर्नुभयो। उहाँको सेवकाई उहाँको आफ्नै योग्यतामा होइन, तर परमेश्वरको अनुग्रहको वरदान थियो।
2: एकदमै सही कुरा भाइ। त्यसैले आज हामीले आफैलाई सोधौं कि हामी ख्रिष्टमा भएका सबै विश्वासीहरूलाई एउटै शरीरका सदस्यका रूपमा स्वीकार गरिरहेका छौं कि हाम्रो जीवनमा भेदभाव भन्दा ख्रिष्टको प्रेम देखिन्छ कि हामी परमेश्वरले दिनुभएको सेवकाईलाई अनुग्रहको जिम्मेवारीका साथ लिइरहेका छौं।
1: र अर्को कुरा, के हाम्रो मण्डलीको एकता र प्रेमले परमेश्वरको उदयको बुद्धि चाहिँ संसारमा देखाइरहेको छ त?
2: अवश्य। र आदरणीय श्रोताहरू, आउनुहोस् ख्रिष्टमा हाम्रो एकतालाई मूल्यवान ठानौं। जात, भाषा, क्षेत्र, आर्थिक अवस्था वा व्यक्तिगत पृष्ठभूमिका कारण विभाजित नहौं। हामी सबै ख्रिष्टको शरीरका सदस्य हौं अनि परमेश्वरले हामीलाई जहाँ र जुन सेवामा राख्नु भएको छ त्यसलाई उहाँको अनुग्रहको जिम्मेवारी सम्झेर पूरा गरौं।
1: हजुर, साँच्चै नै पावल जस्तै हामी पनि दुःख आएर निराश नहौं। यदि दुःख ख्रिष्टको सेवाको कारण आएको हो भने परमेश्वरले त्यसलाई पनि आफ्नो उद्देश्यका लागि प्रयोग गर्न सक्नुहुन्छ। परमेश्वरले हामीलाई ख्रिष्टको रहस्य अझ गहिरो रूपमा बुझ्न, सबै विश्वासीसँग एकतामा जिउन र उहाँले दिनुभएको सेवकाई विश्वास योग्यतापूर्वक पूरा गर्न सहायता गर्नुभएको होस्। आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 9704209797।

आजको हाम्रो यो एफएससीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207097049797।

नमस्कार तथा हार्दिक स्वागत गर्न चाहन्छु ग्रेटर नेपाल टीभी हेरेर बस्नुभएका तपाईँ सम्पूर्ण दर्शक बृन्दमा म विवश बुढाथोकी आजको यो बसाईमा पनि उपस्थित भइसकेको छु र हामीले तपाईँको माझमा विगत लामो समयदेखि विभिन्न न्यूजहरू मात्रै प्रसारण गरिरहँदाखेरि तपाईँलाई बोरिङ पनि हुन सक्छ त्यसैले आज हामीले ग्रेटर नेपाल विशेष निकै रगत उम्लिने खालको तातो तातो गीत तपाईँको माझमा प्रस्तुत गर्न लागिराखेका छौं र यो गीत चाहिँ बिन्दे बासनी म्युजिक बाटो रिलिज भएको गीत रहेको छ र यसमा लय शब्द त्यसै गरी भोकल दिनुभएको छ ऋषि अधिकारी निकै मनपर्ने गायक हुनुहुन्छ उहाँ मेरो लागि पनि भन्नुपर्दाखेरि ऋषि अधिकारीका निकै चर्चित गीतहरू मैले कुनै बेला निकै सुन्ने गर्दथे र उहाँका गीतहरू निकै उत्कृष्ट रहेका छन् र उहाँको आवाज निकै दमदार रहेको छ र पछिल्लो समय उहाँले ग्रेटर नेपाल सम्बन्धी गीत गाउनु भएको छ यो गीत अलिक केही समय अगाडि आएको गीत हो तर हामी नेपालीहरूलाई जहिले पनि रगत उमाल्ने खालको अमर अजर गीत बनेर बसेको छ यो गीत त्यसैले यो गीत हेर्नुभन्दा पहिला तपाईँले अहिले ऋषि अधिकारीको युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुहोला उहाँको पनि युट्युब च्यानल रहेको छ त्यसै गरी बिन्दे बासिनी म्युजिकलाई पनि तपाईँले सब्सक्राइब गर्न सक्नुहुन्छ म यो आग्रह तपाईँको माझमा गर्न चाहन्छु र धेरै बेर नकुराइकन अब तपाईँको माझमा यो गीत सुन्नतर्फ लागौं म पनि हेर्छु तपाईँ पनि हेर्नुहोस् है त

दर्शकबिन, यो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौं। निकै मन पर्यो, तपाईँलाई पनि निकै शरीरमा रगत उम्लियो होला जस्तो लागेको छ र मेरो शरीरमा पनि रगत उम्लेको छ, पूरै छालाहरूमा काँडा उम्लिएको छ। एउटा देशभक्ति गीत र मलाई टिस्टा नदीमा खुडा धुने धोएको छ। यो गीत निकै मनपर्ने गीत रहेको थियो, मलाई एकदमै मनपर्ने भएको कारणले गर्दाखेरि पनि मैले प्रस्तुत गरेको हुँ र तपाईँलाई पनि निकै मन पर्यो होला, निकै आनन्द आयो होला। र बिन्देवासिनी म्युजिकलाई सब्सक्राइब गर्नुहोस्। त्यसै गरी ऋषि अधिकारीको स्वरमा रहेको यो गीत रहेको थियो र ऋषि अधिकारीलाई पनि सब्सक्राइब गर्नुहोस्, किनकि कलाकारहरू स्रष्टाहरूलाई हामीले बचाउनुपर्छ, त्यसैले उहाँहरूलाई सब्सक्राइब गर्नुहोस्। म यो आग्रह गर्न चाहन्छु र भोलिको श्रृंखलामा नयाँ विषयवस्तुको साथमा तपाईँको माझमा फेरि पनि उपस्थित हुने नै छु। आजको लागि म विवश बुढा धोकीलाई आज्ञा दिनुहोस्। नमस्कार, जय देश, जय ग्रेटर नेपाल। याद राख्नुहोस्, ग्रेटर नेपाल सम्भव छ।

0: जय नेपाल सर।
1: जय नेपाल।
2: आहा, कति मिठो सुन्दै गर्व लाग्ने शब्द। कसरी उत्पत्ति भयो सर? यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा बताइदिनुहोस् न।
1: जय नेपाल शब्द अभिवादन हो।

नेपाल प्रहरीको स्थापना काल 2007 सालदेखि नै अभिवादनको रूपमा जय नेपाल प्रयोग हुँदै आइरहेको छ। नेपाल राष्ट्रको जय पुकार गर्ने राष्ट्रिय अभिवादन नै हो जय नेपाल।

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गुरोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्न

0: भन्ने पुर पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
0: याद गरौ, डेंगु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: हेयरमेड नेपाल।

बाचुन्जेल धेरै गर्न मन छ, के गर्न मन छ सबलाई सुनाइबस्छु जहाँ जहाँ धाइन्छ। कोठाबाट निक्लिँदा मनभरि आस बोकेर निक्लिन्छु, फर्केर आउँदा निराश मुटु बोकेर आइन्छ। अनि एक्लै सोध्छु झरीमा एक्लै रुच्दै हिँड्न त मलाई नि मन लाग्छ, तर मलाई नै झरीमा हिँड्नलाई छाता चाहिन्छ। खुसी आत्मसन्तुष्टिमा हुँदो रहेछ, म साईको भने एक्लै सोच्दै बसे मेरा ती खुसीहरू कहाँ कहाँ पाइन्छ। म आफ्नै चित्त बुझौँ, अरूहरूको चित्त दुख्छ, अरूको बुझौँ भने मेरो कुरा कसले बुझ्छ। हे हुन थाहा छ फेरि सबले भगवान् किन पुज्छ, प्रार्थना गर्थे मनी छोड्दै।

लागि एक एकलाई भन्न मन छ मनमा केही नै नराखी गलत म होइन आमा गल्ती मान्छु गरे छु चढ्न मन मलाई नि छ बारम्बार म छरे छु कोसिस त गरे केही हो सकेसम्म जस्तो लाग्छ बाँकीको कमी हो कि छ यो मेरो खोटो।

तिमीलाई लाग्छ यो जीवन यतिकै पो बित्छ कि सुझाव के तिमीहरूलाई आफै बाँच्छु बित्छी के नै गर्छु भन्थे ठुलो हुँदा खै त नि झ्याउलाग्थे सानो हुँदा त्यही रमाइलो रहेछ नि समय हातमा भए फर्की जान्थे त्यही बेला हुन दिन्नथे कुनै जति कति थिए मेरा त्यस्तो केही हुन्न थाहा भइदियो भने एक फेर पप्पाले गर्थे कसम राखे हुन्छ लेखेर चाडबाडको बेला मानि खुसी खै कत हराउँछ आफन्तहरूले निकै गर्दैछस् भन्दै सताउँछ गाउँमाथि नुन छर्केर तिमीहरूलाई मजा आउँछ भन्न मन लाग्छ मुखमै चुप बस्दिन्छ झन् कराउँछ हप्ताको दिनहरूमा कुर्दै बस्छु शनिबार शनिबार लुगा धोयो नआयो आयो आइतबार खडेरी लाग्यो जीवन रसहरू चाहिँ खै

जीवन्ती हो कि सोध्नु जीवन जिउने कुरा हो बाटो त हिँड्नै पर्यो नयाँ होस् कि पुरानो देख्दैछु पाइला तर छापहरू मेटिँदैछ लुकाइराख्या सबै दागहरू देखिँदैछ घोटेको घोटे थाके दागहरू मेटिँदैनन् सबैले माग्छन् मलाई मलाई पर्दा केही दिँदैनन् संसारी स्वार्थी छैन स्वार्थी मात्र मान्छेहरू नमिल्ने भए यो संसार छाडी जान्थे बरु आफ्नै हातमा खान्थे बरु मर्नु भन्दा अगाडि सबुस्ते

दिन सक्छ भावना हतारमा लिन निर्णय दैले एकछिन शान्त बसु सोच्न दिन्छु समय यदि म नै नरहे फरकै पर्छ पर्दैन यदि म नै मरि गए समस्या मर्छ मर्दैन जन्म

बदलाउनु भुल गर्ने त मै नै हुँ। मैले बुझ्न सकिन सायद जिन्दगीका पाठहरू, सम्हाल्न सकिन ती साथ दिने हातहरू, सुन्न नै चाहिन ती सुन्नै पर्ने बातहरू। दोषी म आफै हुँ, कसरी मलाई माफ गरू? भइदै हुन्थ्यो बापहरू, आँसु जान्थ्यो उडेर, गन्तव्य खोज्छु अब निष्कर्ष।

मेरै बुझाइमा छ, धेरै हाँस्न टिक्न यो भनाइ सोचाइमा छ, हाँसेसी रुन पर्छ सधैँ हाँस्न पाइन ल, रोएसी हाँस्ने पालो पनि आउँला होइन र, हिजो त रोए रोए आज किन रुनु म, गलतकै हुन्न रहेछ अलि फरक हुनुमा, उडी चन्द्र छुनु भन्छ किन छुनु चन्द्रमा, धरती के काम गर्छु छोड्छु धेरै सम्झना, गर्छु आफ्नै कर्म म अर्को होइन यही जन्ममा, थाहा लाग्छ समय सोचे जस्तो बन्दमा, बिरालो बाटोसम्म म पसै सरिरहेको छु, कालो बादल जस्तै थिए पक्री झरी भएको हुँ, कर्तव्य बोक्न खोज्दैछु त्यसैले भारी भएको छु, हारेको होइन आमा थकाइ मारिरहेको छु, आफैलाई सघाइरहेको छु, आफ्नै खुट्टामा उभिन म बिसा हिँडिरहन्छु, म त्यो एक्लोपनलाई उछिन्न, त्यो एक्लोपनलाई एक्लै छाडी फर्की फेरिरहेको छु, बिर्सेको छैन है सबैलाई सम्झिरहेको छु।

जिन्दगी र बाध्यता पराई वाची शब्द जस्तो जिन्दगीको बाध्यता पीडा पुखेको होइन थाहा छ बाँड्न सक्दिन अरू नि छन् या धेरै जहिले पनि म किन भोलिकै होला भन्दा भन्दै बित्यो वर्ष दिन सपना छ र पष्टसँग ननिसकिन सेलैन मनको पीडा टुक्रा पारी बाँड्न मिल्ने गुलाबको आँगा होइन भाँची अन्त्य सार्न मिल्ने परेव होइन माया समातेर छान्न मिल्ने भावना टुकी होइन तेल थपेर बाल्न मिल्ने म छैन अरू जस्तो हुन पनि छैन त्यो जुन र तारा मलाई छुन पनि छैन अस्तैका जानीहरूको कमी छैन दुनियाँमा दुखे दुखो चित्त रुन पनि छैन रोएको होइन आमा सबलाई हँसाइरहेको छु सँगै रुनेर हाँस्ने बानी बसाइरहेको छु छेवैको छिमेकीले ठडाएको छ कत्रो

मैले जे भोगे सायद बुझ्दैन नि दुनियाँ, यो जुनी यस्तै भो म गर्छु अर्को जुनीमा, विश्वासमा धोका पाएँ मैले मान्छे चिनिन, चियानी खल्लो लाग्छ गुल्यो कम छ चिनीमा, म ठिक छु भनौ भने ठिक छ केही नि भएको छैन, गलत छु भनौ भने गल्ती के हो थाहा छैन, सायद म पनि म होइन म भित्र पनि म छैन, मैले नि भन्छ अचेल म हुँ तर त होइन, थाहा छैन मेरो भाग्य कसको भागमा राख्दा छ, मर्न मन छैन तर जस्तो तस्तो बाच्या छ, सुनाउँछु मेरा पीडा सुन्दै लान्की भन्ने आशले, सुनिदिन्छन् कुरा तर सक्यो पछि हाँस्या छ, अन्यलमा छु म आफै के छ भयो गडबडी, आरामले गर्ने सोच्थ्यो काँचे भयो हडबडी, हाँसिन्छु सबको अघि रुन्छु एक्लै धरधरी, मन भारी भएको बेला घर लाग्दैन घरधरी, म सोच्छु किन यस्तो हुन्छ मेरै भाग्यमा, बाकस नआउँछन् सबै मलाई केही नै राख्दैन, मैले गरे चाहिँ स्वार्थ उनीहरूको चाहिँ बाध्यता, झुटले नै जित्न खोज्छन् अघि निस्छ सत्यता, नभनु मनमै कुरा भनौँ भने कसले सुन्ला, कसलाई के मतलब छैन सबजना छन् आफ्नै धुनमा, हेर्दा पो राम्रो लाग्छ खासै त्यस्तो छैन जुनमा, सम्झिन मन लाग्दैन तर सक्दिन म भुल्न, मलाई नि हेर्न मन छ कस्तो हुन्छ भाग्यमानी, भाग्य नै छैन लेख्या होला मेरो भाग्यमा।

सपनामा मर्ने अरू होइन मैले हुँ, आफ्नो मोबाइलमै छु म नत्र हुन्छु निन्द्रामा, दिन त ज्यानै सत्य तर अह दिन्न म आफ्ना नै जारी छन् दिन कुनै भिन्नता, मनबारी हुँदा उस्तै उस्तै लाग्छ दिन र रात, रहर त काबु के सहनलाई छु म बाध्य, सपना आँखामै छन् काँधमा जिम्मेवारी मात्रै, दिमागले सोच्छ तर मुटु दुख्छ यो असाध्यै, मुटु चाहिँ दुख्छ तर दिमागले चाहिँ सोच्छ मात्रै, मेरै गल्तीले गर्दा कति ठोमा पाछु चोट, अरूलाई के चाहिँ भन्नु जब आफूमै छ खोट, एकचोटि हेर्न मन छ कसले कति माया गर्छ, देख्दै नदेख्ने मलाई एउटा यस्तो जादु होस्, रिस मात्र देख्छन् मेरा माया देख्ने छैन कोही, आज त सम्हाल्या छु भोलि के हुन्छ खै, माया नि मैले गरे घृणा पनि मैले पाएँ, त्यही पनि थाहा छैन कसरी मनै दोषी भई, कहिले कहीँ लाग्छ केही हुँदैन सबै छोडिदिन्छु, धकल्न पर्दैन अब म आफै नै ओर्लिन्छु, फोर गर्दै हिँड्छन् सबै केही न भनी सोधिदिन्छु, फेरि नि म नै गलत अरू ठिकमा दोषी हुँ, बाटो नै गलत हो कि गलत मेरो पैताला, दो बाटोमा आइपुगे जानु अब खै कता, आफै छु दोधारमा म के चाहिँ गरू फैसला, हेर्दा स्वतन्त्र देख्छु बनाउँदैछु पिञ्जडा, सोचेको केही भएको छैन भाछु समयको दास, झरेर पात पलायो पलाएन मनमा आस, सबसँग हुन्छ भन्थे एउटा केही न केही त खास, मसँग भएको भने म र मेरो जिउदो लास, जिन्दगी के नै रहेछ जन्य बाँचे मर्यो आत्मा, आमाको कोखमा सुरु टेक्यो धरती मर्दा घाटमा, सोचेर सुरु हुन्छ नसोची हुन्छ समाप्त, सासल्दा के चाहिँ गर्यो अर्थ हुन्छ त्यसको मात्र, समय पाला पाल्छ खै किन हुन पर्याप्त, सपना गर्न प्राप्त किन यस्तो गाह्रो लाग्छ, शब्द चाहिँ हो यो जीवन मिलाई बनाऊ त्यसलाई वाक्य, जीवन एउटा यात्रा छोड्नु हुन्न हिँड्न

किन लाग्छ कच्चा छु म हाँसोको मन हुन्छ चारैतिर बच्चा रुदा जिन्दगी के नै रहेछ हर्ष रोदो नासु खुसी कोही हाँसेरे मर्छन् कोही चाहिँ बस्छ नासु पुसी चाहिँदैन हिरा मोती चाहिँदैन झुटको खेती चाहिन्छ मात्र सम्झना म मरे भोलि यदि ठिकै छ हेर्दै जाउँ के हुन्छ आउने समय जिउँदै छु खुसी सुके गर्थे मर्ने नभए आसानी बाँकी हुन यो शरीर नै नरहे अरू

हारेर हार्दिन म हारमा पनि देख्छु जित, हारेर हार्नु भन्दा हारमा जित्ने देख्नु ठिक, सपना छ नजिक न आत्ती गर्नु छ प्रयास, सपना मरे होला मरे छैन मनमा आस, आमा म लडे पनि तिम्रो लागि उठ्नेछु, बाबाको त्याग पसिना के हो भनी बुझ्दैछु, हरेस त खाउला तर हार कहिले मान्दिन म, मेरो संसार बचाउन यो संसारसँग जुग्ने।

0: I disappear. Like, who cares? Nobody cares, man. Seriously. Yo, that's okay. That's life, okay? It just passes. It just fucking passes.
1: Yeah. मेरो छाया र मेरो एकलोहन मेरा दुई मित्र छन् धेरै मात्रैको अन्धकारमा त छायाले मेरो साथ छोडेर गयो तर एकलोपन त अझै पनि मेरो साथ नै थियो तैरेका छन् भावना तैरिरा छु एक्लै अगाडि झै छ बना कैदी भा छु एक्लै कोही जान सक्दैनन् त्यहाँ जाने गर्छु एक

सुकामा पछि चिच्चै राख्न मन छ सबैले यो गर भन्छ म चाहिँ सोध्छु अन्त टोला आएका छन् आँखा सोध्छु किन यस्तो छु काम छैन केही नि मेरो खाली छु म व्यस्त छु बाँकी छ रुन मात्र खै के भनु एक्लो छु पिउन नमिल्ने पानी जस्तो छ नि त्यस्तै छु छैन म अरू जस्तो बेग्लै छु म यस्तै हुँ लुकेर छु र हान्छन् म छर्लङ्ग देख्दैछु।

छ थरथरी, सबैले भन्छन् हेर त त्यसलाई कति मोज छ, म भने मर्दैछु बाँकी छ चुरा रोप्न, चल्दैछ हात पाउ मस्तिष्क नै जाम छ, सकाउनु कहिले मैले लथा लिङ्ग काम छ, कहिले कहीँ लाग्छ मेरो जिन्दगी नै धिक्कार हो, कहिले कहीँ लाग्छ यो त खाली मेरो विचार हो, कहिले कहीँ लाग्छ सबै हुँदा

चैते पुग्यो सजाय पाइसके रौदिन भन्दा भन्दै बाउ आमालाई रोइसके परिवार कहिले पाल्ने यत्रो ठुलो भइसके थाहा छैन जस्तो गर्छु दुःख दिने मै त थिए बिर्से कि बाउ आमाले सुख भन्ने रहिसके मैले त हाँस्न बिर्से अरू कोनि खोसी देखि बाउलाई त वाक्य पार्थे आमा जहिले मुन्थी रोगी बिस्तारै झर्ने आँसु मैले वात्ते बोकी देखि मनमा त्यही बोझ हाँसेको छैन त्यो दिनदेखि लामो सास टेक्छु झर्न दिन अड्काइदिन्छु आँसु सोचाइमा टुक्छु प्राय बिर्सिन्छु म ठ्याक्क।

पक्कै गर्छु यो पाली त अति भो। हिजो नितै भन्दै थिए आज नितै भन्दैछु, संसार टुने सपना खै त म त घरमै छु। कहिले कहीँ लाग्छ त्यस्तो केही होइन म डरमै छु, जीवनका खाली पाना एक्लो बनले भर्दैछु। कहिले कहीँ लाग्छ बदलिए म सायद अर्कै हुँ, छैन कि तमाई अझै परिवारकै घरमै छु। बाँच्ने रहर बोकी म दिनका दिन झन् मर्दैछु।

ये यो सानो जिन्दगीमा गर्न भने धेरै खोजियो, गर्न भने कमै सकियो। के गरे त्यसमा पछुतो भनि चाहिँ छैन, तर प्रश्न मनमा उब्जेको छ, म मरेपछि मलाई सम्झन्छन् चाहिँ कतिले।

time check is 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिवादित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
0: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तिनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: Ladies and gentlemen, you are listening to Hillam FM 89.6 MHz.

0: minute. Just a minute. We will return back. Return back.
1: दाई तिन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् सिकित बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: बा,
5: हजुर बुहारी,
4: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
5: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
6: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
7: New Arulikku Hutto and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arulikku Hutto and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email hotelarulikku@gmail.com. Contact 011-620-326-960-982293. New Arulikku Hotel and Restaurant Private Limited, Chautara Shagar, Sugadi Nagarpalika 5, Sindhupalcho.
8: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
8: डेंगू रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
8: घर वरिपरि सफा राख्नुपर्छ। सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
9: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: it. Just a minute. We will return back.
1: किन आँखा मिचेको मिचेको गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दाई, 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
6: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
5: किन?
6: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस्, अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
5: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
6: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एकपटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ, बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
5: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
6: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
7: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए, हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए,
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: तपाई अहिले हेलम्बु FM 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
12: ओहो, जुजु लासु लासु अली लासु लासु जुजु, यसपल्ट मालामा करोडै हान्नुभयो क्या?
13: माला कालो भएर मात्र भए नत्र त 8-10 करोडै हुन्थ्यो नि।
12: ठिकै छ, 2-4 करोड भयो।
14: दिदी हेर्नु न, त्यो केटाहरूले त करोडको कुरा गर्दै
15: हो क्या? अहिलेको केटाहरू 2-4 तोला मार्क हुन्छ, करोडलाई काम, टुप्पोमा पलाकाहरू

0: இளம்பு பிரேக் டைம்.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ 89.6 मेगाहर्ज।

0: आले, आज भोलि म सेन्टी मुडमा देख्छु, सबै कुरो ठिक त छ नि आले?
1: खै जेजो, के भयो भनौँ के भएन भनौँ।
0: ल त्यस्तो के भयो आले?
1: जेजो, मलाई झुटो माया जालमा फसाएर मेरो पैसा सबै सकेपछि मलाई घरको न घाटको बनाएर छोडेर गई जेजो।
0: ए कुरो त्यस्तो भयो? खै हेर त फोटो, मेरो भाइलाई बिजोग पारेर छोड्ने को रहेछ त्यो केटी?
1: दाई, यही केटी हो, यसले नै मलाई माया जालमा फसाएको हो।
0: ए पख, मैले त्यसलाई जानेछु।

के देख्यो र दस वर्ष जेठोमा के कम छ र यो झिल्के केटोमा के देख्यो र दस वर्ष

0: एकछिन म आज मेरो प्रेमिकालाई यो औठी लगाएर बिहेको प्रस्ताव राख्दैछु।
1: Wow, baby, I'm so happy.

0: के हो बेबी तिम्रो पारा? रिलेसनमा चाहिँ मसँग बस्ने अनि औठी चाहिँ अरूलाई लगाइदिने?
1: सही छ बक्सी कन्ट्रेज्यू,
2: वेल डन जेजू, वेल डन।
1: तपाईँले पैसा खाएर दुनियाँलाई फसाउँदै हिँड्ने केटीलाई सही सबक सिकाउनुभयो। आई एम सो ह्याप्पी।
0: मलाई माफ गरिदिनुहोस् आशिष, मैले तपाईँको चोखो मायालाई बुझ्न सकिनँ।
3: अब खतम
4: खतम होइन जिन्जी।

0: இளம்பு பிரேக் டைம்.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अविभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे?
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
3: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
1: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
4: संविधानको अनुसूची छमा प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची सातमा संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची नौमा भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन्न त
2: संघ

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
3: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: Wait just a minute. We will return back. New Aliku Hotel and Restaurant Private Limited. Chautara Sagatu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sagatu Gadi Nagarpalika 5 Sindhupalcho. Email: hotelaruniko@gmail.com. Contact: 011-620-326. 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sagar Subali Nagar Palika 5, Sindhupalcho. Hey,
1: Wili ke paro, hey, mitra, ye dum shale al goru zai, al baadir kata sammo ko yatra, hey, mitra.
2: Mitra, 600 lara bane pa tira jau mane ra ine ko amita.
1: Ye amma ho, shangla buru, bane pa ne pugnu bane, vishesh kamje ke chanye.
2: अब किन हुनु नि मेरो भाइ, टाइ मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानुपर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अब अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवार, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान: राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याकै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849-29-13-27।
6: बा
7: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
8: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9849-93-40-67 र 9818-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
9: एबा चौतारा बजार आउनु भएको छ, अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन, के को खोजीमा हुनुहुन्छ बा?
10: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो, बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
9: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ, हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
4: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

Time check. It's 12 noon. अहिले मध्याह्नको 12 बजेको छ।

एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हिलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हिलम्बु खबरका मुख्य शीर्षकहरूबाट। उत्तराखण्डको त्रिपुरेश्वरमा आगो लागेको बसका चालकको ज्यान गयो। संयुक्त राष्ट्रिय संघीय महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा जाँदै। त्रिशुली 3B एक सय 90 जना बेपत्ता, खोजी कार्य अझै पनि जारी। नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक शुरू। ग्रीनल्याण्डमा नयाँ सैन्य बेस स्थापना गर्ने अमेरिकाको तयारी। र जापानमा जारी यस विश्व एसियन गेम्समा नेपाल पाकिस्तानसँग पराजित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काठमाडौँको त्रिपुरेश्वरमा हिजो भएको बसमा आगजनी भएका घाइते भएका चालकको उपचारको क्रममा ज्यान गएको छ। किर्तिपुरमा रहेको जलन अस्पतालमा उपचारको क्रममा चालकको ज्यान गएको हो। आगोले चालकको शरीरको झण्डै 90% भाग जलेको थियो र यसैबीचमा आगजनीको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घटनाको सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरीको संयोजकतामा 7 सदस्यीय समिति गठन गरिएको छ। B5K 4274 नम्बरको बसमा भएको आगजनीका बारेमा छानबिन गर्न गठित समितिको सदस्यतामा प्रहरी वृद्ध कालीमाथिका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौँका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धि सिद्धि यातायात प्रालीका प्रतिनिधि लव केसी समेत रहेको छ। त्रिपुरेश्वर स्थित रिद्धि सिद्धि यातायातको बसका चालकलाई ट्राफिकले नियम उल्लंघन गरिएको विषयमा पूर्जी काट्न खोज्दा विवाद भएको थियो र यो विवादपछि चालकले बसमा आगजनी गरिएको प्रहरीको भनाई छ। छानबिन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउने र 7 दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रतिवेदन पेश गर्नका लागि आग्रह गरिएको छ। खबरमा राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकामा प्रस्थान गर्ने भएको छ। संयुक्त राष्ट्रिय महासंघीय महासभाको 81 सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा जान लाग्नु भएको हो। प्रधानमन्त्री शाह 9 सदस्यीय टोलीसहित बेलुका 6 बजे न्यूयोर्क प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो। न्यूयोर्क जानु अघि उड्न अघि प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षमा गार्ड अफ अनर प्रदान गरिनेछ। प्रधानमन्त्री शाहले न्यूयोर्कमा राष्ट्रिय संघीय महासभा उच्च स्तरीय बैठकलाई असोज 9 गते बिहान सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी नदीमा आएको बाढ़ी, त्यसले पारेको प्रभाव, जलवायु परिवर्तन न्यायको विषयमा उठाउने तयारी छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा सचिवालयका 5 जना प्रमुख सल्लाहकारहरू कुमार बेन्जकार, प्रमुख सुखिया सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साख्या रहनेछ र यसै गरी सुरक्षाका 2 जना, परराष्ट्र शिष्टाचार महापल प्रोटोकल विभागका 2 जना पनि भ्रमण टोलीमा रहने। प्रधानमन्त्री शाह 10 वर्षमा न्यूयोर्कको बाटो स्वदेश फर्किने भएका छन्। नुवाकोट स्थित अपर तामाकोशी त्रिशुली 3B जलविद्युत आयोजनामा 190 जना बेपत्ता भएका छन्। 10 भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि किसपाङ गाउँपालिका 5 सिरोपानी नयाँ पुलमा निर्माणाधीन आयोजनामा 190 जना बेपत्ता भएको विवरण प्राप्त भएको छ। बेपत्ता हुनेमा आयोजनाका कर्मचारी, 21 कर्मचारीका परिवारका सदस्य, 7 झिल्लिमी इन्जिनियर, एड सर्भिसेज कम्पनीका 12, फेवा कन्स्ट्रक्सन कम्पनीका 140, सिनियर ठेकेदार कम्पनीका सम्बन्धित संघ 6, ट्रान्सिपमा रहेका 3 इन्जिनियरिङ विद्यार्थी तथा 1 जना सुरक्षा गार्ड रहेका छन्। आयोजनामा बेपत्ता भएका व्यक्तिको खोजीका लागि 23 दिनदेखि खोजी कार्य भने जारी नै राखिएको छ। नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक शुरू भएको छ। ललितपुर स्थित रामबाग महल भनीमण्डलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरिएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा गरिरहेका छन्। केन्द्रीय सदस्यहरूमा बोल्नका लागि 3 मिनट समय छुटाएको छ। केन्द्रीय सदस्यहरूले मुलुकको पछिल्लो राजनैतिक परिस्थितिका बारेमा धारणा राख्नेछ र सोमबारबाट शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछाड्ने आशयसहितको राजनैतिक प्रतिवेदन
कमिटिको केन्द्रीय कमिटिमा बैठकमा पेश गरेको छ र पार्टी पुनर्गठनको बहस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोशिश गर्दै यसलाई लहरको विषय नबनाउन चेतावनी समेत दिएको छ। पार्टी कस्तो अवस्थामा छ भन्ने ख्याल नगरी नेतृत्व विस्थापन गर्ने उपाय कार्य पुनर्गठन नहुने उनको तर्क छ र बैठक भोलि बुधबारसम्म चल्ने भएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले रसुवा बाढ़ीका कारण प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारले निर्देशन दिएको छ। सिंहदरबारमा हिजो बसेको समितिको बैठकले जोखिमयुक्त भौगोलिक र नदी तटीय क्षेत्रका बस्तीहरूको प्राविधिक अध्ययन र नक्साङ्कन गरी प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएको छ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो असोज 9 गते बुधबार शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशको अधिकांश भूभागमा मेघ गर्जन चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाले हिजो जारी गरेको विशेष मौसम बुलेटिन अनुसार गण्डकी लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ हावाहुरी सहित भारीदेखि अति धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउनका लागि आग्रह गरिएको छ र यसै गरी मध्य प्रदेश कोशी बागमती र सुदूरपश्चिमका प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ हावाहुरी भारी सहित धेरै भारी वर्षाको सम्भावना पनि रहेका छन्। विलम्ब खबरमा अब विदेशको खबर। अमेरिकाले दक्षिण ग्रीनल्याण्डमा शीत युद्धको समयको सैन्य अड्डा पुनर्स्थापना गर्ने र ग्रीनल्याण्डको पूर्वी तटमा अर्को सैन्य अड्डा स्थापना गर्ने योजना बनाएको छ। उक्त पूर्वी तटीय क्षेत्रमा अहिले डेनमार्कमा डग स्लेट कुकुरले तान्ने स्लेज गस्ती टोलीले प्रयोग गर्दै आएको छ र मंगलबार डेनमार्क र ग्रीनल्याण्डसँग हुने सम्झौता अनुसार यी योजनाहरू अगाडि बढ़ाइने सम्बन्ध स्रोतलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। खबरमा अब खेल खबरमा विश्व एसियन गेम्स 2026 अन्तर्गत पुरूष कबड्डीको समाचरणको खेलमा नेपाल पाकिस्तानसँग पनि पराजित भएको छ। नेपालको यो लगातार दोस्रो हार हो। जापानको टिक्यूए सिजनमा भएको समा बीको खेलमा नेपाल पाकिस्तानसँग 58-43 पराजित भएको हो। पहिलो हाफ नेपालले 70-30 गुमाएको थियो भने दोस्रो हाफमा नेपाल 26-28 पछि पर्यो। नेपाल रेड र ट्याकलबाट 28, बोनसबाट 11, अलआउट र सुपर ट्र्याकबाट समान 2 अंक जोडेको छ। नेपाल पहिलो खेलमा थाइल्याण्डसँग 59-48 पराजित भएको थियो भने नेपालले आज नै तेस्रो खेल पनि इरानसँग खेल्दैछन्। हामी हिलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हिलम्बु खबरका मुख्य शीर्षकहरु पुनः एकपटक। काठमाडौँको त्रिपुरेश्वरमा आगो लागेको बसका चालकको ज्यान गयो। संयुक्त राष्ट्रिय संघीय महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा जाँदै। अपर तामाकोशी त्रिशुली 3 बीमा 190 जना बेपत्ता, खोजी कार्य अझै जारी। नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक शुरू।

0: मध्याह बाह्र बजेको समाचार सकियो. वर्ग समाचारका साथमा दिउँसो तीन बजे उपस्थित हुने नै छौ. यति जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु. हवस् त, नमस्कार.
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु.
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ.
1: घर वरिपरि सफा राख्नुपर्छ. डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ. कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ.
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ.
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ.
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ.
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश.
4: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न.
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है. यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन.
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि. बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि.
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि. यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो. त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ. पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन. र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ. अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि.
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो.
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ.
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश.
6: बा,
7: हजुर बुहारी.
6: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि. सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि. ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि.
8: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ. विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्. घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि. प्रोप्राइटर नारायण घले. मोबाइल 9843940667 र 9818779008. मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेज.
9: तपाईँ अहिले हेलो बो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ.

0: मेरो मेरो पिण्डखानी यो के बोकेर ल्याएछ अहिले?
1: अबदेखि हामी तिन भाइ सँगै उठ्ने, खाने, मुत्ने, सुत्ने.
2: Nice to meet you. Meet you.
3: जो प्रतिष्ठा भयो, जो इज्जत भयो, छाया खन
4: नेवारको छोरी हो म, नेवारको छोरी.
5: मान्छे नि कुटिन्छ, केटा निस्काइन्छ, चुरोट नै खाइन्छ, मिल्ने भए त यी केटाहरूलाई बुढी नै बोकाइन्छ.
1: तपाईँहरू फर्स्ट टाइम करेक्ट टाइममा आउनुभयो. माटी लफडा गर्ने पनि यही हो, यसले टन्नै मापासी पनि गरेकी छे. कोको होइन, यो मेरै कोको. मेरो कोकोलाई लग्नलाई मेरो लास्ट माथिबाट जानुपर्छ.
5: पानी
1: कोको लैजा नेपाल हो मेरो.

0: तलाई लग त परेन,
1: स्योर पर्यो,
0: हार्ट टु हार्ट कनेक्सन पनि हुनु पर्यो नि,
1: भइसक्यो
0: हुन्न अरे हुन्न, लभ सबको चक्करमा फस्नुहुन्न,
1: त फसिसकिस जी सन्त मतिना याना मैया।

तेरो मात्रै मन दुख्छ, मेरो दुख्दैन।

0: यो हाम्रो मायाको निशानी, यो तेरो यो मेरो, खोलिस भने नाक फाँसिदिन्छ तेरो। अब त रेबर मेरो हुन्छ।
1: माया त्यो होइन जोसँग जीवन बिताइन्छ, माया त त्यो हो जो बिना बाँच्न सकिँदैन।

कल कल अबिरल बगी रहने था खोलाको निश्चल पानी हौ तिमी, कल कल अबिरल बगी रहने था खोलाको निश्चल पानी हो तिमी, बगरमा लडी रहेको कालो शालिग्राम ढुङ्गा हुँ म, कालो टुक्रा वाउ, बगरमा लडी रहेको लालिग्राम ढुङ्गा, शालिग्राम ढुङ्गा हुँ म कालो टुक्रा, लड्दै गुड्दै ठोक्किँदै टुक्रिँदै आया आत्था गर्दै तिमीसँग बग्ने मेरो रहर, मेरो एकमात्र सपना।

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

हेलो नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु साथमा साङ्गीतिक विवादन टक्राउन चाहिँ सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बो लिएर उपस्थित भएको छु म कार्यक्रम प्रस्तुत आयुसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट मोबाइल सेट लगायतका विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि प्राविधिक कक्षबाट साथीदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ वरदान गुरूङ अनि साथमा प्रोग्राम सुनेर साथीदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले र यति बेला तपाईँहरूले हाम्रो यस प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको श्रोताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ नुवाकोट धादिङ र सोवा मकवानपुर रामेश्व दोलखा सिन्धुली लगायतकै आसपासका स्थानीय जिल्लाहरूबाट एलम्बा एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने तपाईँहरूकै निम्ति हामीले सामाजिक सञ्जाल फेसबुक पेज हेलम्बा एफएमको आफ्नै अफिसियल फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। उक्त लाइभबाट तपाईँहरूले प्रत्यक्ष रूपमा मजाले हेलम्बा एफएम सुन्न सक्नुहुनेछ। विशेष गरी कार्यक्रम टक टू हेलम्बो हरेक साताको छ दिन आउने गर्दछ र छ दिन आउँछ र छ दिन नै छोटा छोटै बसाई लिएर कार्यक्रम आउने गर्दछ। त्यसैको सन्दर्भमा आज पनि हामी मंगलबारे बसाईमा तपाईँहरूको माझमा जोड़िएको छ। मंगलबारे बसाईमा विशेष गरी म्यासेजमा गरेर गीत रोज्नुपर्ने हुन्छ। म्यासेज गरेर गीत रोज्नका लागि नम्बर रहेको छ 9860525525 म्यासेज गरेर आफूलाई मनपर्ने गीतहरू तपाईँहरूले रोजाईमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने आजको हाम्रो यस कार्यक्रममा म्यासेज गर्नुपर्ने हुन्छ यो दिउँसोको समय। यदि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ फेसबुक चलाउनुहुन्छ भने तपाईँहरूले फेसबुकबाट पनि सुन्न सक्नुहुनेछ र तपाईँहरूले सजिलो तरिकाले गाउँघरमा पनि हेलम्बा एफएमको फ्रिक्वेन्सीबाट पनि मजाले रेडियो अन गरेर प्रोग्राम सुन्न पाउनुहुनेछ। र यो प्रोग्राम छ दिन आउने गर्दछ। दिउँसोको एक बजेबाट दुई बजेसम्म हाम्रो प्रोग्राम आइतबारको दिनमा चाहिँ आउँदैन र अरू बेलामा यसै समयमा तपाईँहरूले यसै समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रम तपाईँहरूको निम्ति नै रहने गर्दछ। यस बसाईमा तपाईँहरूले आफूलाई मनपर्ने गीत नेपाली गीत आधुनिक गीत हिन्दी गीत डीजे गीत पप गीत झुनसुकै विधायक गीतहरू पनि आफ्नो रोजाईमा पार्न सक्नुहुनेछ। र यो दिउँसोको समय छ एकदमै धेरैजना श्रोताहरू यति बेला विभिन्न उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै आफ्नो लेख बेसी गर्दै विभिन्न काम कार्यतिर व्यस्तता हुनुहुन्छ होइन। अब कतिपय ठाउँहरूमा यति बेला मौसम बिग्रदो अवस्थामा छ, पानी पर्ला जस्तो छ, चट्याङ पर्ला जस्तो छ, चर्को घाम लागिरहेको छ होइन। र सुझे जस्तो अवस्थामा रहनु भए तापनि पक्कै पनि हेलम्बा एफएम मजाले साइडमा अन गरेर सुन्नु भएको नै छ। हामीले एकदमै आशा र अपेक्षा गरिएको छ। कार्यक्रममा कल गर्नका लागि तपाईँहरूको लागि हामीले एकदमै म्यासेज गर्नका लागि नम्बरहरू खुल्ला गरिसकेका छौँ। यदि तपाईँहरू म्यासेज गर्न चाहनुहुन्छ गीत रोज्नका लागि भने म्यासेज गर्नुहोला। म्यासेज गर्नका लागि नम्बर छ 9860525525 9860525525 म्यासेज गर्नुहोला। म्यासेज गर्नुहुँदाखेरि चाहिँ आफ्नो परिचय राम्रोसँग खुलाएर पठाउनुहोला र स्पेसली चाहिँ गीतहरूलाई राम्रोसँग स्पष्ट तरिकाले गीत लेखेर पठाउनुहोला। यदि तपाईँको गीतमा कुनै वर्डहरू मिस्टेक भयो गीत बुझेन भने गीत नबुझ्न सक्छ, सो कारणले गर्दा गीतको बोल चाहिँ स्पष्ट तरिकाले लेखेर पठाउनुहोला। यही कामना व्यक्त गर्न चाहन्छु। 9860525525 म्यासेज गर्दै गर्नुहोला। कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै मिठो गीत राख्छौँ, गीतपछि आउनेछौँ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

तपाईँहरूको कलहरू लिँदैनौ। यस बसाइमा म्यासेज गरेर गीत रोज्न सक्नुहुनेछ है। म्यासेजको लागि नम्बर रहेको छ 9860525525, 9860525525 म्यासेज गरेर पठाउनुहोला अनि गीत रोज्न पाउनुहुनेछ। र यति बेला म्यासेज प्राप्त भएको छ। हेलो दादा नमस्ते, म त्रिसना, मलाई चाहिँ किन रोजगार पाइँदैन भन्ने बोलको गीत भन्नुभएको छ। रोजेर पाइँदैन भन्ने बोलको गीत रोज्नु भएको जस्तो लाग्यो है। र साथी सबैजनाको लागि भन्दै छुटिन्छु, बाई भन्नुभएको छ, धन्यवाद छ त्रिसनाजी तपाईँले पनि। अनि हेलो दादा नमस्ते दर्शन है, त म श्री भोटेचोरबाट राजथिङ भन्नुभएको छ। मेरो लागि चाहिँ आज दाईको ससुराली भन्ने संकले गरिदिनुहोस् न भन्नुभएको छ। सो धन्यवाद छ उहाँले पनि। अनि हेलो दाई नमस्ते, आरमेन हुन्छ, मलाई चाहिँ आज एउटा सेलो गीत राखिदिनुहोस् न तपाईँहरूको रोजाइमा रहेको भन्नुभएको छ। इट्स मी विनोद वाई वा भन्नुभएको छ र धन्यवाद छ। र गीत मार्फत सबै सबैको लागि है भन्दै छुट्टिन्छु, बाई भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। सो म्यासेज गरिदिनु भएकोमा। र यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने 9860525525 9860525525 यस नम्बरमा तपाईँहरूले हामीलाई म्यासेज गर्नुहोला अनि गीत रोज्न पाउनुहुनेछ। अहिलेको लागि भने एकदम मिठो अनि रमाइलो गीतहरू तीनवटा रहेको छ साथीहरूको, गीतहरू हामी राख्नेछौ अनि गीत मार्फत अहिले केही समयपछि फेरि पनि आउने नै छौ तपाईँहरू भने हेलो एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतहरू हामीले राखिसकेका छौँ। आजको गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पक्कै पनि यो दिउँसोको समय छ। आज हामीले म्यासेज मार्फत गीतहरू बजाउँदैछौ। यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीतहरू रोज्न चाहनुहुन्छ भने कार्यक्रममा गीत रोज्नका लागि नम्बर रहेको छ 9860525525। र यति बेला म्यासेज प्राप्त भएको छ, सो म्यासेज लिन चाहन्छु म। है, म्यासेज गर्नु भएको छ। हेलो, नमस्ते, सन्चै हुनुहुन्छ हजुर भन्नुभएको छ। म एकदमै सन्चै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्ने मैले एकदमै आशा र अपेक्षा गरे र राखेको छु पनि। अनि त्यसै गरी म पनि प्रोग्राम सुन्दैछु काभ्रे बेथान्चोकोबाट भन्नुभएको छ। है, माया लामा भन्नुभएको छ, आज चाहिँ मलाई अर्जुन सापकोटाको आवाजमा रहेको काका की बोलको संप्ले गरिदिनुहोस् न भन्नुभएको छ। सो धन्यवाद छ उहाँलाई पनि। र त्यस्तै गरी लेख्नु भएको छ, गीत मार्फत सम्झिनु पर्दा हजुरको लागि अनि प्राविधिक दिदी वरदान दिदीको लागि अनि सम्पूर्ण साथीहरूको लागि भन्दै छुटिन चाहन्छु के बाई बाई भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद छ मायाजीलाई, उहाँले मिठो कमेन्ट गरिदिनु भयो, सो म्यासेज गर्नुभयो, धन्यवाद छ उहाँलाई। र अर्को साथीको म्यासेज रहेको छ, हेलो हजुर नमस्ते, हजुर नमस्ते भन्नुभएको छ। म चाहिँ ज्याक्सन वाई बा गर्नुभएको छ, र म पनि प्रोग्राम सुन्दैछु एलम्बो एफएमलाई, आज पहिलोचोटि प्रोग्राम सुन्न पाएको छ, एकदमै खुसी लाग्यो भन्नुभएको छ। र अनि के छ हजुर, ती हजुरहरूको खबर नयाँ नौलो सुनाइदिनु होला, पानी परेको छ कि छैन, हाम्रोतिर त मजाले पानी पर्ला जस्तो छ है भन्नुभएको छ। यतातिरको मौसम घाम लागिरहेको छ, हल्का चट्याङ पर्ला कि जस्तो चाहिँ मौसम छ है। र आज चाहिँ मेरो लागि एकदमै मिठो पप सङ रहेको छ, त्रिजा प्रधानको आवाजमा रहेको मेरो कान छ भन्ने बलको गीत राखिदिनुहोस् न है भन्नुभएको छ। त्रिजा प्रधानको आवाजमा रहेको मेरो कान छ भन्ने बोलको गीत रोज्नु भएको छ, सो धन्यवाद छ उहाँलाई पनि। अनि अर्को साथीको म्यासेज छ, हेलो नमस्ते दादा हजुर, लासो टासिदले जोरले भन्नुभएको छ, जोरले तपाईँले पनि लासो है। र म पनि प्रोग्राम सुन्दैछु नि हेलम्बा एफएमलाई, अत्यन्तै माया गर्ने साथी मिलन बोल्दैछु नि हजुर भन्नुभएको छ। र त्यस्तै गरी मिलनजीले हामीलाई मेसेज गर्नुभएको छ, आज मेरो लागि चाहिँ सातजन राज भागियको आवाजमा रहेको नगण्य भन्ने बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। है, सातजन राज भागियको नगण्य भन्ने बोलको गीत रोज्नु भएको छ। गीत मार्फत हजुरको लागि, प्राविधिक दिदीको लागि, दाई राघवको लागि, अनि मलाई मेरो साथीहरूमा हुनुहुन्छ मनोज, आकाश, रोशन, वीरबल, विनोद, सुशान्त, अमृत लगायत सबै सबैको लागि भन्दै छुट्टिन्छ दाई हजुर, ओके बाई बाई भन्नुभएको छ, धन्यवाद छ उहाँलाई। यदि तपाईँहरू पनि यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने म्यासेजको लागि नम्बर छ 9860525525, 9860525525, अनि फेसबुक पेजबाट लाइभ भइरहेको छ, कमेन्ट गर्दै गर्नुहोस्। कमेन्टहरू पनि केही समयपछि अनेर हुने नै छ। अहिलेको लागि भने यो मिठो गीतहरू यो सुन्दै गर्नुहोला।

0: कार्यक्रम
1: हजुर एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु पालो तपाईँहरूको नै हो कार्यक्रममा मेसेज गरेर गीत रोज्नका लागि 9860552525 रहेको छ उक्त नम्बरमा तपाईँहरूले आज गीत रोज्न सक्नुहुनेछ अनि हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउँदैछौँ र बजाउँदै आइरहेको नै

र यसै गरी मेसेज गर्नका लागि नम्बर एकदमै खुल्ला छ, 9860555525 मेसेज गरेर पठाउनुहोला। तपाईँहरूको रोजाइमा रहेको गीतहरू हामी बजाउनेछौ। र यति बेला हामी कमेन्टतर्फ लाग्छौ। कमेन्ट गर्नुभएको छ, हेलो नमस्ते, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु है र हेर्दैछु, सूर्य तामाङ भोजपुर दिङलाबाट है त भन्नुभएको छ। सूर्य तामाङ हुनुहुन्छ यति बेला भोजपुर दिङलाबाट हामीले प्रोग्राम सुन्दै हुनुहुन्छ भन्नुभएको छ, सो धन्यवाद छ उहाँलाई। अनि हेलो हजुर नमस्कार, सांगीतिक अभिवादन, म पाँचपर हिलेहाङ सात घर भए हाल फिदिम चारबाट शुक्रराज रसाइली भन्नुभएको छ। अब बज्ने गीत मार्फत साथीभाइ सम्पूर्णको लागि र सम्झिनु पर्दाखेरि जीवन सहयात्री कमला रसाइली, प्रेम कला आचार्य डिकेन्द्र सम्बहान्थे, अरूणा सानपाङ, गोपाल भाइ, मनिषा शेर्पा, गगन तेह्र, थमेश समी लिम्बु, सन्चमाया केरुङ, तारस शंकर, सुनिम राई, मुना खड्का लगायत सबैजनाको लागि है त भन्नुभएको छ, सो धन्यवाद छ है तपाईँले पनि। अनि अर्को साथीको मेसेज रहेको छ, लेख्नु भएको छ, हेलो नमस्ते, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु है काठमाडौँदेखि भन्नुभएको छ। म रश्मि तामाङ, आज चाहिँ मलाई चोखो प्यार भन्ने तामाङ सेलो सङ राखिदिनुहोस् न भन्नुभएको छ। चोखो प्यार भन्ने तामाङ सेलो गीत रोज्नु भएको छ, गीत मार्फत सम्झिनु पर्दा हजुरको लागि, अनि प्राविधिक मित्र वरदान दिदीको लागि, अनि सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छु, बाबाई गर्नुभएको छ। सो रश्मि तामाङ हुनुहुन्छ, सो उहाँले पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीको मेसेज रहेको छ, लेख्नु भएको छ, लक्ष्मी जुजो फियाफुल्ला, अनि गुड आफ्टरनुन, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। एकदमै सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला। आई एम झकास बमजन तामाङ फ्रम सिन्धुपाल्चोक स्याउली चौतारा एक लप्टेबाट भन्नुभएको छ, फेसबुकबाट लाइभ प्रोग्राम हेर्दै र सुन्दैछु, र आज चाहिँ मेरो लागि तामाङ सेलो चमचम भन्ने तामाङ सङ्ग राखिदिनुहोस् न आई जुजो भन्नुभएको छ। चमचम भन्ने तामाङ सेलो गीत रोज्नु भएको छ, पक्कै पनि हामी गीत बजाउने नै छौ, र गीत मार्फत सबैजनालाई सम्झिनु भएको छ, सो धन्यवाद छ उहाँलाई पनि। र अर्को साथीको मेसेज रहेको छ, हेलो हजुर नमस्ते, नमस्कार, के छ, आरामै हुनुहुन्छ, धेरै समय पछाडि प्रोग्राम सुन्दैछु है, हेलम्बा एफएमलाई गाउँमा आएको बेला भन्नुभएको छ। नवलपुरबाट प्रोग्राम सुन्दैछु, आज चाहिँ मेरो लागि एउटा नयाँ गीत बजाउनु होला है त, यति माया गरण भन्ने बोलको गीत रोज्नु भएको छ, यति माया गरण भन्ने बोलको गीत रोज्नु भएको छ, हिमाल सागरको आवाजमा रहेको है त भन्नुभएको छ। गीत मार्फत हजुरको लागि, अनि प्राविधिक मित्रको लागि, साथीहरू त धेरै हुनुहुन्छ, उहाँहरू सबैजनाको लागि भन्दै छुट्टिन्छु, दाई बाबाई गर्नुभएको छ, सो धन्यवाद छ उहाँलाई है म्यासेज गरिदिनु भएकोमा। यदि तपाईँहरू पनि म्यासेज गर्न चाहनुहुन्छ भने 9860552525 म्यासेज गर्दै पठाउँदै गर्नुहोला। र अहिलेको लागि भने हामी तीनजना साथीहरूको रोजाइमा रहेका मिठो अनि रमाइलो गीतहरू राख्छौँ, तपाईँहरू हेलम्बा सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतहरू हामीले राखिसकेका छौं। साथीहरूको रोजाइमा रहेका गीतहरू राख्दै रमाइलो गर्दैछौ र यो सँगसँगै हामी समयको अन्तिम अन्तिमतिर पनि आइसकेको छ र यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने म्यासेज गर्नुहोला र हामीलाई साथीहरूको म्यासेजहरू पनि एकदमै प्राप्त भएको छ। सो साथीहरूको रोजाइमा रहेका म्यासेजहरू त हामी लिने नै छौ र यति बेला म्यासेज गर्नु भएको छ, सो म्यासेजलाई म लिन चाहन्छु। म्यासेज गर्नु भएको छ उहाँको म्यासेज र कमेन्टतर्फ लाग्छौ। पहिला कमेन्ट गर्नु भएको छ, नमस्ते सेवार हजुर, म सुमन गुरुङ फ्रम ताप्लेजुङ हाल भने युएईबाट। साथीहरूमा सम्झिनु पर्दा सुजा यम्फा, मीडिया प्रेमी इस्माइल अरिसा, सन्ध्या गुरुङ, पूजा योङहाङ, प्रदीप शेर्पा, पायल प्रेमी कुलुङ शेर्पा, डोमा शेर्पा, दिलो यम्फू लगायत सबैजनाको लागि भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। अनि हेलो नमस्ते हजुर, म ताप्लेजुङको लिबाङ घर भई हाल बिरानु देश दुबईबाट सुन्दैछु भन्नुभएको छ, प्रेम शेर्पा ताप्लेजुङ हुनुहुन्छ। सो प्रेमजीलाई पनि धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्ट गरिदिनु भएकोमा, धन्यवाद व्यक्त गर्दछु। अनि हेलो दर्शन, नमस्ते हजुर, म विनिता दाहाल धनकोटाबाट, के छ हजुरको खबर, आरामै हुनुहुन्छ भन्नुभएको छ। मेरो खबर एकदमै ठिकै छ, म सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्ने मैले एकदम आशा गरेँ। सो धन्यवाद छ उहाँले पनि। अनि मिसु अल भन्नुभएको छ, सीता तामाङ हुनुहुन्छ, सो सीताजीलाई पनि धेरै धेरै धन्यवाद छ हामीलाई मिठो सो म्यासेज कमेन्ट गरिदिनु भएकोमा र म्यासेज गर्नु भएको छ। हेलो दादा हजुर नमस्ते, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु नि हजुरको भन्नुभएको छ। आज चाहिँ मेरो लागि शुभ हुन लागि भन्ने डिजे गीत राखिदिनुहोस् न हिन्दी भन्नुभएको छ र सो उहाँलाई धन्यवाद छ सो म्यासेजको लागि, गीत मार्फत सबैजनाको लागि भन्दै सुटिन शुभ बाई भन्नुभएको छ, हस्त धन्यवाद छ उहाँलाई है। र अब भने हामी तपाईँहरूको म्यासेजहरू लिन सक्दैनौँ श्रोता, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले हामीलाई म्यासेज गर्नुभयो, कमेन्ट गर्नुभयो, सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि तीन दिनसम्म तपाईँहरू हामीलाई अत्यन्तै मिठा मिठा कमेन्ट गर्नुभयो फेसबुक पेजबाट पनि, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। अनि यो समयमा तपाईँहरूले हामीलाई एक घण्टाको अवधिभर प्रोग्राम सुनेर साथ दिनुहुने हाम्रो सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्णमा शुभ दिनको कामना व्यक्त गर्दै प्राविधिक मित्र वरदान गुरुङलाई पनि विशेष धन्यवाद दिँदै आजको बसाईबाट पनि म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभ दिन।

0: Elimbu FM 89.6 MHz.
1: The best gift for Papa, Mummy. Sarigama Karwa.

0: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
0: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-620-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: दाई 3-4 दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
6: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
5: किन?
6: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्स बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
5: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
6: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा टायर बट्टा बोतल गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
5: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
6: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
4: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: हेर्नु नानी,

0: छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हौ नानी।
1: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-051 9841-5764 चौतारोको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: just a minute. We will return back. Return back. New Arunico Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shangatsu Gadi Nagarpalika 5 Sindhupalso. Our services. Deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugate. New Arunico Hotel and Restaurant Private Limited. Chautara Shangatsu Gadi Nagarpalika 5 Sindhupalso. Email Hotel Arunico @gmail.com. Contact 011-620-326. 9860-982293. New Arunico Hotel and Restaurant Private Limited, Chautara Shankar Subhari Nagar Palika 5, Sindhupalso.
1: ओइले के पार ओइ मित्र, यो तुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यो दुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849913 27।
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
7: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
6: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
6: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
6: मायाको चिनो,
7: मेडल,
6: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
6: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
6: कस्टमाइज कप प्रिन्ट,
7: मेडल फोटो प्रिन्ट।
6: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
6: सेवा स्टेसनरी एन्ड सप्लायर्स। सप्लायर्स
7: कन्ट्याक्ट नम्बर 9841924274।
8: बा
9: हजुर बुहारी,
8: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
9: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: हो
0: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त
1: संघ

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। आत्मनिर्भर बनौ।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
4: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
8: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
7: किन?
8: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
7: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
8: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
7: ए, लामखुट्टेको टोकाईबाट बच्नु पर्यो।
8: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
6: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

0: just a minute. We will return back. New Arniku Hutto and Reference Private Limited. Reference Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services. Deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arniku Hutto and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email Hotel Arniku @gmail.com. Contact 011-620-326 9860-982293. New Arniku Hotel and Restaurant Private Limited, Chautara Shankar Subali Nagar Palika 5, Sindhupalcho.
1: उहिले के पार ओए मित्र, यो रुमसले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, साङ्लो बुढो, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: अबै किन हुनु नि मेरो भाइ, टाई मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849913327।
7: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
8: हाम्रा सेवाहरू
7: स्टेशनरीका सम्पूर्ण सामानहरू,
8: फोटोकपी प्रिन्ट,
7: कलर प्रिन्ट,
8: पीवीसी आईडी कार्ड,
7: सबै प्रकारका खेलकुद सामग्रीहरू,
8: सबै तहको तथा विभिन्न पुस्तकहरू,
7: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
8: ट्रफी,
7: मायाको चिनो,
8: मेडल,
7: फ्रेम,
8: जर्सी सेटहरू तथा प्रिन्ट,
7: सब्लिमेसन प्रिन्ट,
8: जर्सी प्रिन्ट,
7: कस्टमाइज्ड कप प्रिन्ट,
8: मेटल फोटो प्रिन्ट।
7: प्रोप्राइटर
8: प्रकाश श्रेष्ठ,
7: सेवा स्टेसनरी एन्ड सप्लायर्स।
8: कन्ट्याक्ट नम्बर 9841924274।
9: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

नमस्कार, साँझ 6 बजेको हिलम्बु खबरमा स्वागत छ। म आई सिंह तामाङ। शुरूमा हिलम्बु खबरका मुख्यमुख्य शीर्षकहरूबाट। काठमाडौँको त्रिपुरेश्वरमा आगो लागेको बसका चालकको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाँदै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दियो। नेकपाले कम्युनिष्ट पा घटक बीच एकताको पहल गर्ने 3 सदस्यीय वार्ता समिति गठन। भारी वर्षाको चेतावनीपछि बागमती प्रदेश सरकारको आग्रह, पूर्व तयारी सहित सतर्कता रहन अनुरोध। सरकारी ठेक्कामा श्रमिकको शोषण रोक्न सर्वोच्चको निर्देशनात्मक आदेश। जापानमा शक्तिशाली आधी, 4 जनाको ज्यान गयो। र एसियाली खेलकुदमा नेपाली महिला भलिबलको यात्रा समाप्त, 12 स्थानमा सीमित। लम्बु खबरको शुरूमा स्थानीय खबर। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आग लागि हुँदा झलेर ज्यान गएका चालकको पहिचान खुलेको छ। रिद्धि सिद्धि यातायात B5K 4274 नम्बरको बसमा त्रिपुरेश्वर बस स्टाप नजिकै आग लागि हुँदा झलेर घाइते भएका चालकको उपचारको क्रममा किर्तिपुरको बर्ना अस्पतालमा आज बिहान निधन भएको हो। ज्यान गुमाउनेमा मकवानपुरको इन्द्र सरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख एसएसपी दिलीप राई माझीले जानकारी दिनुभएको हो। मृतक चालक गएको वर्ष कार्तिकमा बालजुमा बस पल्टिता 3 जना घाइते भएको घटनामा संलग्न रही फरार रहेका प्रहरीले जनाएको छ। तामाङले सुनिल तामाङको नाममा जारी गरिएको गाड़ी चालक अनुमति पत्र प्रयोग गरेको अनुसन्धानमा खोलेको प्रहरीले जनाएको हो। 3 महिना अगाडि काठमाडौँको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग भद्र व्यवहार गरेको घटनामा समेत मृतक चालक तामाङले दावा तामाङको नाममा जारी भएको चालक अनुमति पत्र प्रयोग गरिएको प्रहरीले जनाएको छ। त्रिपुरेश्वर स्थित घटनामा पनि दावा लामाको नाममा रहेको गाड़ी चालक अनुमति पत्र प्रयोग गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा मृतक चालकले दावा लामाको नाममा रहेको बैंक खाता र नागरिकता समेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुन सक्ने प्रहरीले अनुमान गरिएको छ। हिलम्बु खबरमा अब राष्ट्रिय खबर। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री सोनिया बुआगीलाई दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिनका लागि अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको हो। अब प्रधानमन्त्रीको अनुपस्थितिमा वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको रूपमा सरकारको दैनिक कार्य सम्पादन सम्हाल्ने भएको छ। प्रधानमन्त्री शाह आज साँझ 7 बजे संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरिएको थियो। सोही सिफारिशको आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकिएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभामा असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ। उनी असोज 10 गते स्वदेश फर्किने कार्यक्रम पनि रहेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाले कम्युनिष्ट घटकहरूबीच एकताको पहल गर्ने भएको छ। नेकपाले कम्युनिष्ट घटकहरूसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन गरिएको छ। आज बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले 3 सदस्यीय वार्ता समिति गठन गरिएको हो। समितिमा देव गुरूङ, प्रकाश ज्वाला र गंगा नारायण श्रेष्ठ रहेका छन्। सो समितिलाई विचार मिल्ने देशभक्त गणतन्त्रवादी दल र समूहसँग एकताका लागि पहल गर्ने

फेब्रुअरी तोकिएको छ। एउटै कम्युनिष्ट पार्टी निर्माणको पहल गर्न सबै पक्षसँग वार्ता हुने नेपाली कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएको छ। आजबाट शुरू भएको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तय गरिएको 8 बजे एजेण्डामा पनि पार्टीमा सहमति गर्ने विषय समावेश गरिएको छ। बागमती प्रदेश सरकारले 3 दिने भारी वर्षाको चेतावनी सहित उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बागमती प्रदेशको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयले यही असोज 9 गतेदेखि 11 गतेसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरिएको हो। मन्त्रालयले आज जारी गरिएको सूचनामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी र पूर्व तयारी अपनाउनका लागि अनुरोध गरिएको छ। मौसम विज्ञान विभागको अनुसार सो अवधिमा हावाहुरी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ। मन्त्रालयले भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ़ने आकस्मिक बाढ़ी पहिरो र डुबानको जोखिम रहेको भन्दै सड़क र हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले यात्रा गर्नु अगाडि सड़क मौसमको अवस्थाका बारेमा अनिवार्य रूपमा जानकारी लिन पनि आग्रह गरिएको छ। साथै नदी तथा खोला किनार पहिरो जोखिम क्षेत्र भिरालो जमीन र डुबान हुन सक्ने बसोबास गर्ने नागरिकहरूलाई विशेष सावधानी अपनाउनका लागि आग्रह गर्दै जोखिमको संकेत देखिएमा समयमा नै नजिकको सुरक्षा स्थानमा जान र स्थानीय तह सुरक्षा निकायसँग समन्वय गर्न र अनुमति अति आवश्यक अवस्था बाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न समेत मन्त्रालयले आग्रह गरिएको छ। सर्वोच्च अदालतले सार्वजनिक निकायहरूले सेवा करार र श्रम आपूर्तिकर्ता मार्फत श्रमिकहरू लिँदा श्रम ऐन र नियमले तोकिएको न्यूनतम पारिश्रमिक भत्ता तथा अन्य सामाजिक सुरक्षा सुविधाहरू भन्दा कम दर रेटमा सम्झौता गर्न वा गराउन नपाउने निर्देशनात्मक आदेश जारी गरिएको छ। अखिल नेपाल सेक्युरिटी मजदूर संगठन संघले समेत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाई दायर गरिएको रिटमा आज सुनवाई गर्दै न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापा संघको इजलासले सरकारका निकाय र सम्बन्धित सरकारवालाहरूको नाममा निर्देशनात्मक आदेश जारी गरिएको हो। गत वैशाख 25 गते भएको फैसलाको पुनर्पाठ हालै मात्र सार्वजनिक भएको छ र सार्वजनिक निकायहरूले बोलपत्र आह्वान गर्दा नै श्रमिक ऐनको प्रतिकूल हुने गरी कम दर रेटमा सम्झौता गर्ने गरिएको र यसले संविधान प्रदान त श्रमिक उचित श्रम अभ्यासको हक हनन भएको जिकिर गरिएको छ। सर्वोच्च अदालतले नेपालको संविधानको धारा 34 प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा सामाजिक सुरक्षाको हकको प्रत्याभूति गरेको र धारा 51 झले मर्यादित श्रमको अवधारणा अनुरूप श्रमिकको अधिकार सुनिश्चित गर्ने राज्यको नीति रहेको पनि उल्लेख गरिएका छन्। ग्यासको कालो बजारी गरिएको आरोपमा 1 जना पक्राउ गरिएका छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका 6 साना गाउँ बस्ने 47 वर्षीय सरोज नेमकुल रहेका छन्। उनलाई प्रहरी वृद्ध सातबाटोबाट प्रहरीले पक्राउ गरिएको छ। उनले आफ्नो पसलमा भएका सिलिण्डरहरूको सील खोली सबै सिलिण्डर रित हो भन्दै ग्यास लुकाएको प्रहरीले बताएका छन्। नेकुञ्जलले सञ्चालन गरेको सिद्धिपुर ग्यास स्टोरबाट 2 सील सहितका र 22 सील नभएका तर भरी सिलिण्डर भएका बरामदहरू प्रहरीले गरिएको छ। सर्वोच्च अदालतले रेशम चौधरीलाई आम माफी दिने सरकारको निर्णय विरूद्ध परेको रिट खोज खारेज गरिदिएको छ। न्यायाधीश सारङ्ग सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कडायतले दायर गरिएको रिट खारेज गरिदिएको हो। कडायत 2072 भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएको इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन्। टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा 2080 जेठ 15 गते राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिएपछि उनी कारागार मुक्त भएका थिए। कडायतले राष्ट्रपतिको उक्त निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरिएकी थिइन् र राष्ट्रपति कार्यालय मन्त्री परिषद गृह मन्त्रालय र रेशम चौधरीलाई पनि रिटमा विपक्षी बनाएको थियो।
कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी सिजनमा किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्ने तयारी अगाडि बढ़ाएको बताउनु भएको छ। आगामी सिजनका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट 10 अर्ब रूपियाँ बराबरको स्रोत सहमति प्राप्त गरेको छ। स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक मल खरिदका लागि टेण्डर आह्वान गर्ने प्रक्रिया अगाडि बढ़ाउने तयारी गरिएको छ। मन्त्री चौधरीले समयमा नै मलको व्यवस्थापन गरी किसानले खेतीको मुख्य सिजनमा मल अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यका साथ खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अगाडि बढ़ाउन निर्देशन दिएका छन्। हेलम्बु खबरमा अब विदेशको खबर। जापानमा दोजुआन आधीका कारण टोकियो र आसपासका क्षेत्रमा भएको मुसलधारी वर्षा र तीव्र हावाहुरीका कारण कम्तीमा 4 जनाको ज्यान गएको छ। स्थानीय संचार माध्यमको अनुसार आधीका कारण करिब 50,000 मानिसको विद्युत आपूर्ति अवरूद्ध भएको छ भने देशैभर 100 उडान रद्द गर्नु परेको छ। मंगलबार आधी जापानको पूर्वी तटमा ठोकिएपछि अधिकांश क्षेत्रमा मानिसहरू सुरक्षित स्थानमा सार्न जारी गरिएको छ र सोमबार आधीको प्रभाव भन्दा बढ़ी हुँदा अधिकारीहरूले मानिसहरूको ज्यान तत्काल खतरा रहेको चेतावनी दिएका थिए। त्यस बेला करिब 19 लाख मानिसहरूलाई सुरक्षित स्थानमा जान अपील समेत गरिएको थियो। खबरमा अब खेल खबर। जापानको इची नागोयोमा भइरहेको विश्व एसियाली खेलकुद प्रतियोगितामा नेपाल 12 स्थानमा सीमित बनेको छ। योसँगै नेपाल जारी प्रतियोगितामा नेपालको महिला भलिबलको यात्रा टुंगिएको छ। यसअघि 2023 चीनको हाङजाउमा सम्पन्न 19 एसियाली खेलकुद प्रतियोगितामा नेपालले महिला भलिबलतर्फ 11 स्थान प्राप्त गरेको थियो। जापानको ओकाची चुओगो सोगो पार्क व्यवस्थापन व्यायामशालामा आज भएको खेलमा नेपाल मंगोलियासँग 3-0 सोझो सेटमा पराजित भएको छ। मंगोलियाले पहिलो सेट 25-23 अंकले जित्यो। मंगोलियाले दोस्रो सेट 25-17 र तेस्रो सेट 25-13 जितेको छ। प्रतियोगितामा नेपालले 5 खेल खेलेको थियो जसमध्ये एउटा जीत तथा 4 वटामा पराजित भयो। समचरणको खेलमा नेपाल जापान र इण्डोनेसियासँग पराजित भएको थियो भने त्यसपछि 9औंदेखि 14 स्थानका लागि भएका खेलमा नेपालले काजकिस्तानलाई मात्र पराजित गर्न सफल भयो भने हङकङको खेलमा नेपाल पराजित भएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्ष गरौं पुनः एकपटक। काठमाडौँको त्रिपुरेश्वरमा आगो लागेको बसका चालकको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाँदै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दियो। नेकपाले कम्युनिष्ट घटक बीच एकताको पहल गर्ने 3 सदस्यीय वार्ता समिति गठन। भारी वर्षाको चेतावनीपछि बागमती प्रदेश सरकारको आग्रह। पूर्व तयारी सहित सतर्कता रहन अनुरोध। सरकारी ठेकामा श्रमिकको शोषण रोक्न सर्वोच्चको निर्देशनात्मक आदेश। जापानमा शक्तिशाली आधी 4 जनाको मृत्यु। र एसियाली खेलकुदमा नेपाली महिला भलिबलको यात्रा समाप्त 12 स्थानमा सीमित।

समाचार सकियो। अर्को समाचारका साथमा भोलि 7 गते बिहान 5:40 समयमा ताजा समाचारका साथमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुष सिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
4: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
3: किन?
4: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
3: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
4: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
3: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
4: याद गरौं, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौं।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट रोमीको पुस्तक एक अध्यायको 18 पददेखि 32 पदसम्म यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। मानिस जातिप्रति परमेश्वरको क्रोध। परमेश्वरको क्रोध ती मानिसहरूको सारा भक्तिहीनता र दुष्टताको विरूद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्म ले दबाई राखेका छन्। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहना छैन, किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए। तर तिनीहरू आफ्ना विचारमा बेकाममा भए र तिनीहरूको मूर्ख मन अझै अझ अँध्यारो भयो। बुद्धिमान छु भन्ने दावी गरे तापनि तिनीहरू मूर्खै भए र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चार खुट्टे जनावर र घर सर्ने जीवहरूको मूर्तिको रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे। यसै कारण परमेश्वरले तिनीहरूलाई तिनीहरूको हृदयको काम बासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्नो शरीरको अनादर गरून्, किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूठसँग साटेर सदा सर्वता का परम धन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे। यसै कारण परमेश्वरले तिनीहरूलाई लाज मर्दो कामुकताको निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले आफ्नो स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे र त्यसरी नै स्त्रीतर्फको स्वाभाविक व्यवहार त्यागेर एक दोस्रो तर्फ कामुकताको जलनमा पुरूषहरूले पुरूषहरूसितै निर्लज्ज काम गरे र आफ्नै शरीरमा आफ्ना कसुरको उचित दण्ड भोगे। यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेको हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनका अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनुभयो। तिनीहरू सबै किसिमको बदमाशी, दुष्टता, लोभ, इभीले भरिएका छन्। तिनीहरू डाहा, हत्या, झैझगडा, छल, बदखैले भरिएका हुन्छन् र तिनीहरू कुराउटे र बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढीठ, अहंकारी, अभिमानी, दुष्ट कुरा रची हिँड्ने, आमा बुबाको आज्ञा पालन नगर्ने, मूर्ख, विश्वासघाती, निर्दय र क्रूर हुन्छन्। यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दा जान्दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन् तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्। आदरणीय श्रोता, यो खण्डमा पावलले मानिस जातिप्रति परमेश्वरको क्रोधको बारेमा व्याख्या गरेका छन् र परमेश्वरको क्रोध जो परमेश्वरबाट आउने दण्ड ती मानिसहरूको सारा भक्तिहीन र दुष्टताको विरूद्ध स्वर्गबाट प्रकट भएको छ जसले सत्यतालाई तिनीहरूको अधर्मले दबाइराखेका छन् र परमेश्वरको क्रोध मानव जातिको जीवनमा आएको छ किनभने मानिस जातिले अधर्म गरेका छन् पाप गरेका छन् र सत्यतालाई चाहिँ तिनीहरूले दबाइराखेका छन्। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ। कसैले मैले परमेश्वरलाई चिनेको छैन, परमेश्वरलाई कसरी चिन्न सकिन्छ, परमेश्वरै छैन भनेर मानिसहरू हिँडिरहेको अवस्था छन्। तर परमेश्वरको विषयमा जान्न सकिने कुरा प्रष्टै छन् भनेर यहाँ बताएका छन् किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। मानव जातिले ईश्वरै छैन भनेर कसरी भन्न सक्छन्? मानव जातिले कसरी मैले परमेश्वरलाई चिन्न सकिँदैन भनेर बहना लगाउन सक्छन्? किनभने परमेश्वरले नै देखाइसक्नु भएको छ। यहाँ 20 पदमा यसरी लेखेको छ, उहाँको अदृश्य गुण, परमेश्वरको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लाङ्गै देखिएको छ। सारा सृष्टिलाई हेर्दा घाम, जुन, समुद्र अनि तारा मण्डलहरू सबै सृष्टिलाई यदि एउटा व्यक्तिले मनन गर्दछन् भने, अवलोकन गर्दछन् भने यी सबै सृष्टि गरिएका थोकहरू नै हुन्, बनाइएका थोकहरू नै हुन् र यी थोकहरूलाई हेरेर, बनाइएका सृष्टि गरिएका थोकहरूलाई हेरेर नै परमेश्वरको बारेमा अथवा विषयमा जान्न सकिन्छ भनिएको छ। आदरणीय श्रोता, परमेश्वरको बारेमा म जान्न सकिँदैन, परमेश्वरको बारेमा बुझ्नै सकिन्न, जान्नै सकिन्न, परमेश्वरै हुनुहुन्न भन्ने खालका सोचहरू यदि यहाँहरूको बीचमा छन् भने यहाँ स्पष्टै बताइएको छ, संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै उहाँको शक्ति, उहाँको ईश्वरीय स्वभाव देख्न सकिन्छ भनेका छन्। यसैले यिनीहरूलाई कुनै किसिमको बहना छैन। आज सारा विश्वका मानिसहरूले ईश्वरलाई म चिन्दिन, परमेश्वरलाई म बुझ्न सक्दिन, परमेश्वर कहाँ हुनुहुन्छ, परमेश्वर को हुनुहुन्छ भन्ने कुराको खोजी गर्ने व्यक्तिहरूले बहना अब गर्न पाइँदैन किनभने परमेश्वरको शक्ति, आनन्द शक्ति र ईश्वरीय स्वभाव चाहिँ संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लाङ्गै देखाइएको छ, कुनै बहना छैन। किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकाममा भए र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो। बुद्धिमान छु भन्ने दावी गरे तापनि तिनीहरू मूर्खै भए र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घर्षणे जीवहरूको मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साट फेर गरे। परमेश्वरलाई पुज्नका साटो, सृष्टिकर्तालाई पुज्नका साट, सृष्टि गरिएका कुराहरूलाई पो पुजेर परमेश्वरको महिमालाई साटफेर गरे भनेर यहाँ उल्लेख गरेका छन्। मानिस जाति अँध्यारो भयो, मानव जातिको अधर्मले गर्दा उनीहरू अँध्यारो भयो, अन्धकारमा हिँडिरहेको अवस्था छ, जुन कुरा उनीहरूले सत्यतालाई उनीहरूले पत्ता लगाएनन्। सृष्टिलाई पो उनीहरूले सृष्टिकर्ताको महिमा दिएर आज मानिसहरूले गलत काम गरेका छन्, गल्ती काम गरेका छन् भन्ने कुरा यहाँ हामी देख्न सक्छौ। यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूको हृदयको काम बास्नको अशुद्धतामा छोडिदिनुभयो कि तिनीहरूले आपसमा आफ्नो शरीरको अनादर गरून्, किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूठसँग साटेर सदा सर्वतको परम धन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरेका थोकहरूको पूजा र सेवा गरे। कति दुःख लाग्दो कुरो, एउटा मानिसलाई परमेश्वरले आफ्नै स्वरूपमा सृष्टि गरेको प्राणी, एकदमै सृष्टिहरू सृष्टि मध्येमा उच्च सृष्टिको रूपमा मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको थियो, तर मानिसले आफ्नो अधर्मले गर्दा, आफ्नो पापले गर्दा परमेश्वरलाई उनीहरूले नचिनेको व्यवहार गर्दछन् र परमेश्वरबाट उनीहरू अलग भएको कुरा देखाउँदछन् र परमेश्वरलाई दिनुपर्ने महिमा उनीहरूले नदिएको देखिन्छ र उल्टो परमेश्वरलाई महिमा दिनको सट्टा उनीहरूले सृष्टिलाई पूजा गरेर महिमा साटफेड गरेको देखिन्छ र उनीहरूले सृष्टि गरेका थोकहरूको पूजा र सेवा गरेको देखिन्छ। यसै कारण परमेश्वरले तिनीहरूलाई लाज मर्दो कामुक्तको निम्ति छोडिदिनुभयो। तिनीहरूको स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे र त्यसरी नै स्त्रीतर्फको स्वाभाविक व्यवहार त्यागेर एक दोस्रो तर्फ कामुक्तको जलनमा पुरूषहरूले पुरूषसितै निर्लज्ज काम गरे र आफ्नै शरीरमा आफ्ना कसुरको उचित दण्ड भोगे। आदरणीय श्रोता, परमेश्वरलाई दिनुपर्ने महिमा मानिसले दिएनन् र मानिसहरूले सृष्टिकर्तालाई पुज्नको सट्टा सृष्टिलाई पूजा गरे, सृष्टिकर्तालाई दिनुपर्ने महिमा सृष्टिलाई दिए। त्यसै कारण परमेश्वरले यिनीहरूलाई छोडिदिनुभयो, कामुक्तमा छोडिदिनुभयो र परमेश्वरले स्त्रीले स्त्रीसँगै निर्लज्ज काम गर्नका लागि छोडिदिनुभयो, पुरूषले पुरूषसँग नै निर्लज्ज काम गर्नलाई छोडिदिनुभयो, किनभने यिनीहरू अटेरी हटी र एकदमै परमेश्वर प्रति यिनीहरूले अधर्म काम गरेको कारण, किनभने जानी जानिकन पनि यिनीहरूले सृष्टिकर्तालाई पुज्नका साथ सृष्टिलाई उनीहरूले पुजेर परमेश्वरको विरोधमा ठूलो पाप गरेका छन्। त्यसै कारणले मानिस चाहिँ स्वाभाविक रूपमा नै उनीहरू अब गलत काम गर्दै हिँड्ने भए र निर्लज्ज काम गर्ने भए र पुरूषले पुरूषसँगै विवाह गर्न थाले, स्त्रीले स्त्रीसँगै विवाह गर्न थाले, यौनको दुरूप्रयोग गरे र यसरी मानव जातिको जीवन चाहिँ लथालिङ अवस्थामा, छाडा अवस्थामा, नराम्रो काम गर्ने गर्नका लागि उत्साहित भएर अगाडि बढ़िरहेको अवस्था देख्छौं। यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेको हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनको अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनुभयो भनेर र मानिसले गरेको अधर्मको सीमाना अति नै कटिसकेपछि परमेश्वरले उनीहरूलाई त्यागिदिनुभयो भनेका छन्। तिनीहरू सबै किसिमको बदमाशी, दुष्टता, लोभ, इबीले भरिएका छन्। तिनीहरू डाहा, हत्या, झैझगडा, छल, बदखाइले भरिएका हुन्छन् र तिनीहरू कुराउठे, बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढिड, अहंकारी, अभिमानी, दुष्ट कुरा रची हिँड्ने, आमा बाबुको आज्ञा पालन नगर्ने मूर्ख, विश्वासघाती, निर्दय र क्रूर हुन्छन्। आज समाजमा यहाँहरूले देख्नुहुन्छ यस्तै खालका कुकृतिहरू, यस्तै खालका कामहरू गरेर मानिसहरू हिँडिरहेका छन्। पाप स्वभावमा जिइराखेको अवस्थाहरू छन्, किनभने उनीहरू यसमा परमेश्वरलाई पुज्नुपर्ने ठाउँमा, परमेश्वरलाई महिमा दिनुपर्ने ठाउँमा नदिइकन उल्टो परमेश्वरको महिमालाई यिनीहरूले साटफेट गरेको कारण आज यो सबै किसिमको कामहरू यिनीहरूले गर्न लागेका छन्। मूर्ख, विश्वासघाती, निर्दय र क्रूर छन्। यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दा जान्दै पनि तिनीहरू यो काम गर्ने मात्र होइन तर यस्ता गर्नेहरूसँग सहमत पूर्ण सहमत पनि हुन्छन्। राजा मानिसहरू यति धेरै बिग्रेका छन्, यति धेरै घिरेका छन् र परमेश्वरको मानिस, परमेश्वरले आफ्नै स्वरूपमा बनाएका मानिसले यति धेरै घिनलाग्दा कामहरू गरिरहेका छन् र यस्ता दुष्ट कामहरू गरिरहेका छन् र यसरी भने त परमेश्वरको धार्मिक विधान जान्दा जान्दै पनि तिनीहरू यी कुराहरू मात्र होइनन्, काम गर्ने मात्र होइनन् तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्। र आज यो समाज, आज यो देश, यो विश्वलाई हामीले हेर्यौं भने मानव जातिको कुकृति, खराब कामहरू हामी समाजमा देख्छौं। हत्या, व्यभिचार, अन्य अत्याचार, सबै निर्दयी क्रूरहरू सबै देख्छौ। यस्ता काम गर्ने व्यक्तिहरू परमेश्वरले उनीहरूलाई जे मन लाग्छ त्यही गर्नका लागि छोडिदिनु भयो। किन? किनभनेदेखि उनीहरूले सृष्टिकर्तालाई उनीहरूले विश्वास नगरेर, सृष्टि गरेका कुराहरूलाई विश्वास गरेर परमेश्वरलाई दिनुपर्ने, सृष्टिकर्तालाई दिनुपर्ने महिमा नदिइकन उनीहरूले सृष्टि गरेका कुरालाई महिमा दिएर महिमालाई साटफेर गरेका छन्। परमेश्वरका अथवा अविनाशी परमेश्वरको महिमा साटफेर गरे, परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन् तर परमेश्वरले सृष्टि गरेका कुराहरूलाई पूजेर महिमा त्यता गरेका छन्, जसको कारणले आज विश्वभरि नै सबै मानिसको जीवनमा यी नछाइँदा, समाजमा, राष्ट्रमा नछाइँदा कुराहरू, एकदमै दुष्ट कुराहरू, पापका कुराहरू एकदम फैलिँदै संसारमा भरिँदै गइरहेको अवस्था हामी देख्छौं। र पौलले यो ठाउँमा अब यी कुराहरू भन्न चाहिरहेको छ कि परमेश्वरको बारेमा मानिसहरूलाई थाहा दिएको छ, परमेश्वरको बारेमा मानिसहरूलाई सृष्टि गरेकै कुराहरूबाट परमेश्वरको बारेमा जान्न सकिन्छ, परमेश्वरलाई बुझ्न सक्दैन, परमेश्वरको बारेमा थाहा छैन, परमेश्वरलाई चिनेको छैन भनेर बहन गर्ने ठाउँ छैन भनेका छन्। आज परमेश्वर सृष्टि गरिएका अथवा सृष्टिदेखि नै बनाइएका थोकहरूमा परमेश्वरको अनन्त शक्ति र ईश्वरीय स्वभाव देख्न सकिन्छ। परमेश्वरले सृष्टि गर्नुभएको थोकहरूमा देख्न सकिन्छ। आदरणीय श्रोता, आज परमेश्वरलाई चिनेको छैन, परमेश्वर छैन, परमेश्वर चाहिँ भनौँ यी ढुङ्गा अथवा सृष्टि, परमेश्वरले सृष्टि गरेका कुराहरूलाई पूजेर परमेश्वरको लाई दिनुपर्ने, परमेश्वरलाई दिनुपर्ने महिमा सृष्टिका कुरालाई दिएर गलत काम गरिरहेको अवस्थाहरू छन्। त्यसकारण आज यो खण्डबाट हामी के बुझ्न सक्छौ भने परमेश्वर साँचो हुनुहुन्छ, परमेश्वरलाई चिन्नका लागि, जान्नका लागि, बुझ्नका लागि उहाँले गर्नुभएको सृष्टिलाई हेरेर सबैले परमेश्वर हुनुहुन्छ, परमेश्वर सत्य हुनुहुन्छ र त्यति मात्रै होइन उहाँले नै यो संसार बनाउनु भएको कारणले गर्दा सबै महिमा, आदर, प्रशंसा उहाँलाई नै दिनुपर्दछ। यसो गर्यो भने फेरि समाजमा, देशमा एउटा असल काम गर्ने मानिसहरू, असल चरित्र भएका मानिसहरू निर्माण हुन सक्नेछन्। होइन भने मानिसहरू खराब चरित्रमा बाँचेर उनीहरूले मृत्युको भागीदार हुन्छन्। दुई दुईवटा मृत्युको भागीदार हुन्छ, एउटा आत्मिक मृत्यु, एउटा शारीरिक मृत्यु। आदरणीय श्रोताहरू, आजको यो प्रवचनलाई सुनिरहँदाखेरि यदि यहाँहरूले परमेश्वरलाई चिन्न सकिएन, परमेश्वर हुनुहुन्न, यो हामीले देखेको सृष्टिलाई हामी पुज्छौ भनेर यदि यहाँहरूले सृष्टिलाई पुजेर महिमा सृष्टिलाई दिइराख्नु भएको छ भने यो गल्ती हुन जान्छ। सृष्टिकर्तालाई दिनुपर्ने महिमा सृष्टिलाई दियो भने त्यो गलत हुन जान्छ। परमेश्वरलाई नै दिनुपर्ने आदर महिमा परमेश्वरलाई दिनुपर्छ र परमेश्वरले सृष्टि गर्नुभएको थोकहरूलाई माया गरेर त्यसको सदुपयोग गर्नुपर्छ। त्यसो गर्यो भने हरेक व्यक्तिको जीवनमा आशीर्वाद हुन्छ, असल चरित्र हुन्छ र उनले गलत काममा ऊ जान सक्दैन, दुष्ट कर्महरूमा ऊ हिँड्न सक्दैन, किनभने उसले सृष्टिकर्तालाई चिनेको छ, सृष्टिकर्तालाई विश्वास गरेको छ, सृष्टिकर्ताको अनुसार आज्ञा पालन गरेको छ भने उसको जीवनमा परमेश्वरलाई दिनुपर्ने महिमा परमेश्वरलाई नै दिन्छ अनि महिमा साटफेर हुने छैन। त्यसकारण आउनुहोस्, यहाँहरूलाई यदि यीशु ख्रीष्टलाई विश्वास गर्नुभएको छ भने हामी सबैले परमेश्वरलाई दिनुपर्ने महिमा परमेश्वरलाई दिउँ, अरूलाई दिन मिल्दैन। यदि यहाँले यीशु ख्रीष्टलाई विश्वास गर्नुभएको छैन भने अब यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस् र तपाईँ यहाँहरूले पनि परमेश्वरसँग आफ्नो सम्बन्ध बलियो बनाउनुहोस्। परमेश्वरलाई दिनुपर्ने महिमा परमेश्वरलाई दिनुहोस्, उहाँले सृष्टि गरेको कुरालाई महिमा दिन मिल्दैन। आउनुहोस्, आजको यो प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यहाँहरूलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस् र यो प्रवचन सुनेर यहाँहरूले यदि हृदयमा यीशु ख्रीष्टलाई विश्वास गर्न चाहनुहुन्छ भने नजिकको चर्चहरूमा गएर यहाँहरूले बाइबल धर्मशास्त्रलाई लिएर पाठ गर्न सक्नुहुन्छ र बुझ्न सक्नुहुन्छ र विश्वास गरेर परमेश्वरलाई महिमा दिन सक्नुहुन्छ। यदि भन्दै यहाँबाट बिदा हुन चाहन्छु। अर्को समय परमेश्वरले दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यति दिनजेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको छ।
0: हवस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने सर्वोच्चको ठहर, दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार प्रसार नगर्न अनुरोध, प्रतिनिधि सभाको नियम पालना गर्न सांसदहरूलाई सभामुखको ध्यान आकर्षण।
1: प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल अमेरिकाको न्यूयोर्क प्रस्थान। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको विषयमा निष्पक्ष छानबिन गर्न माग, ट्राफिक प्रहरीलाई संयमता अपनाउन सांसदहरूको माग।
2: तलब खानपान शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
0: आगामी खेती सिजनमा किसानलाई रासायनिक मलको अभाव हुन नदिने सरकारको तयारी, बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने इन्जिनियर एसोसिएशनको निर्णय, बुधबार बेलुकादेखि नै देशका अधिकांश भागमा वर्षा शुरू हुने।
3: बुधबार जाति र बिहिबारदेखि नै विशेष गरी देशका पूर्वी भूभाग पोटी मधेस बागमती र कन्वती प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेछ।
0: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालयलाई बालमैत्री बनाउनुपर्छ तर अनुशासनविहीन होइन। शिक्षा नियमावलीको 10 संशोधनले शिक्षकलाई कर्तव्य निर्वाहमा डराउने, प्रधानाध्यापकलाई निर्णयमा हिचकिचाउने अवस्थामा पुर्याउनु हुँदैन। विद्यार्थीलाई असल बनाउने, असल जीवनशैली अपनाउन दिशा निर्देश गर्ने काम विद्यालयले गर्नैपर्छ। अहिले त्यही वातावरण विद्यालयमा पाइँदैन। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज साँझ जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी पहिरो तथा गेग्रान वहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यस अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
3: अब आउँदो 2-3 दिनपछि चाहिँ नेपालमा पनि यो जुन अस्ति बंगालको खाडीमा सृष्टि भइरहेको न्यूनचापीय प्रणाली छ, त्यसको असर चाहिँ नेपालमा सम्भावना रहेको छ। बुधबार जाति र बिहिबारदेखि नै पूर्वी भूभाग कोशी मधेस बागमती र कन्वती प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेको छ भने यो असोज 9 गतेदेखि 11 गते कुरा गर्नु पर्दाखेरि चाहिँ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन सहित हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको सबै सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा कोशी बागमती गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन सत्याङ हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना तथा कर्णाली प्रदेशका पनि थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
5: मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाका गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम ठूला तथा साना नदीमा नदीनालामा पानीको वहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुने तथा कृषि स्वास्थ्य पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायलाई निर्देशन दिएको छ। प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसी
6: यही असोज 9-12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने चलत मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रुम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनु भएको छ।
5: विशेष गरी नदी तथा खोलाको आसपास पहिरोको जोखिम भएका बस्ती र सड़क क्षेत्रमा बसोबास तथा यात्रा गर्नेहरूले मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालिन शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयर्क प्रस्थान गरेको छ। कतार एयरवेजको विमानस्थल मार्फत दोहा हुँदै नेपाली प्रतिनिधिमण्डल न्यूयोर्कतर्फ गएको हो। 4 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 सम्बोधन गर्दै गर्ने कार्यक्रम छ भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा नेपालको तर्फबाट प्रधानमन्त्रीले राष्ट्र संघको ध्यान आकर्षण गराउने बताइएको छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार र श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। यसैबीच सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशहरू सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासको चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक छानबिन गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज 77 शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई पत्र पठाउँदै राजनैतिक दलका कार्यक्रममा शिक्षकहरूको सहभागिता बारे आवश्यक निगरानी र कार्यवाही गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भएको बारेमा उजुरी परेको छ। सम्बन्धित शिक्षकहरूको गतिविधिबारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग आवश्यक समन्वय गर्न मन्त्रालयले इकाईहरूलाई निर्देशन दिएको छ। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्व तयारी तीव्र पारेको बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढ़ाएको जानकारी दिएको हो। मल खरिदका लागि अर्थ मन्त्रालयबाट 10 अर्ब रूपियाँ बराबर स्रोत सुनिश्चितता प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। टुंगो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेण्डर बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज 96 नेताहरूले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन लगायतका विषयमा धारणा राखेका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार केही केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरेका छन्। पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै नेता बस्नेतले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुइल्याउने नभई अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको बताउनुभयो। एमाले केन्द्रीय कमिटी बैठक पर्सि बिहिबार सम्पन्न हुने नेताहरूले बताएका छन्। बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ। रिद्धि सिद्धि यातायातको 5X42 74 नम्बरको बसमा त्रिपुरेश्वर बस अड्डा नजिक आग लागि हुँदा जलेर घाइते चालक अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घाइते चालकको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। बस चालक तामाङको उपचारका क्रममा मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल:
7: राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए उनी मरे। र राज्यले सरकार अब के गर्छ? सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? सस्तो भावुकता उतौलोपना र देखा सिकीले सरकार चलाउन त सकिन्छ तर सरकार वास्तवमै एउटा कुशल राजनीतिको चरित्र देखाएर सरकार चलाउन सकिँदैन।
5: त्यस्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा दितालले पनि घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक अवस्था बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
2: मनोसामाजिक विषय जो मेरो अध्ययन र पेशागत विशेषज्ञताको क्षेत्र पनि हो, चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
5: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले मोबाइल प्रयोग गरेको प्रति सभामुख डोलप्रसाद अर्यालले ध्यान आकर्षण गराउँदै नियमावली सम्झाउनु भएको छ। आजको संसद बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 20 ट अनुसार बैठक कक्षमा मोबाइल मौन अवस्थामा राख्नुपर्ने तथा फोनमा कुरा गर्न, फोटो खिच्न र अडियो भिडियो रेकर्ड गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै संसदको मर्यादा कायम राख्न सबै सांसदलाई सचेत गराउनुभयो।
1: हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौं र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौं। सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
5: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंगाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंगाएको हो।
0: सन्तोषी रावल बाढ़ीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुजुल्का बनाउन नभुल्नुहोला।
8: पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण डकुमेन्ट हुन्छ, त्यसमा पहिलो चाहिँ प्रहरी मुजुल्का बनाउनुपर्छ।
0: बाढ़ीमा हराएकाहरू का आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्ने, जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि जाजरकोट र कर्णालीको पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
12: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: ग्यास त फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
15: बच्चा जन्मेदेखि 6 महिनासम्म आमाकै दूध खुवाउनु पर्छ भन्ने त तपाईँलाई पक्कै थाहा छ, तर कहिलेकाहीँ बच्चालाई दूध नपुगेको आमाहरूको अनुभव छ। विपदका बेला विभिन्न कारणले दूध घटेको पनि हुन सक्छ। यस्तो बेला स्तनपान गराइरहेका आमाहरूले के कुरा याद गर्नुपर्ला त? पोषण अधिकृत बिन्दुपुन।
16: यदि तपाईँ स्तनपान गराइरहेको दिदी बहिनी आमाहरू हुनुहुन्छ भने स्ट्रेसको कारणले गर्दा, आफ्नै खानपानको कारणले गर्दाखेरि पनि दूध कम आएको हुन सक्छ। त्यस्तो अवस्थामा तपाईँले आफ्नो खानपानको ख्याल गर्नुहोला, पानी वर्षस्त पिउनुहोला, होइन, आफ्नो सँग भएको खानेकुराहरूलाई मिलाएर खानुहोला। दुध जति चुसायो त्यति नै धेरै आउँदै जाने हो। तपाईँले आज अलिकति मेरोमा कम आयो, अब म अरू केही खुवाउँछु भनेर थाल्नु भयो भने चाहिँ त्यो दुध पनि सुक्दै सुक्दै जान्छ नि त। अनि तपाईँको आफ्नो दुधको टेस्ट र त्यसको त अलिकति फरक हुन्छ नि त स्वाद। बोतलको अलिक गुलियो भइदियो वा अलिक फरक टेस्टको भइदियो भने त्यस्तो अवस्थामा चाहिँ एकचोटि हामीले बच्चालाई बोतलको दुध खुवायौँ भने फेरि उसले आमाको दुध नखाइदिन पनि सक्छ कि आयो भने पनि। त्यही भएर सकेसम्म चाहिँ आफ्नो दुधलाई चाहिँ बरु कसरी होइन बढी लिन सक्छु, होइन, तपाईँले पहिलादेखि सुन्दै आउनुभएको, सिक्दै आउनुभएको होइन कुराहरू, टेक्निकहरू अप्नाउनु होला। सबैभन्दा बेस्ट भनेको आमाको दुध नै हो के बच्चाको लागि।
15: 6 महिनासम्मका बच्चालाई आमाको दुध नै पहिलो पोषण हो। पोषिलो झोलिलो खानेकुरा खान अनि दूध चुसाइरहन सुझाव दिँदै हुनुहुन्थ्यो पोषण अधिकृत बिन्दुपुन। बारीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन चाहिँ नभुल्नुहोस् है। प्रहरी मुचुल्का अनि वडा कार्यालयले बनाइदिने सरजमिन पछिसम्म काम लाग्ने कागज हो। नुवाकोटका सीडीओ समूह प्रसाद रेग्मी।
8: प्रहरी मुचुल्का गरेपछि त्यहाँको वास्तविक कस्तो स्थिति कस्तो थियो भन्ने कुरा पहिचान हुन्छ। त्यो चाहिँ एउटा पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण डकुमेन्ट हुन्छ। त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ। त्यसपछि ओडा कार्यालयबाट पनि यस्तो उपस्थिति छ भनेर एउटा सर्जिमेल हुन्छ अथवा सिफारिस ओडाबाट बनाइदियो भने त्यसका फोटा घटनाको वास्तविक स्थिति के छ भन्ने फोटाहरू कलेक्सन गरेर राखेपछि अनि पछि चाहिँ कहाँ के आवश्यक पर्छ कम्पनी रजिस्टरको कार्यालयमा भने त्यही अब त्यही मुचुर्कालाई टेक्न सकिन्छ, फोटोलाई टेक्न सकिन्छ। त्यस्तै अब ब्याङ्किङतिर हो भने पनि त्यसैलाई आधार मान्न सकिन्छ। अन्य कुनै पनि सरकारी निकायबाट अरू केही प्रमाणपत्रहरू त्यसको दिन पर्यो भने पहिलो आधार चाहिँ त्यही हो।
15: नुवाकोटका सीडीओ समूह प्रसाद रेग्मी। बाढ़ीमा पुरिएका घर, पसल, उद्योग, मठ मन्दिरका सामान निकाल्न प्रहरी मुचुल्का र सरजमिन मुचुल्का बनाउँदा अरू कामका लागि पनि सजिलो हुने कुरा बताउनुहुँदै रसुवा भोटेकोसी बाढ़ीपछि भेटिएका सब पहिचानको काम भइरहेको छ। हामीले नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्लेलाई आफन्तहरूले डीएनए को रिपोर्ट कति समयपछि पाउँछन् भनेर सोधेका छौं।
17: नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशी र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यहाँ सिफ्ट वाइज गरेर 24 घण्टा डीएनए प्रोफाइलिङको कामहरू भइरहेको अवस्थाहरू छ। यो पोस्टमार्टम स्याम्पल बोन तथा टीथको अलि जटिल अलि समय लाग्ने अर्थात एकजनाको 4 दिनसम्म लाग्ने र आफन्तहरूले दिएको ब्लड करिब 2 दिनमा प्रोफाइलिङको काम सकिँदो रहेछ। पहिचान नभएको शवहरू सबैको डीएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात 1286 जनाको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको अर्थात बोन र टीथको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ, यो सबैको डिएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200 प्लस डिएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन टिथको 600 प्लस प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन अथवा टिथको डिएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% रि गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब एक महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
15: रसुवा भोटेकोसी बाढ़ीमा हराइरहेका आफन्तले आफू बसेको जिल्ला प्रहरी कार्यालय र काठमाण्डुमा नेपाल प्रहरीको अस्पतालमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्छन्। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवाल।
18: 86 स्वास्थ्य संस्था छन्, ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्।
0: बजारिया खाना छोडेर रैथानेमा फर्कनुपर्ने सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवालमा जाजरकोटमा गरिएको पोषण संवादमा के छलफल भयो? सहकर्मी बालकुमार शर्मा।
20: जाजरकोटमा बाल बालिका महिला तथा समग्र जिल्लाको पोषण अवस्था सुधारका लागि बहुसरकारवाला बीच पोषण संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जाजरकोट तथा समग्र कर्णाली प्रदेशको पोषण अवस्था, पोषण सुधारका लागि भइरहेका प्रयास, विपदका समयमा पोषणमा पर्ने असर तथा आगामी दिनमा बहुसरकारवाला बीचको सहकार्यका विषयमा छलफल गरिएको थियो।
21: हामीले पोषण डाइरेक्टली पोषणमा त हामी काम गरेको छैनौँ अहिलेको हाम्रो प्रोजेक्टमा, तर हामीले किशोरी तथा नवजात तथा माथि नवजात शिशुमा काम गरिराख्दा चाहिँ पोषण भनेको चाहिँ बच्चालाई मात्र नभएर हामीले चाहिँ आमादेखि लिएर बच्चा सबैमा पोषण चाहिँ यो इन्कर्पोरेट हुनुपर्ने भएको हुनाले बच्चा जन्मिँदाखेरि नै पोषणको कुरालाई लिनुपर्छ। आमादेखि बच्चासम्मलाई चाहिँ पोषणले चाहिँ सोभन्नुपर्छ भन्ने हेतुका साथ हामीले परियोजना अन्तर्गत चाहिँ किशोरी आमाहरू समूहहरू बनाएका छौँ हामीले।
20: पोषण भन्ना साथ हामी प्राय बालबालिका र महिलालाई मात्रै सम्झने गर्छौं, तर स्वस्थ जीवनका लागि बालबालिका, महिला पुरुष, ज्येष्ठ नागरिक सहित समुदायका सबै व्यक्तिको पोषणमा ध्यान दिनुपर्ने सहभागीहरूले बताएका छन्। विशेष गरी विपदका समयमा खाद्यान्नको अभाव, सुरक्षित खानेपानीको समस्या, सरसफाईको कमी, नियमित स्वास्थ्य सेवा प्रभावित हुनु तथा बालबालिका र गर्भवती तथा सुत्केरी महिलाले आवश्यक पोषणयुक्त खाना पाउन नसक्दा समस्या थप जटिल बन्ने सहभागीहरूको भनाई रहेको थियो। कार्यक्रममा पोषण सुधार कुनै एक संस्था वा सरकारको मात्र जिम्मेवारी नभएको र स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज, संचार क्षेत्र, धार्मिक संस्था, समुदाय तथा परिवार सबैको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको थियो। स्वास्थ्य सेवाकाले जाजरकोटका जनस्वास्थ्य अधिकृत रमेश कुमार कार्की।
18: एउटा अस्पताल तर्फबाट हामीले पोषण सेवा त्यहाँ चाहिँ ओटीसी भनेर बहिरङ्ग सेवा भन्छ त्यसरी चाहिँ सेवा दिइरहेछौँ नियमित सेवाको रूपमा भने, अर्को चाहिँ जाजरकोट जिल्ला अन्तर्गत रहेका 7 स्थानीय तहलाई चाहिँ स्वास्थ्य सेवा कार्यालयले चाहिँ पोषण तथा अन्य सम्पूर्ण राष्ट्रिय कार्यक्रमहरूमा चाहिँ सहजीकरण, विशेष गरेर प्राविधिक सहजीकरण तथा गाइडेन्स चाहिँ गर्ने काम गर्छ। हामीसँग 86 स्वास्थ्य संस्था छन्, ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्। 27 स्वास्थ्य संस्था चाहिँ बहिरङ्ग उपचार केन्द्र भनेर छन्, त्यसमा चाहिँ स्पेसल्ली कुपोषित बच्चाहरूको चाहिँ उपचार गर्ने चाहिँ सेवा प्रदान चाहिँ हामीले गर्दै आएका छौँ।
20: जाजरकोटको पोषण अवस्था कस्तो छ? बालबालिका तथा महिलामा देखिएका पोषण सम्बन्धी समस्या, पोषण सुधारका लागि स्वास्थ्य कार्यालयले गरिरहेको काम र नागरिकले अपनाउनु पर्ने सावधानी कार्यक्रममा भेरी नगरपालिकाले बहुक्षेत्रीय पोषणका क्षेत्रमा गर्दै आएका काम तथा आगामी योजनाका विषयमा पनि छलफल गरिएको थियो।
3: विद्यार्थीहरूलाई सागपात खुवाउन अलि गाह्रो हुँदो रहेछ, उनीहरूलाई कहिले त्यो अवस्था त्यो कुनै बेला सधैँभरि सागपात हुँदैन, आयो भने उनीहरूलाई त्यो साग
20: पोषण सुधार स्वास्थ्य क्षेत्रसँग मात्रै सम्बन्धित विषय नभई कृषि शिक्षा खानेपानी सरसफाई महिला तथा बालबालिका खाद्य सुरक्षा र सामाजिक व्यवहारसँग समेत जोडिएको विषय भएकाले सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। मुकुन्द प्रसाद शर्मा
4: स्थानीय स्तरमा स्थानीय सरकारवाला स्थानीय सबै तबकाबाट व्यावहारिक रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ र त्यो सम्भावनालाई अध्ययन गर्नका निम्ति विभिन्न तह र तबकाबाट संवाद मार्फत नै यो सम्भावना हुन्छ भन्ने लागेर स्थानीय पोषणको समस्या तथा पुननिर्माणका निम्ति पूर्तिका निम्ति परिचालन गर्ने
20: भेरी नगरपालिका बहुक्षेत्रीय पोषण शाखा प्रमुख सफलता शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत नगरपालिकाले गरिरहेका काम विभिन्न शाखा बीचको समन्वय विपदको समयमा पोषणमा देखिने चुनौती र आगामी प्राथमिकता पोषणका सवालमा नागरिकको आवाजलाई नीति निर्माण र स्थानीय तहसम्म पुर्याउन संचार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने आफ्नो भनाई राख्नु भएको थियो। पोषण सम्बन्धी जानकारीको अभाव, गलत खानपान, स्वास्थ्य तथा सरसफाई सम्बन्धी व्यवहार र विपदको समयमा उत्पन्न हुने समस्याका विषयमा संचार माध्यमले निरन्तर सूचना प्रवाह गर्नुपर्ने कार्यक्रममा सहभागी पत्रकार दीप बहादुर घर्तीले बताउनु भएको थियो।
22: साझेदार निकायहरूसँग र अलिकति विषयगत क्षेत्रमा यसको केही कामहरू हुँदै आएको थियो जस्तो लाग्छ।
20: पोषणको सवालमा संचार माध्यमको भूमिका नागरिकको आवाज बाहिर ल्याउने आवश्यकता र स्थानीय तहलाई जवाबदेही बनाउन संचारले गर्न सक्ने योगदान कार्यक्रममा बालबालिकाको पोषण अधिकारका विषयमा पनि छलफल गरिएको थियो। बालबालिकाले स्वस्थ र पोषणयुक्त खाना पाउनु उनीहरूको अधिकार भएको भन्दै घर परिवार विद्यालय र समुदायले यस विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएको थियो। बालबालिकालाई पोषण सम्बन्धी ज्ञान दिने, विद्यालयमा स्वस्थ खानाको वातावरण बनाउने तथा विपदका समयमा बालबालिकाको विशेष आवश्यकता पहिचान गरेर सहयोग गर्नुपर्ने सहभागीहरूले बताएका थिए। बालबालिकाको पोषण अवस्था, बाल क्लबको भूमिका, विद्यालय तथा घरमा पोषण सम्बन्धी सचेतना, बालबालिकाको आवाज निर्णय प्रक्रियामा समेटिनुपर्ने आवश्यकता रहेको त्रिभुवन मावि खलंगाका बाल क्लबका सदस्यहरूले बताएका छन्। कार्यक्रममा नागरिक समाज, बाल क्लब, पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था, धार्मिक संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट पोषण सुधारका लागि गर्न सकिने कामको बारे धारणा राख्नु भएको थियो। सहभागीले पोषण सुधारका लागि तीन तहका सरकार, स्वास्थ्य तथा शिक्षा क्षेत्र, स्थानीय समुदाय, संचार माध्यम, नागरिक समाज, विकास साझेदार संस्था तथा परिवार बीच निरन्तर सहकार्य आवश्यक रहेको औलाउनु भएको थियो। सामुदायिक सूचना नेटवर्क अर्थात सीआईएन, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र रेडियो हाम्रो पाइला एफएमको सहकार्यमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका नागरिक, बाल क्लब, नागरिक समाज, अधिकार कर्मी, पत्रकार, धार्मिक संस्थाका प्रतिनिधि तथा पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सीआईएनले वर्ल्ड भिजनसँगको सहकार्यमा विगत तीन वर्षदेखि पोषण सुधारका लागि गर्दै आएका कार्यक्रम, पोषण सम्वादको उद्देश्य र आजको छलफलबाट उठेका नागरिकका सवाललाई संचार माध्यम मार्फत सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो। कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सहभागीहरूले दुई बुधी साझा सार्वजनिक प्रतिबद्धता समेत व्यक्त गरेका छन्। पहिलो प्रतिबद्धतामा जाजरकोट तथा समग्र कर्णालीको पोषण अवस्था सुधारका लागि सम्बन्धित सबै सरकारवालाहरूले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने र आपसी समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै दोस्रो प्रतिबद्धतामा विपदको समयमा बालबालिका, गर्भवती तथा सुत्केरी महिला र जोखिममा रहेका समुदायको पोषण आवश्यकतालाई प्राथमिकतामा राख्दै आवश्यक सूचना सेवा तथा सहयोगमा सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ। भालकुमार शर्मा, रेडियो हाम्रो पाइला, जाजरकोट।
0: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। आयुर्वेदिक चिकित्सा परिषदले नेपालमा दर्ता भएका र नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार तथा विज्ञापन प्रसारण नगर्न अनुरोध गरेको छ। नेपाल इन्जिनियर्स एसोसिएशनले बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ। नेकपा एमालेको जारी केन्द्रीय समिति
23: बैठकमा

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते, नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम शुभरात्री लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुता आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट तपाईँहरूको माझमा पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा प्रोग्राम सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला तपाईँहरूले हेलम्बा एफएम सुन्दै हुनुहुन्छ, सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ नुवाकोट दाहदिङ र चौवा मकवानपुर रामेश्वर दलखा सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ र तपाईँहरूले यति बेला प्रोग्राम सुनिराख्नु भएको छ। यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको कार्यक्रम शुभरात्री सुन्दै हुनुहुन्छ। विशेष त गरी कार्यक्रम शुभरात्री हरेक साताको छ दिन आउने गर्दछ। तपाईँहरूले रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्री सुन्न सक्नुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ आफ्ना घर परिवारजनमा, आफन्त इष्टमित्र साथी सँगै सबैजनामा। मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ हामीले आज पनि तपाईँहरूको माझमा कार्यक्रम लिएर उपस्थित भइसकेका छौं र कार्यक्रममा कल गर्नुपर्ने हुन्छ श्रोता, आफ्ना घर परिवारजना, आफन्त इष्टमित्र साथी संगीत सबैजनामा। मिठो निधरीको कामना व्यक्त गर्न चाहनुहुन्छ भने तपाईँहरूको लागि नम्बरहरू एकदमै खुल्ला गरिएको छ हामीले तपाईँहरूको माझमा है। र यति बेला

तपाईँहरू विश्वको जुनसुकै स्थानमा रहनु भए तापनि एलम्बा एफएम मजाले सुन्न सक्नुहुनेछ र सुनेर मजाले तपाईँहरूले इन्जोय लिन सक्नुहुनेछ र रात्रिकालीन सन्देशहरू पनि राख्न सक्नुहुनेछ। र कार्यक्रम शुभरात्रिमा आफ्नो घर परिवारजन आफन्तजनमा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि नम्बरहरू छ 98 60 52 55 25 98 60 52 55 25 कल गर्नुहोला। यदि कल लागिरहेको छैन भने हामीलाई कमेन्ट गर्नुहोस्। तपाईँहरूको कमेन्टहरू पनि हामी अवश्य अनेर गर्ने नै छौँ, साथीहरूको माझमा पुर्याउने नै छौँ। र अहिलेको लागि भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत राख्छौँ। गीतपछि तपाईँहरूको फोन कल लिनका लागि हामी आउनेछौँ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि यो रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। हाम्रो रोजाइमा रहेको गीत थियो है। सो गीतपछि हामीले कार्यक्रमको उद्घाटन गरिसकेको छ। कार्यक्रमको माझमा अब तपाईँहरू रात्रिकालीन सन्देश राख्नको लागि आजको यस अवसायमा जोडिन सक्नुहुनेछ। तपाईँहरूको लागि नम्बर एकदमै खुल्ला गरिसकेका छौं हामीले, 9860552525 कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ। श्रोता, तपाईँहरूको लागि हामीले नम्बर एकदमै खुल्ला गरिएको छ र कार्यक्रममा कल गर्नका लागि नम्बरहरू एकदमै खुल्ला छ। तपाईँ जो कोही व्यक्तित्वहरूले पनि कार्यक्रममा कल गर्न सक्नुहुनेछ र कार्यक्रममा कल गर्नका लागि नम्बर छ 9860552525 कल गर्दै सहभागिता जनाउँदै गर्नुहोला। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, अब उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हेलो, नमस्ते। साथी हुनुहुन्थ्यो र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, अब उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: हेलो, नमस्ते।
0: हजुर नमस्ते। हजुर नमस्ते। दर्शन रात्रिकालीन विवादन को बोल्दै हुनुहुन्छ? कहाँबाट? हजुर सरस्वतीजी बोल्दै हुनुहुन्छ? आमै, झन् तपाईँको त अब के भन्छ, आवाज नै मजाले परिवर्तन हुँदै हुँदै जान्छ त के हो है?
1: किन हो त्यस्तो? मलाई त त्यस्तो लाग्दैन, अलिअलि रुगा लागेर चाहिँ अलिक भिन्दै भिन्दै भयो होला सायद।
0: ए, न घनिष्ठ माया बसेर यस्तो भयो हो कि? हजुर त्यही त नि, अब धेरै समय पछाडि तपाईँको पछि नै छ अनि माया बढ्दै गएको जस्तो अलिकति महसुस भयो कि हामीलाई, सो कारणले ओहो यस्तो खालको माया हामी अलिकति नलिने। हजुर, यो गम्भीर प्रकृतिको माया लिएर पनि के गर्नु हेर्नुहोस् होइन, फेरि अप्ठ्यारो पर्छ त्यो हुनाले।
1: त्यो मायामा अनि त्यहाँ गएर फेरि माया माया के भन्छ नि त्यो
0: हजुर, त्यो पनि हो, ठिकै छ, खरि केही छैन। अनि खाना खानु भयो त?
1: एकदम मेरो खाना भइसक्यो।
0: हजुर, एकदमै खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि के छ खबर, सुनाइदिनुहोस् न।
1: मेरो त सबै ठिकै छ भन्नुपर्छ।
0: हजुर, हाम्रो पनि एकदमै ठिकै छ, सन्चै आरामै छ, समग्रमा सबै राम्रो नै छ भन्नुपर्छ। अनि आजको दिन कस्तो भयो नि तपाईँको?
1: आजको दिन त त्यस्तै, स्कुलमा गए, अलिअलि धन्दा गरे, त्यस्तै भन्नुपर्छ है त।
0: हजुर, जोस, आफ्नो कामतिर नै व्यस्त रहनु भयो नि है?
1: एकदमै।

0: टेबलमा
1: त्यो भन्छ अस्तिको भन्दा त कति धेरै भइसक्यो
0: ए ल ठिकै छ, सकेसम्म एकदम छिटो नै छोडेर जाओस् भनेर हामी एकदमै यही कामना गर्छौँ हामी चाहिँ है। त्यही त नि, यो कुराले धेरै सताएको छ तपाईँलाई, त्यो हुनाले अब हामीलाई चिन्ता लाग्छ नि त, बडो चिन्ता लाग्छ। ओके ल, कार्यक्रममा कल गर्नु भएको छ, एकदमै खुसी लाग्यो। र यो अस्वस्थको समयमा पनि रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
1: हजुरको लागि शुभ रात्रि, मिठो निन्द्राको कामना गर्न चाहन्छु। अनि शुभित्राको लागि पनि शुभ रात्रि, मिठो निन्द्राको कामना गर्न चाहन्छु। अनि योभन्दा पछाडि कल गर्ने साथीहरू सम्पूर्णको लागि म्यासेज गर्ने जति पनि साथीहरूले हेर्न बोला माया गरेर सुनेर बस्नु भएको छ, उहाँहरू सम्पूर्णको लागि भन्दैछु।
0: ओके भाइ भाइ, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ। सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्नु हुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ सरस्वती श्रेष्ठ हुनुहुन्थ्यो। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ, तपाईँ जो कोही व्यक्तित्वहरूले पनि हाम्रो यस कार्यक्रममा कल गरेर रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ, आफ्नो घर परिवारजनमा मिठो निधेरीको कामनाहरू व्यक्त गर्न सक्नुहुनेछ। यो रातिको समय हो, धेरैजना श्रोता साथीहरू यति बेला खाना खाएर मजाले सुत्ने समय, ड्युटी गर्ने समय होइन, अनि कतिपय साथीहरू खाना बनाउँदै हुनुहुन्छ होला, सो जे जस्तो अवस्थामा रहनु भए पनि तपाईँहरूले कार्यक्रममा कल गर्न पाउनुहुनेछ अनि रात्रिकालीन सन्देश राख्न पनि पाउनुहुनेछ है त। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। कहाँबाट को हुनुहुन्छ? हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सफल आयुष राई है। हजुर आयुषजी, अनि खाना खानु भयो कि छैन तपाईँले? ए हजुर हजुर, अनि के छ नि तपाईँको खबर सुनाइदिनुहोस् न, नयाँ नौलो खबरहरू के छ? हजुर म लगायत हामी हेलम्बा एफएम होल युनिट टिमको खबर पनि एकदमै ठिकै छ, राम्रो छ, रमाइलो छ। सबैजना टिम मेम्बरहरू पनि हामी सबैजना आराम छौँ, सन्चै छौँ, ठिकै छ भनौँ न है।
2: सुन्छ सदाभरि यस्तै स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला। ठिकै कर्म मित्र को हुनुहुन्छ नि?
0: ए हजुर हुनुहुन्छ, राघवजी हुनुहुन्छ।
2: सुन्छ हाम्रो आन्टी ब्रदरलाई पनि नमस्ते नमस्कार, साथमा पूर्वेली छड्के सलाम है भनेर सुनाइदिनु होला है त।
0: ए हजुर पूर्वेली छड्के सलाम है। ल ठिकै छ, पक्कै पनि अब उहाँले स्वीकार सक्नु भएको छ। अनि खानपिनको व्यवस्था के कस्तो भयो तपाईँको?
2: खानपिन सकिसकेको छ दादा, अब गएर खानु मात्रै बाँकी हो भन्नु खर्छ नि। हजुरको खानपिन भइसक्यो त?
0: हजुर एकदमै, मेरो पनि खाना भएर नै कार्यक्रममा जोडिएको हो, खाना भइसक्यो भन्नुपर्छ। अनि आजको दिन कस्तो भयो तपाईँको? ए हजुर तपाईँहरूको राम्रो भएपछि झन् हाम्रो त कति रमाइलो कति रमाइलो नि है। हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ?
2: शब्दहरू बोल्नु पर्दाखेरि नेपालतिरै रहनु नै मेरो पूर्वतिर तिनतिर हुनुहुन्छ बाबा, अनि गुनुको सम्झना प्लस बिमला रे आन्दा बिना प्लस अब निसम्झेर पनि मेरो निजरीकै कामना प्लस मिसो माया सम्झना भन्न चाहन्छु। साथीहरू हुनुहुन्छ मुटु प्रेम तामाङ मुटा आशिष लिम्बू मुटु सन्देश पनि धेरै सम्झना प्राप्त भन्न चाहन्छु। र साथीहरू हुनुहुन्छ निरुता तामलिङ रे, रमला साम्पाङ रे, सरिता राई, मिजा प्रेमी राई, अनि सा दन्तावा सोफिया, हाम्रो सुस्मिता नाचरिङ, सानुमाया शेर्पा, पुष्पा

0: दिदीलाई हाम्रो सिम्पल सरीमा तिर्खाई मेरो पालिसक्षम मगर हुनुहुन्छ माफाङ्गै फुलाङ्गै दिदी भूमिकालाई दादा बस्ने टङ्कलाई दिदी चम्कनुहोस् माया भन्न चाहन्छु र सुरज राई तुम्सा हुनुहुन्छ हाम्रो कृष्ण तामाङ दाजु रही काइला हुनुहुन्छ लिम्बू पिजय उमेश तामिङै मेरो प्रेमी हाम्रो मेरो फिल्म साथी हुनुहुन्छ हाम्रो राजेश सरलाई पनि धेरै सम्झना होला माया भन्न चाहन्छु र साथीहरू हुनुहुन्छ हाम्रो सुरेन्द्र लेखिका लिम्बूको पालि सुरेन्द्र सिंह सर चामल र कुमार गुरुङ दाजुबाट के अनि राजबुढा चौकी भन्दा सिकल लिम्बू अन्त श्रेष्ठ चुनिम्बू र त्यस्तै अनुमल छेक सुनिता राई अनि हाम्रो अमन लिम्बू लक्ष्मण लिम्बू विशाल राई हुनुहुन्छ हाम्रो अनिसा मेरो प्रेमी राई सनिसा हुनुहुन्छ कुबेतिरै मिता राई पनि कुबेतिरै हुनुहुन्छ हाम्रो कल्पना तामाङ सुशीला विश्व तामाङ सहानी खाङ बिरु छेत्री राजेश कुलुङ सन्देश कुलुङ सन्देश कुमार र सन्देश तामाङ मन कुमार बुझी लगायत सबै सबैलाई कति धेरैजना साथीहरू हुनुहुन्छ नाम छुटेका सबै सबैलाई मुख्य सम्झना हाम्रो सांसपरियातिर हुनुहुन्छ
1: ओके बाई बाई साथी हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नु भएकोमा कुबेतबाट हुनुहुन्थ्यो है सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्दै बाहिरिनु भएको छ धन्यवाद गर्दछु उहाँले पनि अनि यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि नम्बर रहेको छ 98 60 52 55 25 98 60 52 55 25 कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार
2: हेलो दाई नमस्ते नमस्कार
1: नमस्कार हजुर कहाँ बाटोको बोल्दै हुनुहुन्छ
2: म काभ्रेबाट त्रिसनाजी
1: हजुर त्रिसनाजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ
2: सुत्ने तर्ख गर्दैछु दाई भन्नु
1: हजुर सुत्ने तर्खरमा हुनुहुन्छ अनि खाना खानु भयो कि छैन नि हजुर एकदमै मेरो पनि खाना भइसक्यो भन्नुपर्छ अनि सन्चै हुनुहुन्छ नि है ए ल ठिकै छ राम्रोसँग केयर गर्नु होला अनि आजको दिन कस्तो भयो नि तपाईँको हजुर बसी बसाई गर्नुहुँदै आजको दिनलाई बिताउनु भयो है ओके ल ठिकै छ अनि मौसमको अवस्था के छ नि तपाईँ हुने ठाउँतिरको आजको अनि यो रातिको समयको
2: अघि चाहिँ बादल बादल लागिरहेको थियो हल्का पानी छिटाइरहेको थियो
1: हजुर
2: अहिले जुन लागिरहेछ भन्नु पर्यो सफा भइरहेछ भन्नु
1: पर्यो ए जोस मौसम एकदमै सफा नै छ
2: हजुर
1: ओके ल हुन्छ कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी लाग्यो रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ हजुर धन्यवाद तपाईँले पनि शुभरात्री
2: मेरो घर फ्यामिलीको लागि अनि साथीहरू त
1: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा सो धेरै धेरै धन्यवाद छ उहाँले पनि र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार
3: हेलो नमस्ते
1: नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
3: ललितपुरबाट भूमिका राई
1: हजुर ललितपुरबाट भूमिका राई
3: हजुर
1: हजुर भूमिकाजी खाना खानु भयो कि छैन तपाईँले
3: मेरो खाना भइसक्यो ओछ्यानतिरैको छु भन्नुपर्छ है त
1: ओहो खानपिन गर्नुभयो ओछ्यानतिर पल्टिसक्नु भयो कि क्या हो
3: हजुर त्यस्तै भन्नु पर्ला तपाईँले पनि सुन्दैछु
1: हो ल एकदमै खुसी लाग्यो अनि आरामै हुनुहुन्छ नि है
3: एकदम आराम कुशलै छु हजुरलाई नि आराम कुशलै हुनुहुन्छ होला भन्ने आशा छ
1: हजुर एकदमै सन्चै आरामै छु नि म पनि अनि हाम्रो ललितपुरतिरको नयाँ नौलो खबरहरू के छ सुनाइदिनुहोस् न
3: खासै नयाँ नौलो त त्यस्तो छुइनँ यदि भएछ भने पक्कै पनि सुनाउने नै छु अहिले समूहमा पुरानै छ
1: भन्नुपर्छ है त ए हजुर भनेपछि आजको दिनसम्म समग्रमा सबै पुरानो नै छ ठिकै नै छ ल अब नयाँ भएपछि सुनाउनु होला, अब विस्तार विस्तार चाडपर्वले नजिकैदैछ, चाडपर्व आउँदैछ, पक्कै पनि नयाँ त हुन्छ होला नै जसरी भए पनि।
3: हजुर अब हुन्छ होला सायद।
1: हजुर हुनु पनि परिहाल्यो नि।
3: हजुर हजुर
1: ओके ल अनि आजको दिन कस्तो भयो तपाईँको?
3: मेरो त सधैँ एउटै हुन्छ, ड्युटी जाने आउने यस्तै।
1: हजुर समग्रमा ड्युटी जाने आउने कार्यहरू चलिरहेको छ है?
3: हजुर
1: ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँहरूले,
3: विशेष गरी के हजुरलाई गुड नाइट शिवराजी लगायत लम्बु एफएम इन्टरनेसनल परिवारलाई गुड नाइट भन्न चाहन्छु। अनि त्यसै गरी साथीहरूलाई गुड नाइट विशेष राख्नु पर्दा पूर्वेली आकाश राई, अल्का बान्तवा, आशिष नाइन बस्ने, जनकबजाली मगर, दीपक परिवर्तन मगर, ढकाल धर्मराज, अनु शेर्पा, सानुमाया शेर्पा, सर्वता पोखरेल, लोमङ मुक्तान तामाङ, सुरज राई चुम्छा, रणदीप राई शेर्पा राई, सुरज राई, कल्पना चाङपाङ, मित्राले योगिनी ल्याङ लिम्बु, मनिका अनि बहिनीलाई धेरै धेरै सम्झना, कमला मुख्य, मना मुख्य, सृजना मुख्य लगाई सम्पूर्ण साथै पूर्वेली अञ्जना आइस भाइलाई धेरै धेरै सम्झना साथै गुड नाइट भन्दै छुट्टिन्छु ल। बाई बाई।
1: ओके बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु। र यसै गरी पालो तपाईँहरूको नै हो, कार्यक्रममा जोड्नको लागि नम्बर छ 98 60 52 55 25 कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
4: हेलो नमस्ते। नमस्कार।
1: हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म बोल्दैछु भोजपुर सालको सिलचर भई हाल कुविदबाट, म सुस्मिता नाछिरिङ।
1: हजुर कुविदबाट सुस्मिता नाछिरिङ है?
4: हजुर हजुर
1: हजुर। अनि सुस्मिताजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा?
4: अहिले त के बसिरहेको छु भन्नुपर्छ है, प्रोग्राम सुन्दै कविता गरिरहेको थिएँ, ठिक लाग्यो एकै तालीमा।
1: हजुर हजुर पक्कै पनि, अब प्रोग्राम पनि सुन्नु भएको छ, कल लगाउनु भएको छ, कल लगाउनु भइसकेपछि अब कल त नलाग्ने कुरा हुँदै भएन नि।
4: हजुर।
1: अनि खाना पिना के कस्तो भयो नि हजुरको?
4: खाना त भएको छैन, बेचिन पछि खाने, अहिले यहाँ छ मात्रै बज्दैछ, अनि त्यसपछि अब 7-8 बजी खानु पर्ला।
1: भर्खर भर्खर 6 बज्दैछ है त्यसो भए?
4: हजुर छ, साह्रै बढी भइसक्यो भनौँ न।
1: ल ठिकै छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। अनि आजको दिन कस्तो भयो तपाईँको?
4: आजको दिन यतिकै हो भाइ, अब ड्युटी गर्यो है, ड्युटीमै अब ड्युटी गरेर नै दिन बितायो भनौ न, अझै बाँकी नै छ, अब कति 12 बजीसम्म ड्युटी हुन्छ, अहिले चाहिँ थोरै समय निकालेर कल्टाए गरेको।
1: ए ल एकदमै खुसी लाग्यो, यो आफ्नो व्यस्तताको समयको चाहिँ यहाँले एकदमै सही सदुपयोग गरेर हाम्रो यस कार्यक्रममा जोडिनु भएको छ, खुसी लाग्यो। तपाईँहरूको यो साथ सपोर्ट अनि तपाईँहरूको यो मायालाई हामी सदैव अविस्मरणीय पलको रूपमा राख्ने नै छौँ, यहाँहरूको साथ सपोर्ट हामीलाई सदैव रहिरहने नै छ। र कार्यक्रममा जोड्नुभयो एकदमै खुसी लाग्यो, र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
4: हुन्छ, म रातिकालीन शुभकामना राख्नु पर्दा फसमा त मिठो बोल्नुहुन्छ तपाईँले, गुड नाइट हुन्छ पनि आफ्नो मनको मान्छेलाई देख्नुहोला भन्न चाहन्छु। अनि भोजपुरतिरै हुनुहुन्छ मेरो मम्मी बाबालाई पनि विशेष सम्झेको छु, मम्मी बाबा भन्न चाहन्छु, अनि गुड नाइट हुन्छ पनि आफ्नो ख्याल गर्नुहोला भन्न चाहन्छु। अनि मोरङतिर हुनुहुन्छ नाना दुर्गा, अनि मेरो प्यारो छोरा युवल नाछिरिङ, छोरा रिवाज, थुप्रै छोरालाई गुड नाइट सुख सब्जी मिठो माया मिठो सम्झना भन्न चाहन्छु। अनि साथीहरू भन्नुपर्दाखेरि भोजपुरतिर हुन्छ माइजी श्री मेनाङ राई, बहिनी जय कला हालिङलाई पनि गुड नाइट सुख पनि भन्न चाहन्छु। अनि अश्विनी सोताङ, अनि सानुमाया शेर्पा, अनि अनु शेर्पा, अनि सुरज राई तुङसा, अनि लिम्बु विजय, कृष्ण तामाङ, राजश्री काइला, अनि सुजन थापा, सुजन श्रेष्ठ, सन्तोष कास्ले, अनि तीर्थ राई, सन्देश क्लुङ, अनि जति पनि मलाई अनि दुवैतिर हुनुहुन्छ साथी राई असफल आयुषलाई पनि गुड नाइट, स्वस्थ पनि साथी भन्न चाहन्छु, अनि अन्नमल छेत्री, अनि जति पनि मलाई सुस्मिता नाछिरिङ भनेर चिन्नुहुन्छ सम्पूर्णलाई, विशेष नाम छिरेको साथीहरूलाई गुड नाइट, स्वस्थ पनि, मिठो माया, मिठो सम्झना भन्दै जान्छु ल, बाई
1: ओके बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नुभएको थियो सुस्मिता नाछिरिङ हुनुहुन्थ्यो, सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, सो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ, कार्यक्रम सुन्दै हुनुहुन्छ इलम्बा एफएम 89.6 मेगाहर्ज, कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यस अवसरमा तपाईँहरूले कार्यक्रममा रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ, आफ्ना घर परिवारजना आफन्त इष्ट मित्र साथी संगी सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्नका लागि हाम्रो यस कार्यक्रममा तपाईँहरूले कल गर्नुपर्ने हुन्छ। श्रोता कार्यक्रममा कल गर्नका लागि नम्बरहरू खुल्ला छ। कार्यक्रम प्रस्तुतको रूपमा छु म आइसिंह तामाङ, अनि साथमा प्रोग्राम सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र यस बसाइमा हामी तपाईँहरूको फोन कल लिने, तपाईँहरूसँग मिठो कुराकानी गर्ने, अनि तपाईँहरूको रात्रिकालीन सन्देश लिने हामीले जमर्कका साथमा कार्यक्रममा जोड़िएको छ। तपाईँहरूले कल अनि कमेन्टहरू पनि गर्दै गर्नुहोला फेसबुक पेजबाट। र अहिलेको लागि भने हामी एकदमै मिठो अनि रमाइलो गीत राख्छौं, गीतपछि आउनेछौं, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 9860552525 को माध्यममा तपाईँहरूले कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि जोडिन पाउनुहुनेछ श्रोता। र कार्यक्रममा कल गर्नका लागि नम्बरहरू एकदमै खुल्ला छ तपाईँहरूको लागि है 9860552525 तपाईँहरूले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। आफ्नो घर परिवार मिठो निधरीको कामना व्यक्त गर्नको लागि कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला यही कामना गर्न चाहन्छु। हामी माझमा धेरैजना श्रोता साथीहरूको कमेन्टहरू पनि बाँकी नै छ होइन, साथीहरूको कमेन्टहरू पनि हामी लिने नै छौँ। साथीहरूको कमेन्टलाई पनि हामी निरन्तरता दिनेछौँ अगाडि बढ्नका निमित्त होइन, साथीहरूको कमेन्ट अनि कलरहरूलाई पनि हामी सँगसँगै लानेछौँ र लिनेछौँ। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: हजुर नमस्कार सर।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर बोल्दैछु म खोलिङ्गाबाट, प्रदीप लामा संकल्प हो सर।
0: हजुर प्रदीप लामा संकल्प भन्नुभयो?
1: हजुर पक्कै पनि सर।
0: हजुर अनि प्रदीप जी खाना खानु भयो कि छैन तपाईँले?
1: खाना मेरो भइसक्यो सर, खाना खाएर प्रोग्राम सुन्दै बसिरहेको छु सर।
0: हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, अनि के छ पोखरातिरको नयाँ नौलो खबर सुनाइदिनुहोस् न।
1: नयाँ पोखरा होइन सर, मेरो ओखलढुङ्गा हो।
0: ए ओखलढुङ्गा है?
1: हजुर हजुर, यताको खबर खबर ठिकै छ सर, पानी परिरहेछ, अरू सबै ठिकै छ समग्रमा भन्नु पर्दाखेरि।
0: ए भनेपछि पानी परिरहेको छ है तपाईँ ठाउँतिर?
1: हजुर हजुर सर।
0: ओके ल, अनि आजभोलि दिनहरू कस्तो हुँदैछ, के कामहरू चल्दैछ?
1: हजुर आज भोलि हाम्रो यता मकै घाँच्ने काम चलिरहेको छ सर, अरू त्यही हो सर, गाउँ घरमा उकाली ओह्राली घाँस आउँला मेलापात भन्ज्याङ चौतारी त्यसरी नै दिनहरू त्यति भइरहेछ है सर।
0: हजुर हजुर, भनेपछि हजुर अब गाउँ घरमा कामहरूको चाप छ, मकैको कामहरू चलिरहेको छ है?
1: हजुर हजुर सर
0: एकदमै। हजुर ल एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
1: हुन्छ सर, फर्स्टमा अब हजुरकै लागि होइन एकदम मिठो निन्द्रको कामना, सुन्दर सपनीको कामना गरे र प्राविधिक फाइदा र साथ सहयोग हौसला प्रदान गरिरहनुहुने सरमा पनि सुई कामना र रेडियो अल इन्डिया टिममा पनि सुई कामना र जति पनि साथीहरू घरदेशमा रहेर या परदेशमा रहेर कार्यक्रम श्रम गरेर बसिरहनु भएको छ उहाँहरू पनि सुई कामना गर्दै छुट्टी आए सर। नमस्ते
0: भाइ, भाइ भाइ साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो प्रदीप तामाङ हुनुहुन्थ्यो यता ओखलढुङ्गाबाट हुनुहुन्थ्यो र उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट भाइदिनु भएको छ। सो धेरै धेरै धन्यवाद छ अनि शुभरात्री मिठो इन्द्रको कामना व्यक्त गर्न चाहन्छु र त्यस्तै गरी तपाईँहरू पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ। कार्यक्रममा कल गर्नका लागि नम्बर छ 9860552525 कल गर्दै जोडिन सक्नुहुनेछ र कमेन्टतर्फ पनि लागौं, साथीहरूको कमेन्टहरू हामीलाई धेरैजना साथीहरूको कमेन्टहरू बाँकी नै छ अनि साथीहरूको कमेन्टहरू पनि हामी लिनुपर्ने हुन्छ होइन, सो कारणले गर्दाखेरि तपाईँहरूले कमेन्ट पनि गर्दै गर्नुहोस्, हामी कमेन्टहरूलाई पनि सिरियल्ली रूपमा साथीहरूको यो मायालाई हामी चाहिँ लिने नै छौँ। र यसै गरी यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई कुराकानीका लागि जोड्छौँ। हजुर नमस्ते। हजुर नमस्ते, नमस्कार, मखमलीजी बोल्दै हुनुहुन्छ है? हजुर मखमलीजी खाना खानुभयो?
2: मेरो खाना भएर पनि
0: हजुर हजुर ल अनि आरामै हुनुहुन्छ नि तपाईँ? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। ल अनि आजको दिन कस्तो भयो तपाईँको? हजुर हजुर, जस काम गर्दै दिनलाई बिताउनु भयो है? ओके ल कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी लाग्यो, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
2: हजुर
0: हजुर धन्यवाद तपाईँले पनि।
2: थ्याङ्क यू। अनि त्यसरी राघव भाइको लागि पनि शिवरात्रि निकै कामना हुन चाहन्छु, अनि गगन बहिनीको लागि पनि शुभरात्रि निकै कामना हुन चाहन्छु, अनि त्यसरी जलपिरी हुने सरस्वती बहिनीको लागि पनि शिवरात्रि निकै कामना हुन चाहन्छु, अनि त्यसरी चाहन्छ भने मेरो बाबाको लागि पनि शिवरात्रि निकै कामना हुन चाहन्छु, भाइहरू भएर श्रीरामको लागि पनि शिवरात्रि निकै कामना हुन चाहन्छु, अनि त्यसरी अब काठमाडौँ भन्ने रामजना बहिनीको लागि अनि मेरो छोरी शिरिषा बहिनी कर्मिला बहिनी सुशीला छोरी अभियानको लागि पनि शिवरात्रि निकै कामना हुन चाहन्छु, अनि त्यसरी कन्यातामा हुने बहिनी दिनिसाको लागि छोरी खुसीको लागि पसल जानको लागि पनि शिवरात्रि निकै कामना हुन चाहन्छु, अनि दक्षिण चौवामा हुने हुन्छ बहिनी लागि पनि शिवरात्रि निकै कामना बहिनी हुन चाहन्छु, अनि सरलाई हुने बहिनी कोकिला छोरी अन्जना छोरी बिमाला लालबहादुर ज्याङको लागि यसरी छोरीको लागि पनि शिवरात्रि निकै कामना हुन चाहन्छु, अनि मेरो छोरो श्रीराम पनि सुनिरहेको होला छोरोको लागि शिवरात्रि निकै कामना बाबु भन्न चाहन्छु, अनि मेरो हस्बेन्ड सुनिरहनुभएको हस्बेन्डको लागि पनि शिवरात्रि निकै कामना भन्न चाहन्छु, अनि त्यही गरी सुन्नुहुन्छ होला उदयपुरमा हुने राम्रो के अरे उता रोजगार भन्ने जीवन साथी भाइको लागि भक्कुन्य भन्ने रगेर बहिनीको लागि शिवरात्रि निकै कामना हुन्छ, अनि त्यही सुन्नुहुन्छ होला काभ्रेमा हुने बहिनी धर्मिलाको लागि सङ्गीतका लागि पनि शिवरात्रि निकै कामना हुन चाहन्छु, अनि त्रिसना बहिनीको लागि पनि शिवरात्रि निकै कामना हुन चाहन्छु, अनि माया घिसिङ बहिनीको लागि र सम्झना बहिनीको लागि पनि शिवरात्रि निकै कामना हुन चाहन्छु, अनि त्यसरी म भन्दा गरी पछाडि कल गरी साथीहरू सम्पूर्ण लागि शिवरात्रि निकै कामना हुन चाहन्छु, अनि जति पनि एउटा सुनेको सम्पूर्ण लागि शिवरात्रि निकै कामना हुन चाहन्छु, अनि देश विदेशमा गएर बसेर फोन गर्नुहुने कल गर्नुहुने एक्स गर्नुहुने सम्पूर्णको लागि पनि शिवरात्रि निकै कामना भन्ने
0: ओके बाई बाई। सो धेरै धेरै धन्यवाद समकुमारीजी हुनुहुन्थ्यो, उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाहिरिनु भएको छ र धन्यवाद व्यक्त गर्दछु। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते, हेलो नमस्कार, हजुर नमस्ते, हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म रमा सुनवार हो, उदयपुर कर्बेटबाट, सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ हजुरहरू?
0: हजुर हामी एकदमै सन्चै आरामै छ भन्नुपर्छ, अनि सुनाउनुहोस् तपाईँले के कस्तो हुनुहुन्छ?
3: मलाई पनि एकदम ठिकठाक छ है अहिलेसम्म।
0: हजुर हजुर, ल अब सधैँ ठिकठाक हुनु परिहाल्यो नि जसरी भए पनि। हजुर अनि सुनाइदिनुहोस् न, के छ तपाईँको खबर, नयाँ नौलो खबरहरू सुनाउनुहोस्?
3: त्यस्तो नयाँ नौलो त केही पनि छैन खासै है, सबै पुरानै भन्नुपर्छ। आज फर्स्ट हजुरसँग कुराकानी गर्न पाएको छु, एकदमै खुसी लागिरहेको छ, यही नै हो
0: नयाँ नौलो। ओके ल, पक्कै पनि अरू बेला हामीले तपाईँहरूको अर्थात् तपाईँको कमेन्टहरू हामीले वाचन गरिरहेको थियो र वाचन गर्ने अवसर मिल्थ्यो, तर आज चाहिँ प्रत्यक्ष रूपमा कुराकानी गर्ने एउटा जमर्क मिल्यो, एकदमै खुसी छ हामी पनि है।
3: हजुर
0: हजुर, अनि कतिको सुन्ने गर्नु भएको छ लम्बा एफएमलाई?
3: त्यति टाइम मिल्दैन, टाइम मिलेसम्म चाहिँ सुन्ने गर्छु, किनकि अब घर बाहिर छु है, अनि घर बाहिरतिर भएपछि अलिकति टाइमहरू मिलाउन अलिक गाह्रो पर्ने त्यो कारण।
0: हजुर हजुर, जो समय सन्दर्भ अनुसार समय मिलेसम्म सुन्ने गर्नुहुन्छ।
3: हजुर
0: ल, एकदमै खुसी लाग्यो, अनि सुनाउनुहोस् तपाईँको कामहरू के कस्तो हुँदैछ, कसरी अगाडि बढ्दैछन्?
3: कामहरू मेरो ठिकै छ, राम्रै छ है आजसम्म।
0: हजुर जो राम्रै छ, राम्रै तरिकाले अगाडि बढिरहेको छ है। हजुर ल, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ, र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
3: फर्स्टमा त हजुरलाई मिठो निन्दाको कामना, अनि धेरै माया धेरै सम्झना, अनि उदयपुरमा रहने मेरो घर परिवार मेरो नानी बाबु मेरो श्रीमानलाई धेरै सम्झना, धेरै धेरै माया मिठो निद्राको कामना भन्न चाहन्छु. अनि जो जति मित्रहरूले यति बेला हेलम्बु एफएम सुन्दै हुनुहुन्छ उहाँहरू सबै सबैलाई मिठो निद्राको कामना, गुड नाइट भन्दै, अनि आगामी दिनहरूमा पनि यसरी नै कुराकानी गर्ने बाटो सहित आज चाहिँ बिदा हुन्छु ल. नमस्ते, गुड नाइट, बाई बाई.
0: ओके, बाई बाई. साथी हुनुहुन्थ्यो, अन्तिम साथी हुनुहुन्थ्यो रमा सुनवार हुनुहुन्थ्यो है यति बेला कुविदाबाट, र उहाँले पनि हाम्रो यस कार्यक्रममा कल गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ. धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि मिठो निन्द्रको कामना गर्दछु. एकदमै खुसी लाग्यो है. र अब भने हामी साथीहरूको कमेन्टतर्फ लाग्छौं. साथीहरूको कमेन्टहरू धेरैभन्दा धेरै कमेन्टहरू हामीलाई प्राप्त भइरहेको छ. साथीहरूले गुनासो गरिराख्नु भएको छ हाम्रो कमेन्टको पालो कुन बेला आउँछ है भन्नुभएको छ है. पक्कै पनि तपाईँहरूले गर्नुभएको यो कमेन्टहरू त अब हामीले कुनै पनि हालतमा छुटाउने कार्य त हामीबाट हुँदै हुँदैन होइन. सो कारणले तपाईँहरूको कमेन्टलाई हामीले सम्मानपूर्वक एकदम लिनेछौ. कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्ते अनि रात्रिकाली नमस्कार, म सुरज दुम्छरा भोजपुर घर भई हाल मलेसियाबाट सम्पूर्ण साथीहरूको लागि सम्झना राख्नु पर्दा लेख्नु भएको छ. सरतीर्थ राय, योगिनी महाङ लिम्बु, रोमण मोक्तान, अनु शेर्पा, त्यसै गरी राइनी राज, कलास्मी सोताङ, सानुमाया शेर्पा, कमला वानेम, अनि त्यसै गरी शब्दलिङ्गु, ईश्वरी माहेङ लगायत सम्पूर्ण साथीहरूको लागि शुभरात्रि है भन्नुभएको छ. यति बेला मलेसियाबाट हामीले मिठो कमेन्ट गरिदिनु भएकोमा सुरज राई तुम्साजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु. अनि गुड नाइट अल भन्नुभएको छ स्वर्णिम राई हुनुहुन्छ, स्वर्णिमजीलाई पनि धेरै धेरै धन्यवाद छ. अनि हेलो दर्शन नमस्ते हजुर, आरामै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु, नाइस प्रोग्राम भन्नुभएको छ जसबिन मगर, सो उहाँलाई पनि धन्यवाद छ. अनि शुभरात्रि है भन्नुभएको छ सरस्वती श्रेष्ठ, सो उहाँले पनि धन्यवाद अनि शुभरात्रि. अनि हेलो दादा नमस्ते हजुर, म पनि सुन्दैछु नि यता स्याउलेबाट सरिता कोइराला, हाल भने काठमाडौँबाट प्रोग्राम सुन्दैछु, र म चाहिँ सबैजनाको लागि गुड नाइट भन्दैछु, टिन्छु दादा बाबाई भन्नुभएको छ. सरिताजीलाई पनि धेरै धेरै धन्यवाद छ. अनि राई राई हुनुहुन्छ, गुड इभिनिङ दाई हजुर, मिस यु है भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि. अनि मुना राई लिम्बु हुनुहुन्छ, गुड नाइट भन्नुभएको छ, धन्यवाद छ. सफल आयुष हुनुहुन्छ, उहाँले पनि गुड नाइट गर्नु भएको छ, धन्यवाद छ. निशा थोकरजीलाई पनि धन्यवाद. अनि रीना थामी हुनुहुन्छ, गुड नाइट सबैजनाको लागि गर्नुभएको छ. रिमाजीलाई पनि धन्यवाद है, शुभरात्रि गर्दछु. अनि गुड नाइट अल माई फ्रेन्ड मी मुना कुइच युबी तापले जुङ हाल झापबाट भन्नुभएको छ. मुनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु. अनि हेलो हजुर नमस्कार, म पनि प्रोग्राम सुन्दैछु हजुर, रामेश साहब घर भई हाल झापनबाट, मिस यु मम एण्ड अल फ्रेन्ड को लागि भाइ भन्नुभएको छ. सन्देश सेवा हुनुहुन्छ, धन्यवाद छ. अनि दिलो सानो यम्फो हुनुहुन्छ, गुड नाइट भन्नुभएको छ, धन्यवाद छ दिलोजी, तपाईँले पनि शुभरात्रि. अनि दाई म पनि प्रोग्राम सुन्दैछु नि काठमाडौँबाट भन्नुभएको छ घिसिङ च्याङबा हुनुहुन्छ, सो धेरै धेरै धन्यवाद छ उहाँले पनि. अनि हेलो गुड इभिनिङ नमस्ते दाई, के छ हजुरको खबर, म सरगम सन्ध्या गुरुङ तापलेजुङ घर भई घर, र गुड नाइट विशेष सबैजनाको लागि मिठो सपनीको कामना भन्नुभएको छ. सो सन्ध्याजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु. अनि त्यसै गरी लेख्नु भएको छ जलबिरीको साथी सरस्वती श्रेष्ठ म्याडमलाई सम्झना भन्नुभएको छ, बुद्ध वज्राचार्य, धन्यवाद छ उहाँले पनि. अनि गुड ए नाइट सरोज राई, निर्मला राई, कुमारी राई, अनि जिरो राई, उर्मिला राई, अनि त्यसै गरी सुशान्त थामी, भोजराज थापा, राई टीका, अनि त्यसै गरी डोलमा लगायत सम्पूर्णको लागि शुभरात्रि अनि मिठो निन्द्रको कामना गर्दैछु, इन शुभ बाई भन्नुभएको छ पुष्प राई. सो धन्यवाद छ पुष्पजी, तपाईँले पनि शुभरात्रि. अनि गुड नाइट अल माई फ्रेन्ड भन्नुभएको छ भावना मगर, क्षेत्री आयुषजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु. अनि हेलो गुड इभिनिङ सेवा हजुर, म पनि सुन्दैछु है ललितपुरबाट भन्नुभएको छ भूमिकाजीले कमेन्ट पनि गर्नुभयो, सो उहाँसँग हामीले प्रत्यक्ष रूपमा कुराकानी गर्ने जमर्क पनि मिलेको थियो, सो धेरै धेरै धन्यवाद छ उहाँलाई पनि. अनि मनिका मनिका हुनुहुन्छ, गुड नाइट अल भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि शुभरात्रि. अनि चित्र निरौला हुनुहुन्छ, चित्रजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि. अनि हेलो दाई, हजुरको खाना भयो त, म पनि काठमाडौँ लामाटारबाट प्रोग्राम सुन्दैछु नि भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि. बिरिजी नमस्ते सर हजुर, नेपाल हिन्द रेडियो श्रोता संघ रौतहडबाट है त भन्नुभएको छ. जाफरुल्ला अन्सरी हुनुहुन्छ, सो धेरै धेरै धन्यवाद छ। यति बेला हामीलाई रौतहडबाट प्रोग्राम सुन्दै हुनुहुन्छ भनेर जानकारी गराउनु भएको छ, सो धेरै धेरै धन्यवाद छ है। अनि त्यसै गरी हेलो दाई नमस्ते नमस्कार, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ, खाना खानु भयो त? अनि म पनि प्रोग्राम सुन्दैछु नि काठमाडौँबाट, रेजिना मोक्तान भन्नुभएको छ, एकदम सन्चै आरामै छु। र यो मिठो कमेन्टको लागि रेजिनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री गर्दछु। अनि हेलो रात्रिकालीन अभिवादन छ है दाजु भन्नुभएको छ, पौडेल एमपी हुनुहुन्छ, सो धेरै धेरै धन्यवाद छ एमपीजी, तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र अर्को साथीको कमेन्ट रहेको छ, गुड नाइट भन्नुभएको छ, सुस्मिताजी हुनुहुन्छ, सो कमेन्टको लागि धन्यवाद छ। अनि नमस्कार दादा हजुर, म पनि प्रोग्राम सुन्दैछु नि सुनखानीबाट, दीपिका भन्नुभएको छ, के छ हजुरको खबर, खाना खानु भयो त भन्नुभएको छ। मेरो खबर एकदम ठिकै छ, मेरो खाना भइसक्यो, तपाईँको पनि भयो होला भन्ने मैले आशा गरे। र मिस गर्नुपर्दा फ्रेन्ड सबैजनाको लागि भन्दै छुटिन्छु दादा बाबाई भन्नुभएको छ। दीपिकाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री। अनि नमस्ते दादालाई सुफिया फुला, म पनि धेरै दिनपछि काभ्रे थान्चोकोबाट रजनी वाइबा, के छ हजुरको खबर, सम्पूर्ण साथीहरूमा मिठो सम्झना अनि गुड नाइट भन्नुभएको छ, धन्यवाद छ रजनी। तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना। अनि राजेश कुलुङ हुनुहुन्छ, गुड नाइट सबै सबैको लागि भन्नुभएको छ, धन्यवाद छ राजेशजी, तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना है। अनि गुड नाइट टु अल माई फ्रेन्ड भन्नुभएको छ, रमिला राई हुनुहुन्छ, सो धन्यवाद छ रमिलाजी, तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना है। अनि हेलो नमस्ते हजुर, म तापलेजुङको लिबाङ घर हाल युएईबाट प्रोग्राम सुन्दैछु, शुभरात्रीको सन्देश शुभकामना सबै सबैको लागि, मिठो सम्झना भन्नुभएको छ प्रेम शेर्पा तापलेजुङ हुनुहुन्छ, सो प्रेमजीलाई पनि मुरीभरि धन्यवाद अनि शुभरात्री व्यक्त गर्दछु। अनि नमस्ते दाई, म श्री काभ्रेदेखि भन्नुभएको छ, काभ्रेली साजन हुनुहुन्छ, सो धेरै धेरै धन्यवाद छ साजनजी तपाईँले पनि। र हामी अन्तिम अन्तिममा छौँ, एकजना साथी कार्यक्रममा जोडिनु भएको छ, उहाँसँग छोटो मिठो कुराकानी गर्दै हामी पनि बाहिरिनु पर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, हजुर नमस्कार। हजुर नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर जुनिताजी बोल्दै हुनुहुन्छ है? हजुर जुनिताजी, अनि खानपिन गर्नुभयो कि बाँकी छ तपाईँको?
4: मेरो खानपिन चाहिँ बाँकी नै छ भन्नुपर्छ, अनि हजुरको चाहिँ भइसकेछ त दादा?
0: हजुर एकदमै, मेरो खाना भइसक्यो भन्नुपर्छ। अनि के छ खबर तपाईँको, सुनाइदिनुहोस् न नयाँ नौलो।
4: मेरो नयाँ नौलो खबर चाहिँ सबै ठिकै छ, म चाहिँ भर्खरै रुममा आएको भन्नुपर्छ, प्रोग्राम पनि जाना जान लागेको रहेछ, फोन गरी हेरेको, फोन पनि रिसिभ भयो, सो ह्याप्पी भन्नुपर्छ।
0: हजुर एकदमै, तपाईँ एकदमै लक्की हुनुहुन्छ नि, त्यसको कारणले कल त अब लागिहाल्छ नै है। हामी अन्तिम अन्तिममा छौँ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ है तपाईँले?
4: सुन्छ, मेरो रात्रिकालीन सन्देश राख्नु परेको छ,
0: हजुर धन्यवाद, तपाईँले पनि शुभरात्री।
4: हुन्छ धन्यवाद। अनि त्यसै गरी हुनुहुन्छ साउदीतिर हुनुहुन्छ जनताले छोरा कृष्ण तामाङ प्लस सुनिता कुलुङलाई पनि गुड नाइट छोरा दिदी मारे सम्झना सन्तिराखेको छ भन्न चाहन्छु। अनि त्यसै गरी हुनुहुन्छ कवितिरी हुने प्यारी कल्पना तामाङलाई पनि गुड नाइट छोरा दिदी मामी सम्झना प्यारी भन्न चाहन्छु। अनि त्यसै गरी मलेसियातिरै हुनुहुन्छ हर्षी जीवन फाविन विष्णु कुशल गाई थ्याम्प्यानी स्वर्ण मब्बी नृत्य छिम जीवन दास रामकुमार लिम्बू बसन्त श्रेष्ठ गगन प्रथमे अन्जान थुलुङ राजुराई काइल दाई लिम्बू विजय राज खली मगर राई पिचालाई पनि गुड नाइट शुभरात्री धेरै मायाको सम्झना सम्झिरहेको छु ल भन्न चाहन्छु। अनि त्यसै गरी हुनुहुन्छ प्यारी रञ्जना महिङ राई बुनु दिल्सा राई भावना मगर दुर्गा कटवाल सुमिता हकिम लिम्बू युनिसा तामाङ सपना तामाङ दानी थामी मिना चामलिङ कल्पना साम्पाङ राईलाई पनि गुड नाइट शुभरात्री धेरै माया मात्रै सम्झना भन्दै म सुविधा हुन चाहन्छु है त। नमस्ते बाबाई।
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो, सो धेरै धेरै धन्यवाद छ जुनिताजी, तपाईँले पनि शुभरात्री गर्दछु। र यति बेला कमेन्ट प्राप्त भएको छ केही साथीहरूको, नमस्कार दादा हजुर, म भारतको बेंगलोरबाट प्रोग्राम सुन्दैछु, प्रोग्राम एकदमै राम्रो छ भन्नुभएको छ रविनजी हुनुहुन्छ, रविन बोहरा, सो धेरै धेरै धन्यवाद छ रविनजी तपाईँले पनि। अनि हेलो नमस्ते हजुर, म खोटाङ घर भयो हाल बिरानो मुलुकबाट शुभरात्री साथीहरूलाई उत्तम एकान्त प्रेमी श्रेष्ठ राज घलेमगर अमिना एक्सन विराज राई दिल्सा राई निरुत चामलिङ हिर्सु चामलिङ सबैजनाको लागि शुभरात्री हुनुभएको छ। तिलक विष्ट हुनुहुन्छ, तिलकजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट छ, नमस्ते दादा हजुर, म दुर्गा है त, नमस्ते सबैजनालाई शुभरात्री है त, काभ्रे खोपासीबाट भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। अनि स्वर्ग साथीको कमेन्ट छ, नमस्ते दाई भन्नुभएको छ, नमस्ते तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना है। र अब भने हामी कार्यक्रमबाट बाहिरिनु पर्ने बेला भइसकेको छ। श्रोता, आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो, सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो समयमा तपाईँहरूले कल गर्नुभएको लागेन र उठेन भनेर पनि उदास नहुनुहोला, भोलिको व्यवसायमा कल अवश्य लाग्नेछ, कल ट्राई गर्न नभुल्नुहोला। अनि फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा रमाइलो कमेन्ट गर्नुहुने हाम्रो सम्पूर्ण दर्शक रूपी महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। र तपाईँहरूले हाम्रो पेजलाई फलो गर्न भुल्नु भएको छ भने पेजलाई फलो गरेर पनि राख्नुहोला, आगामी दिनहरूमा तपाईँहरूले प्रोग्राम सुन्नका लागि सहजता मिल्नेछ। र यो प्रोग्राम 9 बजेबाट 10 बजेसम्म शनिबार बाहेक अन्य दिनहरूमा आउने गर्दछ, यही कुरा पनि जानकारी गराउँदछु। सम्पूर्ण साथीहरूलाई शुभरात्री अनि मिठो निन्द्रको कामना, कमेन्ट गर्नुभयो, मिठो मिठो कल गर्नुभयो, सम्पूर्ण साथीहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौ। आगामी दिनमा पनि तपाईँहरूको कल अनि कमेन्टको हामी एकदमै अपेक्षा रहनेछ। तीनजेलसम्म रातिको समयमा एक घण्टाको अवधिभर हामी सँगै सहयात्रा गर्नुभयो, प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत सबै समयमा शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवादका साथमा आजको व्यवसायबाट पनि म कार्यक्रम प्रस्तुत आई सिंह तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री।